व्यक्तिले जन्मिएको केही पनि खाँदैन, उम्रिएको खान्छ, उम्रिएको पनि ताजा खान्छ, त्यही कुराको सेवन गर्छ जहाँ बढी प्राण छ, जुन बढी ताजा छ, जुन बढी रसिलो छ, जुन बढी झोलिलो छ र जुनले बढी स्वास्थ्य दिन्छ। जुन कुरा स्वास्थ्यवर्धक छ सात्विक व्यक्तिले त्यही भोजन गर्छ। त्यसकारणले सात्विक व्यक्ति अत्यन्तै अक्सिजनले भरिएको भोजन गर्छ, ऊ धेरै खाएको पनि तपाईँ देख्नुहुन्न र सात्विक व्यक्ति छितिमिति व्रत बसेको पनि देख्नुहुन्न। व्रत त कि तामसिक कि राजसिक बस्छ, किनभने धेरै खान्छन्, धेरै खाएपछि पद्दैन, व्रत बस्नु अनिवार्य हुन्छ। हप्ताको एक दिन दुई दिन उपवास बस्ने गर्छ। सात्विक व्यक्ति त त्यति नै खान्छ जति सहजताका साथ पच्छ र जीवनलाई ऊर्जा उपलब्ध हुन्छ। सात्विक व्यक्ति दौडनका लागि खाँदैन र खानका लागि दौडदैन। सात्विक व्यक्ति बस आफ्नो ऊर्जा बनाउँछ र आफ्नो शान्ति आफ्नो स्थिरतामा सबै काम सम्पन्न गर्छ। अन्ततो गत्वा यो संसार चलाउने सात्विक व्यक्तिहरूले हो। सात्विक व्यक्तिहरूको बुद्धिको आधारमा राजसी व्यक्तिहरू काम गरिरहेका छन्। सबै बुद्धिहरू सबै बुद्धि सात्विक व्यक्तिका हुन्। जसको बुद्धि स्थिर छ, जसको भोजन अत्यन्तै सात्विक भयो, स्थिर भयो, त्यस्ता प्रकारका व्यक्तिहरू। त्यस कारणले मैले कस्तो भोजन गर्नु नभन्नुहोस्, कस्तो बन्नु छ त्यही अनुकूल भोजन गर्नुहोस्।

0: तपाईहरुको घर घरमा रेडियो मध्ये बस्छ।
1: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
1: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
2: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
1: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
2: शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टर बिपिचोक घोराहीदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहीदाङ। सम्पर्क मोबाइल 98478 23572।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
6: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
7: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
8: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
9: इन्डोस्कोपी सेवा
5: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराहीदाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
10: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
11: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: ब्लड प्रेसर हाई लो भएका,
10: कोलेस्ट्रोल बढी भएको,
11: मुटुको गति एकनाश नभएको,
10: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
11: मुटुको बाथ रोग, मुटु सुन्निएको, हृदयघात भएको,
10: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
11: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871।
14: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
15: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: अन्य सेवाहरू
16: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
8: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
18: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
19: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
18: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
19: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
18: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
19: ल ल काका, गइहाले म।
20: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
21: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
20: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।
22: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
23: उपचार हुने रोगहरू
22: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
23: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
22: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
23: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
22: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
23: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
22: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
24: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कुराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
25: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
26: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
25: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-585-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
24: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
27: हाम्रा सेवाहरू
28: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
27: सामान्य किराले खाएको दाँत भर्ने,
24: मेसिनद्वारा आरसीटी गर्ने,
27: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
24: खोल लगाउने,
27: बाङ्गो टिङ्गो दाँत मिलाउने,
24: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
27: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
24: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
28: सम्पर्क मोबाइल नम्बर 98228777494 98228777494।
27: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
16: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
27: विस्तृत आँखा परीक्षण उपचार,
24: बाल दृष्टि रोग निदान उपचार,
16: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
27: सुक्खा आँखा परीक्षण तथा उपचार, न्युरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
16: कन्ट्याक्ट लेन्स सेवा,
27: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
16: कृत्रिम आँखा फिटिङ गरिन्छ,
27: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
16: दाङ जिल्लाकै पहिलो र एकमात्र
24: भिजन थेरापी सेवाहरू।
16: अल्छी आँखा उपचार,
27: डेढो आँखा उपचार,
16: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
27: डबल भिजन उपचार,
16: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
27: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
16: ASD डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
27: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
24: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 गलाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
27: फोन नम्बर 98699 84602 र 98643874।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल भदौ 30 गते मंगलबार, सन् 2026 सेप्टेम्बर 15 तारीक भदौ शुक्ल पक्षको गणेश चतुर्थी, उपरान्त ऋषि पञ्चमी तिथि।
1: काया कैरनका साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली,
1: राष्ट्रको शान किसान,
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
3: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: चाड़ पर्व को मुखैमा बजारमा दैनिक उपभोग्य वस्तुको भाव बढ्यो, महंगी अनियन्त्रित, सरकारले हस्तक्षेप गर्न नसकेको उपभोक्ता अधिकार कर्मीको भनाई।
3: बाढ़ी पीड़ितको होल्डिङ सेन्टरमा खानेपानीको समस्या, भक्तपुरको मनोहरामा रातको समयमा बाढ़ी, अहिले पानीको सतह घट्यो, मुस्ताङमा आजदेखि घरबझोङ जलवायु सम्मेलन शुरू हुँदै।
2: आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सृजना गर्नेहरू बढ्दै, निरन्तर प्रयास, संघर्ष र आत्मविश्वासलाई सफलताको आधार बनाउनु पर्ने भनाई।
4: आफूले कमाएर खर्च गर्दा त छुट्टै आनन्द हुन्छ,
5: अपुजी खोज्ने हो छैन भने बाना चाहिँ हामीलाई सुट छैन भन्छु है म चाहिँ।
3: क्षयरोग विरूद्धका नयाँ खोपहरूले 10 लाख व्यक्तिको जीवन बचाउन सक्ने गाभीको दावी, सन् 2029 उपलब्ध हुने अपेक्षा।
2: र नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृंखला खेल्ने बारे बंगलादेश सकारात्मक।
6: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
7: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म।
6: ताजा पृथ्वी, ताजा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
7: आयोजक घरबझोङ गाउँपालिका जोमसुङ मुस्ताङ,
6: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
7: घरबझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।

यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: जहाँ फेरिन्छ सुखको साथ त्यही हो घर जहाँ हुन्छ खुसीको बास जहाँ बालापन उमेरले छिक्दैन मनको कलाकारिता कतैले रोक्दैन जहाँ पहिलो आवाज हुन्छ आखिर किन आफ्नो घर आफ्नै हुन्छ योजना बदलिए पनि उमङ्ग उभि प्लान ए नभए प्लान बी त बनिहाल्छ नि मास्टर सेफ बनाउँछन् केही खास भित्ताले नै लिन्छन् स्वादको मिठास जहाँ हुन्छन् आत्मीयता र उल्लास त्यही हो घर जहाँ हुन्छ खुसीको बास एसियन पेन्ट्स रोयल घर जहाँ हुन्छ खुसीको बास
2: काया कैरनमा अब खबरको सिलसिला चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकर्षिन थालेको छ एक महिनामै चामलको मूल्य प्रतिबोला 400 रूपियाँसम्म बढ़ेको छ भने खाने तेल दाल चिनी तरकारी फलफूल र अण्डाको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ उपभोक्ता अस्वाभाविक महँगीको मार झेल्न बाध्य छन् बाढ़ी पहिरोका कारण सड़क तथा ढुवानी अवरूद्ध हुँदा तरकारी र फलफूलको आपूर्ति प्रभावित भएको व्यवसायीको भनाई छ अर्कोतर्फ थोक व्यापारीले अस्वाभाविक रूपमा मूल्य बढ़ाएको उपभोक्ता अधिकार कर्मीको आरोप

0: को बताउनुहुन्छ। त्यस्तै उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हा भन्नुहुन्छ, भाव अनियन्त्रित बढ़दा सरकारको कुनै पनि निकायको हस्तक्षेपकारी भूमिका छैन, अनियन्त्रित महँगी शीर्षकको खबर नयाँ पत्रिका दैनिक र कारोबार दैनिकले छापेका छन्।
1: भक्तपुर र काठमाण्डौको सीमाना भएर बग्ने मनोहरा खोलामा गए राती बाढ़ी आएको छ। खोलामा पानीको बहाव बढ़ेपछि स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्य बहादुर खड्काले बताउनुभयो। खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएकाहरू बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका हुन्। चाङ्गु नारायणको डगरकोट, काठमाण्डौको साँको लगायतका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परेको ठूलो वर्षाका कारण आएको बाढ़ीले खोला किनाराका बस्तीमा पानी पसेको छ। राति 9 बजे खोलाको बहाव बढ़ेपछि प्रहरीले साइरन बजाएको थियो, साथै मनोहरा खोलाको छेउमा नजान अनुरोध गरिएको थियो। सरकारले मनोहरा सुकुम्बासे बस्ती यसअघि नै हटाइसकेको छ। जड़ीबुटी पेप्सीकोलाको पश्चिमतर्फ निजी जग्गा भाड़ामा लिएर र आफ्नै जग्गामा घरटहरा बनाएर बसेकाको बस्तीभित्र बाढ़ी पसेको हो। अहिले भने मनोहरा खोलाको पानीको सतह केही घटेको छ।
0: यसैबीच गैराती देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा संखुवा सभाको टाँसी गाउँमा सबैभन्दा धेरै 112 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै भक्तपुरको चाँगु नारायणमा पनि 90 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। अहिले कोशी बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखा जनाएको छ। यसैबीच भोटेकोशी बाढ़ीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा रहेका छन्। त्यहाँ कुनै कड़ा महामारी नफैलिएको भए पनि रूगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तल्लो क्षेत्रमा इकोली जीवाणु नै भेटिएको छ। 33 होल्डिङ सेन्टरमा 2400 बाढ़ी पीड़ित, खानेपानीको मुख्य समस्या, महामारीको जोखिम यथावत शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: हिमाली जिल्ला मोस्ताङको सदरमुकाम जोमसोममा आजदेखि गरबचोङ जलवायु परिवर्तन सम्मेलन शुरू हुँदैछ। सम्मेलनमा सहभागिताका लागि आयोजक गरबचोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्राचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तन हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा गरबजोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। गरबजोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुहुनेछ। यसै गरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ। भोलिसम्म चल्ने सम्मेलनले गरबचोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा गरबचोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो।
0: काया कैरनमा आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सिर्जना गर्नेहरूको विषयमा केन्द्रित रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म।

0: प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: भर्ना खुल्यो।
3: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
4: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
3: फोन नम्बर 01-5670-924, 5670-925।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चाँड पर्वको मुखैमा बजारमा दैनिक उपभोग्य वस्तुको भाव बढ़्यो, महँगी अनियन्त्रित, सरकारले हस्तक्षेप गर्न नसकेको उपभोक्ता अधिकार कर्मीको भनाई, बाढ़ी पीड़ितको होल्डिङ सेन्टरमा खानेपानीको समस्या, भक्तपुरको मनोहरामा रातको समयमा बाढ़ी, अहिले पानीको सतह केही घट्यो, मुस्ताङमा आजदेखि घरबझोङ जलवायु सम्मेलन शुरू हुँदै लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग। पछिल्लो समय वैदेशिक रोजगारी धेरैका लागि सहज विकल्प जस्तो देखिए पनि आफ्नै गाउँठाउँमा बसेर कमाई गर्नेहरू पनि धेरै छन्। चुनौतीसँग जुझ्दै, त्यसबाट सिक्दै र फेरि उठ्दै निरन्तर अघि बढ़ने हो भने एक दिन सफलता पक्कै हात लाग्छ भन्ने उनीहरूको अनुभव छ। थप जानकारी सहित साथी महेश केवाली।
7: बजाङ घर भई काठमाण्डुको सीतापाइला बस्ने गीता महर हुम्ला, जुम्ला, मुगु, बजाङ, रूकुम लगायतका जिल्लाहरूबाट कच्चा हेम्पको रेसा ल्याएर ट्राउजर, ज्याकेट, कोट, इनरवेयर, मोजा, टोपी, चप्पल, तेल, साबुन जस्ता अर्गानिक हेम्पका उत्पादनहरू बनाउनुहुन्छ। उहाँले अरू 45 महिलालाई रोजगारी पनि दिनुभएको छ। उहाँले बनाएका ब्याग सरकारी कार्यालयदेखि सांसदहरूले पनि बोक्छन्। यसै व्यवसायबाट मासिक 2-3 लाख रूपियाँसम्मको कारोबार हुन्छ। स्वदेशमै मेहनत गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ।
8: घरभित्रै बस्यो भने म के सक्दिनँ, म गर्दिन भनेर मैले बिहानदेखि बेलुकासम्म मोबाइल चलाउँदै मेरै रुममै बसिराख्यो भने अनि सरकारले मलाई आएर जब दिने हो र कारखानाहरू यसो खोलिएको मान्छेहरू आएर तिमी जब गर आऊ मेरोमा भने बोलाउने हो र होइन जस्तो लाग्छ। मलाई चाहिँ यो पनि अपर्च्युनिटी खोज्ने हो, छैन भने बाहना चाहिँ हामीलाई त्यो छुट छैन भन्छु है। म चाहिँ जस अलिक मिहिनेत अलिक कम गर्न चाहने अनि जस छिटो पैसा कमाओस् भन्ने हुँदा त्यो दिगो हुँदैन नि त। नेपालमा बसेर थोरै भए दुःख गर्नुहोस्, इज्जतका साथ शान्तका साथ बस्नुहोस् होइन।
7: तनहु कि मैया नौपाने अहिले ललितपुरको भैँसेपाटीमा बस्नुहुन्छ। उहाँले 8 वर्ष अघि ललितपुर महानगरपालिका वडा नम्बर 13 तालिम लिई फुरन्दाना, चिप्स, मस्यौरा र विभिन्न अचारहरू उत्पादन गर्नुहुन्छ। महिनाको 50-60 हजारदेखि चाडपर्व र ठूला अर्डरको बेला 1 लाख रूपियाँ भन्दा बढ़ी सम्मको कारोबार हुन्छ। व्यवसायले महिलाहरूलाई आफ्नै कमाईबाट स्वाभिमानपूर्वक बाँच्न सिकाएको छ।
9: प्रत्येक चिजमा हामीले बिहान बेलुकाको तरकारी किन्न, बच्चाहरूको टिफिनको लागि श्रीमानसँग, आफूभन्दा ठूलो मान्छेसँग मलाई आज यति पैसा दिनुहोस् न, मलाई यो चाहियो भन्नुको साटो आफूले कमाएर खर्च गर्दा त छुट्टै आनन्द हुन्छ नि। आफूलाई आवश्यकता अनुसार खर्च गर्न पाइयो किनभने त्यो रकम देखाउनु परेन नि त, कमाएको पनि त आफूले देखाउनु परेन भने मैले दिएको पैसा खै भन्ने त हुन्छ कमाएर दिनेलाई, त्यो खोज्न केही नै परेन नि। र हामीलाई सामान्य घरमा सानोतिनो खर्च टार्नलाई पनि चलिरहेको छ।
7: ललितपुरको ढुङ्गेधाराकी स्थानीय सानुमाया वज्राचार्यले वडा नम्बर 11 तितौरा बनाउने तालिम लिनुभयो। अहिले रंगिला, खट्टी मिठी, झोलवाला आँप, चारपाटे क्याण्डी लगायत 8 थरी तितौरा बनाएर बेच्नुहुन्छ। कहिलेकाही एकै दिन 10,000 रूपियाँसम्मको बिक्री हुन्छ। आत्मनिर्भरताको लागि विश्वास र जागर नै सबैभन्दा ठूलो शक्ति हो भन्ने उहाँको अनुभव छ।
10: म यो काम गरेर यति गरेर मैले किन नखाने, सबैभन्दा ठूलो मेहनत, विश्वास, आत्मनिर्भर गर्नु पर्यो। जति आफूले जाँगर गर्यो खेती त हुन्छ।
7: वर्षाका आकाश शाह अहिले काठमाडौँको चाबहिल बस्नुहुन्छ। उहाँले छठ पर्वमा मात्र पाइने ठेकुवालाई वर्षभरि उपलब्ध गराउने सपना बोकेर माइके घरेलु उद्योग अन्तर्गत माइके ठेकुवा ब्राण्ड दर्ता गरी बजारीकरण गरिरहनु भएको छ। उद्योगमा 4-5 जना महिलालाई रोजगारी पनि दिनुभएको छ। मासिक 1-1.5 लाख र कहिलेकाहीँ 3 लाखसम्म पनि कमाई भइरहेको छ। नेपालमै पनि सिप मेहनतको भरमा सफल हुन सकिन्छ भन्ने उहाँको विश्वास छ।
2: पढ्नु चाहिँ पर्यो, एटलिस्ट ब्याचलर पढ्यो भने स्किल हुनु पर्यो, अब बोल्न सक्नु पर्यो, अब एप्रोच गर्नु पर्यो, जस पैसा कमाउनु गाह्रो चाहिँ होइन, आफूमा विश्वास हुनु पर्यो, सकिन्छ, खुल्ले दिमाग लगाउनु पर्यो, के स्किल छ त्यही अनुसारले मोनिटाइज गर्न सक्नु पर्यो। गर्नेले गरिरहेछन्, बिजनेस गरेर कमाइरहेछन्, गाडी चलिरहेछन्, नेपालमै पनि कोही छन् होला अझ स्ट्रगल गरिरहेछन् होला, तर एटलिस्ट ट्रस्ट हुनु पर्यो, प्लान हुनु पर्यो।
5: सफल उद्यमीका अनुभव, संघर्ष र सफलताका कुरा अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, भोटेकोशी बाढ़ीमा भएको कुल क्षतिमध्ये झण्डै 3 खर्ब रूपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढ़ीमा सरकारी र निजी क्षेत्रको गरी 4 खर्ब 8 अर्ब रूपियाँ बराबरको क्षति भएको दूर्त क्षति तथा आवश्यकता मूल्यांकन आरडीएनए को प्रतिवेदनले अनुमान गरेको हो। बाढ़ीले निजी क्षेत्रका धेरै व्यावसायिक प्रतिष्ठान, आवास, जल विद्युत आयोजना, विद्यालय, गाड़ी संचार माध्यम लगायत भौतिक संरचनामा क्षति भएको राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडीएनए का संयोजक अर्जुन भण्डारीले बताउनुभयो। निजी क्षेत्रको मात्रै झण्डै 3 खर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको उहाँ बताउनुहुन्छ। प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरिएको पनि उहाँले बताउनुभयो। बाढ़ीले व्यापार उद्योग गरेर झण्डै 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। बाढ़ीबाट समग्रमा 4,08,00,000,000 क्षति भएको छ। पुनर्निर्माणका लागि 7,23,31 करोड़ रूपियाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
6: अर्थमन्त्री स्वर्ण मुआगले द्विपक्षीय बैठकका लागि भारत भ्रमणमा जानुहुने भएको छ। सरकारी स्रोतका अनुसार भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वागले असोज 1 गते दिल्ली जान लाग्नु भएको हो। वहाँले नेपाल भारत सहकारी र भोटेकोशी विपद पछिको पुनर्निर्माणबारे छलफल गर्ने कार्यतालिका छ। भ्रमणमा वहाँले भारतका विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुका साथै भारतीय उद्योग परिसंघ सीआईआईले आयोजना गर्ने कार्यक्रमलाई पनि सम्बोधन गर्ने तयारी छ।
11: कृषि मन्त्र आर्कसँग
12: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
13: के भो भनौ, अहिले नै साथीको बिहेमा जानुपर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
12: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
13: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
12: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
14: नारायणी टेलर्स, जयद उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
15: सम्पर्क मोबाइल नम्बर 9822964264।
16: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
17: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
19: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
20: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
19: उपलब्ध। शल्यक्रियाहरू,
20: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
19: बालबालिकाको न्यूरो सर्जरी,
20: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
19: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
20: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
19: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 गहर्ज।
1: कोटबाट बगाई ल्याएर गोर्खा तर्फको किनारमा फेला परेका खाना पकाउने ग्यासका 30 थान सिलिण्डर स्थानीय युवाहरूले फिर्ता गरेका छन्। शहीद लखन गाउँपालिका 4 ठेउवा टारका युवाहरूले त्रिशुली किनारबाट संकलन गरेका 30 सिलिण्डर वडाध्यक्ष र प्रहरी चौकी रागिनाशको रोहबरमा फिर्ता गरेका हुन्। फिर्ता गरेका 30 सिलिण्डर ठेउवा टारको एक घरमा सुरक्षित गरी राखिएको वडाध्यक्ष यम बहादुर थापाले जानकारी दिनुभयो। संकलित 30 सिलिण्डर मध्ये 10 थान भरिएका र बाँकी सिलिण्डर रित्तो रहेको वडाध्यक्ष थापाले जानकारी दिनुभएको हो। साथै त्रिशुली किनारका युवाहरूले 3 थान अक्सिजन ग्यास सिलिण्डर पनि संकलन गरी फिर्ता गरेका छन्। त्रिशुलीको बाढ़ीले बगाई ल्याएका ग्यास सिलिण्डर नदी किनारका स्थानीयवासीले संकलन गरेको जानकारी पाएपछि प्रहरी प्रशासनले फिर्ता गर्न माइकिङ गरी अनुरोध गरेको थियो। संकलन भएका सबै सिलिण्डर नुवाकोटको होल्डिङ सेन्टरमा लगेर हस्तान्तरण गर्ने योजना रहेको वडाध्यक्ष थापाको भनाइ छ। तर जिल्ला प्रशासन कार्यालयले भने यस्ता ग्यास सिलिण्डर धादिङ, गोर्खा, तनहुँ, चितवन लगायतका विभिन्न जिल्लाहरूमा पनि संकलन भइरहेकाले एउटै मापदण्ड बनाएर फिर्ता गर्ने जनाएको छ। त्रिशुलीले बगाएका ग्यास सिलिण्डर फिर्ता शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
2: अब विदेशको खबर। क्षयरोग अर्थात टीबी विरूद्धका नयाँ खोपहरूले 1 दशकभित्र 70 लाख भन्दा धेरै जीवन बचाउन सक्ने गाभीले जनाएको छ। परीक्षणको अन्तिम चरणमा रहेका नयाँ टीबीका खोपहरूले अर्को उपलब्धिमूलक रोग प्रतिरक्षण उपकरण बन्न सक्ने क्षमता राख्ने विश्वव्यापी खोप गठबन्धन गाविका प्रमुख सानिया निस्तारले बताउनुभयो। सन् 2029 उपलब्ध हुने अपेक्षा गरिएका यी खोपहरू सबैभन्दा बढ़ी आवश्यकता भएका देशहरूमा पर्याप्त आपूर्ति सुनिश्चित गर्नुपर्नेमा गाविले जोड़ दिएको छ। नयाँ र आशाजनक अन्तिम परीक्षणमा रहेका खोपहरूमध्ये एकले आउँदो 1 दशकदेखिको अन्त्यसम्म नियामक स्वीकृति हासिल गर्ने अपेक्षा गरिएको छ। गाविको नयाँ विश्लेषण अनुसार तिनीहरूले सन् 2030-50 73 लाख भन्दा बढ़ी मानिसको ज्यान जोगाउन सक्छन्। खोपहरूले शताब्दीको मध्यसम्म न्यून र मध्यम आय भएका देशहरूमा 135 अर्ब डलरसम्म आर्थिक लाभ दिन सक्ने क्षमता राख्ने गाविको दावी छ। गाविले लाइसेन्स सुरक्षित भएपछि बजारमा आउन निकै समय लाग्न सक्ने केही जोखिमहरू पनि पहिचान गरेको छ। अपर्याप्त विश्वव्यापी र आन्तरिक वित्त प्रोत्साहनले यो खोपको प्रयोगलाई सीमित गर्न सक्ने पनि गाविको विश्लेषण छ। यो रोगबाट जोगाउन एकमात्र खोप ब्यासिल क्याल्मेट गेरिन बीसीजी रहेको छ, जुन बालबालिकालाई दिदै आएको छ। विदेशकै अर्को खबरमा अमेरिकाले अदालतको आदेशपछि नेपालसहित 75 देशलाई डाइभर्सिटी अर्थात डीबी तथा आप्रवासी भिसा दिन पुनः प्रक्रिया अघि बढ़ाएको छ। गएको जनवरीमा अमेरिकी ट्रम्प प्रशासनले नेपालसहित 75 देशका नागरिकलाई सरकारी सहायता मा निर्भर हुन सक्ने सम्भावना देखाउँदै आप्रवासी र डीबी भिसा जारी गर्न अस्थायी रोक लगाएको थियो। यो रोक असंवैधानिक र कानूनी अधिकार बाहिरको रहेको उल्लेख गर्दै संघीय अदालतले बदर गरिदिएको थियो। अदालतले विदेश मन्त्रालयलाई आर्थिक वर्ष 2026 समाप्त हुनु अघि नै रोकिएका भिसा प्रक्रियालाई पूर्णता दिन समेत निर्देशन दिएको छ। विदेश मन्त्रालयको नयाँ निर्देशनले अगस्त 23 सेप्टेम्बर 30 बीच अन्तर्वार्ताको मिति तोकिए पनि पछि सारिएका आर्थिक वर्ष 2026 डाइभर्सिटी भिसा आवेदकलाई प्राथमिकता दिन दूतावासहरूलाई निर्देशन दिएको अमेरिकी संचार माध्यमहरूले उल्लेख गरेका छन्।
1: अब खेल खबर। बंगलादेश क्रिकेट बोर्ड बीसीबीले अर्को वर्ष सन् 2027 नेपालसँग द्विपक्षीय श्रृंखला खेल्ने बारे सकारात्मक प्रतिक्रिया जनाएको छ। यसअघि नेपाल क्रिकेट संघ क्यानले आफ्नै घरेलु मैदानमा श्रृंखला खेल्ने प्रस्ताव गरेपछि बीसीबीले सकारात्मक रूपमा छलफल अघि बढ़ाएको हो। बीसीबीका क्रिकेट संचालन प्रमुख शाहियार नफीसले पत्रकारसँग कुरा गर्दै नेपाल क्रिकेट संघबाट केही समय अघि नै द्विपक्षीय श्रृंखला खेल्ने प्रस्ताव आएपछि बीसीबी र क्यान बीचको सम्भावनाबारे सकारात्मक छलफल भइरहेको बताउनु भएको छ। नफिसले बंगलादेशको आउने क्रिकेट तालिका व्यस्त रहेकाले उपयुक्त समय मिलाउन चुनौती भए पनि सन् 2027 वर्तमान फ्यूचर टूर्स प्रोग्राम एफटीपी चक्रभित्रै श्रृंखला आयोजना गर्ने प्रयास भइरहेको बताउनुभयो।
2: अब केही खबर संक्षेपमा आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्वकै साथ मनाइँदैछ विशेष गरी ऋषि पञ्चमी पर्व सप्तऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ महिलाहरूले आज बिहानै उठेर नजिकको नदी खोला ताल तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ स्नान गरेपछि अरूण धरती सहित अत्रि गौतम भारद्वाज जमदग्नि वशिष्ठ कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ सप्तऋषिको पूजा गर्ने भएकोले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो आज काठमाडौँको टेकु मूलपानी लगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्छ यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ
1: नेपाल वायुसेवा निगमको एकमात्र सञ्चालनमा रहेको व्हाइट बडी जहाज प्राविधिक समस्याका कारण जापानको नारितामै थन्किएपछि निगमका सयौं यात्रुको उड़ान प्रभावित बनेको छ इटलीमा अर्को व्हाइट बडी एक महिना भन्दा लामो समयदेखि थन्किएका बेला सञ्चालनमा रहेको एउटै व्हाइट बडी पनि हिजो जापानमा रोकिएपछि निगमको अन्तर्राष्ट्रिय उड़ान सञ्चालनमै असर परेको छ आइतबार राति 11 बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारिताका लागि उड़ेको निगमको एयर बस A330 व्हाइट बडी हिजो बिहान नारिताबाट काठमाडौँ फर्किनुपर्ने तालिका थियो
2: भारतले आउँदो डिसेम्बरसम्म नेपाललाई दैनिक 18 घण्टा विद्युत दिने निर्णय गरेको छ भारतको विद्युत मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर 31 डिसेम्बर अर्थात पुष 16 दैनिक 18 घण्टा 654 मेगावाट विद्युत उपलब्ध गराउने निर्णय गरेको हो हरेक दिन मध्यरात 12 बजेदेखि साँझ 6 बजेसम्म नेपाललाई विद्युत उपलब्ध गराउने भारतीय प्रेस सूचना ब्यूरोले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ विज्ञप्ति अनुसार मुजफ्फरपुर ढल्केबर 400 केवी डबल सर्किट प्रसारण लाइन मार्फत 600 मेगावाटसम्म र टनकपुर महेन्द्रनगर 132 केवी सिंगल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाटसम्म विद्युत उपलब्ध गराइनेछ जनवरी 2027 पछिका लागि भने आउँदो डिसेम्बरमा पुनरावलोकन गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ
1: विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानो भन्ने अन्यलका कारण विद्यालय तहको पाठ्य पुस्तक छपाई प्रभावित भएको छ तत्काल यो अन्यलको अन्त्य नभएमा आउने शैक्षिक सत्र 2084-85 विद्यालय तहमा पाठ्य पुस्तक अभावको समस्या निम्तिने चिन्ता बढ़ेको छ विद्यालय तहको पाठ्य पुस्तक छपाई र वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समेत यसमा चिन्ता व्यक्त गरेको छ पूजाको घण्टा बेलामा बज्छ विपत्तिको कुबेलामा
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं आजका मुख्य खबर फेरि एकपटक
1: चाड पर्वको मुखैमा बजारमा दैनिक उपभोग्य वस्तुको भाव बढ़्यो महँगी अनियन्त्रित सरकारले हस्तक्षेप गर्न नसकेको उपभोक्ता अधिकार कर्मीको भनाई
2: बाढ़ी पीड़ितको होल्डिङ सेन्टरमा खानेपानीको मुख्य समस्या भक्तपुरको मनोहरामा रातको समयमा बाढ़ी अहिले पानीको सतह केही घट्यो मुस्ताङमा आजदेखि घरबजोङ जलवायु सम्मेलन शुरू हुँदै
1: आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सृजना गर्नेहरू बढ़दै निरन्तर प्रयास संघर्ष र आत्मविश्वासलाई सफलताको आधार बनाउनु पर्ने भनाई
2: क्षयरोग विरूद्धका नयाँ खोपहरूले 10 लाख व्यक्तिको जीवन बचाउन सक्ने गाविको दावी सन् 2029 उपलब्ध हुने अपेक्षा
1: र नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृंखला खेल्ने बारे बंगलादेश सकारात्मक
2: र अन्त्यमा आजको कार्टुन नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन हालै चर्चा र आलोचनामा रहेको आईसीयूमा रहेका बिरामीसँग लिएको अन्तर्वार्ताबारे केन्द्रित छ यहाँ एकजना बिरामी अस्पतालको आईसीयू बेडमा छन् ती अन्तर्वार्ता लिने व्यक्ति पनि ती बिरामीको छेवैमा छन् अनि उनी भन्दैछन् मन्दिरमा बसेर लिए आईसीयूमा पसेर लिए सुखमा लिए दुःखमा लिए लिदिन लिदिन भन्दै लिए आजको काया कैरन सकिएको छ
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 MHz
4: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
5: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
6: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश शृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ
7: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक कुराहीदानमा
8: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
9: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
10: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
11: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
12: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन
13: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-582-63-023 98-78-18-617 र 98-78-35-643।
14: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ लौ लौ गोजीबाट मोबाइल झिक्की हाल्नुहोस् त अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस्। भयङ्कर मजा।
15: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: बजाज एक्सचेंज मेलामा जाम मई दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जाम मई लिएर जानुहोस्। जाम मई वैल्युएशन, जाम मई कैश डिस्काउंट, ऑन द स्पॉट फाइनेंस र फ्री एक्सेसरीज, त्यसैले नो एता उता।
1: जाम मई लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेंज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेंज मेला हुने स्थान डाङ निर्माण व्यवसाय संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेंज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: थप जानकारीका लागि राप्ति अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333133 र 98686 37244।
0: यदि तपाईले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुस्।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र विशाल चौधरीसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ। रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली, गढवामा रहेको रेडियो साझा आवाज र बबई गाउँपालिकाको हापुरेमा रहेको रेडियो हापुरे 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ। तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा गरी मनाइँदै आज संघीय संसद बैठक बस्दै मन्त्रीहरूले संसदमा जवाब दिने कार्यक्रम, देशका केही भागमा भारी वर्षाको सम्भावना र कृषि क्षेत्रका लागि लुम्बिनी प्रदेश सरकारको नयाँ नीति।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियो

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: आज दाङबाट प्रकाशित हुने कुनै पनि पत्रिकाहरू प्रकाशित भएका छैनन्। विभिन्न अनलाइन संस्करणका समाचारहरू प्रसारण गर्नेछौ। आज शुरूमा ऋषि पञ्चमीको प्रसंग। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरून्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नी, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिहरूको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज दाङका विभिन्न स्थानमा रहेका ऋषिश्वर मन्दिरमा पूजापाठका लागि श्रद्धालु भक्तजनको बिहानैदेखि भीड़ लाग्न थालेको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पाञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको उल्लेख गरिएको छ। अस्ति आइतबार दर्खाई तीज पर्व शुरू भएकोमा हिजो भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा उपासना गरिएको छ। भदौको 10 गते रसुवाको भोटेकोशी बाढ़ीको पीड़ाका कारण विगतमा जस्तो यस वर्ष तीजको रौनक रहन सकेन। आज सप्त ऋषिको पूजासँगै तीज समापन हुने गर्दछ। देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ। मनसूनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहँदा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति कोशी प्रदेशको पहाड़ी र तराईका भूभागमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशमा हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम स्तरको वर्षा, हिमपातको सम्भावना रहेको छ। पहाड़ी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। त्यसै गरेर गण्डकी, लुम्बिनी, बागमती प्रदेशका तराई भूभागका केही स्थानमा र मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागमा मध्यमसम्मको वर्षा भएको बताएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश र तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुने पूर्वानुमान मौसम विभागले जनाएको छ। आजको उज्यालो अनलाइन खबरबाट यो समाचार लिएका छौं। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे बस्ने बैठकमा मन्त्रीहरूले जवाब दिने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने सम्भावित कार्यसूचीहरू रहेको छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट रहेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ। खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो व्यापारिक विश्राम।
2: काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
3: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
4: पाथीघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
3: पाथीघर सम्बन्धी समस्याको अपरेसन सेवा,
5: अन्य विशेषज्ञ सेवाहरू,
6: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
7: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
9: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
12: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
13: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-5563-218।
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
17: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
18: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
19: इन्डोस्कोपी सेवा,
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-5607-434 र 082-5607-138।
1: खबर पत्रिकामा अब बाँकी प्रसंग। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। दुवैले एक आपसमा सहकार्य गरेर पिछड़िएको क्षेत्रको स्वास्थ्य अवस्थालाई सुधार्दै विविध विषयमा संयुक्त रूपमा कार्य गर्ने सम्झौतामा उल्लेख गरिएको छ। पछिल्लो समय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पूर्ण पदाधिकारी पनि पूर्ण भइसकेको छ र प्रतिष्ठानले अब गति लिने कुरामा विश्वास गर्न सकिन्छ। यसै विषयमा कुराकानी गर्नका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डाक्टर श्याम लम्साल अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। श्याम सर, स्वागत छ यहाँलाई खबर पत्रिकामा।
20: नमस्ते। नमस्ते
1: हजुर। अहिले पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच एउटा सहमति सम्झौता भएको भनेर कुराहरू आएको छ। खास यो कस्तो सम्झौता हो, के हो, त्यसको बारेमा भनिदिनुहोस् न, त्यहाँबाट सुरु गरौं।
20: अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगभग दुर्गम क्षेत्रका जनताहरूको स्वास्थ्य सेवालाई केन्द्रित भएर नेपाल सरकारले स्थापना गरेका प्रतिष्ठानहरू हुन्। यिनीहरूको मूलभूत रूपमा उद्देश्यहरू समान छन्। भौगोलिक रूपमा जुम्लामा अवस्थित छ कर्णाली र दाङमा छ राप्ती। यी दुईटा नेपाल सरकारका मार्फतका चाहिँ प्रतिष्ठानहरू दुर्गम क्षेत्रको स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्यो भने यस भेगका जनताले चाहिँ अझ बढी चाहिँ स्वास्थ्य क्षेत्रमा चाहिँ राहत पाउँछन्, सेवा सुविधा पाउँछन् भन्ने उद्देश्यले अब सहकार्य गर्ने भनेर हामीले सम्झौता गरेको
1: होइन।
20: अब म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो संस्थापक रजिस्ट्रार पनि हो,
1: पार्टीमा
20: पनि रजिस्ट्रार छु। त्यसैले यो दुईटा संस्थाहरूलाई जोडेर हामीले चाहिँ दुईटाका साधन स्रोतलाई चाहिँ गरेर आदान प्रदान गरेर अनुसन्धानको क्षेत्रमा, शिक्षाको क्षेत्रमा र सेवाको क्षेत्रमा काम गर्ने भनेर मूलभूत रूपमा हामीले चाहिँ सम्झौता गर्यौं।
1: अब यो दुईटा प्रतिष्ठान बीचको सम्झौताले आम उपभोक्तालाई, नागरिकलाई र प्रतिष्ठान स्वयंलाई पनि के फाइदा पुग्छ?
20: अब एउटा चाहिँ जनशक्ति आदान प्रदान।
1: हजुर।
20: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति छ, हाम्रोमा छैन भने उहाँहरूले पठाउनुहुन्छ। हाम्रोमा हामीलाई आवश्यकता रहने भन्दा अलिक बढी देखेर उहाँहरूलाई आवश्यक भयो भने हामी पठाउँछौँ। एउटा त्यो जनशक्ति आदान प्रदान भयो, यहाँ तपाईँहरूले बुझ्ने भएको। अर्को दुर्गम जिल्लाहरूमा हामी संयुक्त रूपमा चाहिँ स्वास्थ्य शिविरहरू सञ्चालन गर्छौँ। दोस्रो विद्यार्थीहरूको आदान प्रदान, विद्यार्थीले त्यो भूगोलको स्वास्थ्य संरचना देख्ने, स्वास्थ्य सेवा बुझ्ने र त्यहाँका विद्यार्थीले यो क्षेत्रको चाहिँ स्वास्थ्य संरचना र सेवा बुझ्ने अवसर विद्यार्थी आदान प्रदान हुन्छन्, शिक्षकहरू आदान प्रदान हुन्छन्। र हामीले अर्को महत्वपूर्ण कुरा भनेको कर्णाली भेग र राप्तीको पनि उत्तरी भेगमा जुन चाहिँ दुर्लभ जडीबुटी नेपालमा पाइन्छ त्यसको चाहिँ औषधीय उपयोगको बारेमा गम्भीर अनुसन्धानहरू भएको छैन। त्यसैले अब हामी दुईटा प्रतिष्ठानहरूले चाहिँ संयुक्त रूपमा एउटा चाहिँ संरचना बनाएर यी दुर्लभ जडीबुटीहरूको चाहिँ औषधीय उपयोगको बारेमा पनि दीर्घकालीन रूपमा अनुसन्धान गर्ने र राष्ट्रलाई चाहिँ त्यसको उपयोग गर्नलाई योगदान पुर्याउने भन्ने एउटा महत्वपूर्ण कुरा छ। अर्को जलवायु परिवर्तनको तपाईँले अस्ति पनि इफेक्ट देखिहाल्नुभयो, यस्तो चाहिँ के अरे बाढी पहिरो होइन, जलवायु परिवर्तनले स्वास्थ्यमा चाहिँ के असर पार्छ भन्ने सन्दर्भमा पनि हामीले गम्भीर अध्ययन गर्नुपर्ने छ। त्यसमा पनि हामी संयुक्त रूपमा चाहिँ अनुसन्धानात्मक कार्यक्रमहरू चाहिँ सञ्चालन गर्ने भनेर हामीले चाहिँ
1: रिश्ता साहब, अब पछिल्लो समय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जसरी चल्नु पर्थ्यो त्यसरी चल्न सकेन, त्यहाँ चाहिँ भौतिक पूर्वाधारको कमी लगायतका कुराहरू चाहिँ विभिन्न कुराहरू थिए। अब पदाधिकारी पनि सबै पूर्ण भइसकेको छ, अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान चाहिँ कसरी अगाडि बढ्छ साँच्चीकै भन्दाखेरि के छ भन्दाखेरि यो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले चाहिँ गरी खाँदैन धानी खाँदैन भन्नेहरूको एउटा जमात पनि छ। अब यो निकै पावरफुल टिमहरू अहिले चाहिँ आएको छ, निकै सक्षम नेतृत्व आएको छ, यसमा चाहिँ अब प्रतिष्ठानले चाहिँ कसरी अगाडि बढ्छ, कसरी गति लिन्छ?
20: अब हेर्नुहोस्, एकैचोटि परिणाम निस्किँदैन, परिणामको लागि प्रोसिजर हुन्छ, प्रक्रियाहरू हुन्छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दीर्घकालीन फर्को मार्ने प्रक्रियाहरू विगत मेरो कार्यकाल जुन थियो त्यो कार्यकालको अनुभवले म के भन्छु भने प्रक्रियाहरू पूरा गरिसकेका छौँ। त्यो प्रक्रिया पछि अब हामी चाहिँ के भने त्यो त्यसलाई कार्यान्वयन गर्ने चरणमा पुगेका छौँ। सबैभन्दा महत्वपूर्ण कुरा के थियो भने यो प्रतिष्ठानको शैक्षिक विकास एमबीबीएस कार्यक्रम यहाँ स्थापना गर्नु महत्वपूर्ण थियो यो प्रतिष्ठानको हिसाबमा। त्यो चाहिँ नि भइसकेको छ, 50 सिट आएको छ, यो वर्ष हामीले 75 दावी गरेका छौँ, एउटा तपाईँको जानकारीको लागि। दोस्रो दाङकै गौरवको आयोजना भनेको 400 अस्पताल हो। 400 अस्पतालका सबै आधारभूत कामहरू सकिएर योजना आयोगबाट पनि सिफारिस भए, अर्थ मन्त्रालयमा पनि पुगेर अर्थ मन्त्रालयले चाहिँ अगाडि बढ्नलाई चाहिँ प्रतिष्ठानलाई चाहिँ के अरे पत्राचार गरिसकेको अवस्थामा हामी छौँ। र नेपाल सरकारले यो वर्ष पनि 70 करोड विनियोजन गरेका छ, विगतको पनि विगत वर्षमा विनियोजन गरेको रकम पनि हामीसँग सञ्चित हुँदाखेरि हामीसँग लगभग 1.5 अरब चाहिँ हाम्रै खातामा 400 अस्पताल बनाउने पैसा चाहिँ हाम्रै खातामा चाहिँ सञ्चित छ। र हामी यो वर्ष 400 अस्पताल चाहिँ निर्माण कार्य सुरु गर्छौँ। दोस्रो तेस्रो अस्पताल मात्रै भएर हुँदैन, कलेजहरू हुनु पर्यो र प्राध्यापकहरू विद्यार्थीहरू बस्ने रेजिडेन्सियल एरिया हुनु पर्यो। त्यसको लागि हामीले जग्गा प्राप्तिको लगभग सबै कार्य सिद्ध्याएर हामीले मन्त्रालयमा पेश गरेका छौँ। यो नवलपुरमा हामीले 5.5 बिघा जग्गा अहिले तत्काललाई हामीले के अरे नेपाल सरकारको जग्गा चाहिँ हाम्रो स्वामित्वमा ल्याउने अथवा हाम्रो उपयोगमा उपभोगमा ल्याउने भनेर हामीले सम्पूर्ण आइई गरेर वातावरणीय परीक्षण गरेर विगत मेरै कार्यकालमा हामीले मन्त्रालयमा पेश गरेका छौँ। यो आर्थिक वर्षमा त्यो जग्गा पनि प्राप्ति हुन्छ। दोस्रो कुरा होइन, भनिसकेपछि अब अस्पतालको संरचनामा पनि हामी अब कार्यान्वयनको चरणमा जान्छौँ यो उसमा, र जग्गा प्राप्ति पनि गर्छौँ। जग्गा प्राप्ति गरेपछि हामी के गर्छौँ भने दोस्रो गुरु योजना बनाउँछौँ, जुन 5-6 अरबको लागतमा हुने दोस्रो गुरु योजनामा हामीले के अरे मेडिकल स्कुल अफ नर्सिङ, प्रोफेसर्सहरूको क्वार्टर, स्टुडेन्ट होस्टेल लगायतका कुराहरू चाहिँ हामी गुरु योजनामा पारेर हामी दोस्रो गुरु योजना कार्यान्वयनको चरणमा चाहिँ हामी त्यसपछि जग्गा प्राप्तिपछि गुरु योजना चाहिँ बनाएर हामी त्यो कार्यान्वयनको चरणमा हामी जान्छौँ। भनिसकेपछि हामी चाहिँ अब फड्को मार्ने चरणमा छौँ। अलिकति के हो भने धैर्यता साथ हाम्रो चाहिँ के भने काम भएन हुँदैन भन्ने, तर काम गर्ने चाहिँ एउटा प्रक्रिया हुन्छ, नेपाल सरकारको प्रक्रिया छ, पद्धति छ, ती सबै चरणहरू पार गरिसकेपछि म्याच्योर भएपछि होइन, बच्चा जन्मिन 9 महिना लाग्छ, फल पाक्न पनि कति महिना लाग्छ भनेपछि अब फल पाक्ने चरणमा हामी प्रवेश गर्दैछौँ भन्ने कुरामा आम दाङवासी लुम्बिनीवासीहरू ढुक्क रहनुपर्छ।
1: हामी कुराकानीको अन्तिम चरणमा पनि छौं। अन्तिममा हामीले प्रतिष्ठानबाट अहिले प्रदान गरिराखेको स्वास्थ्य सेवा, खास गरी साना साना कुराहरूले चाहिँ त्यहाँ केही इररहरू आउँदाखेरि प्रतिष्ठानका बारेमा अलिकति गलत म्यासेजहरू बाहिर जाने, त्यहाँ चाहिँ त्यो चाहे त्यो स्वास्थ्य कर्मीको व्यवहारको कुरा होस्, चाहे त्यो बीमा सेवा चाहिँ व्यवस्थित नभएको कुरा होस्, अब यस्ता कुराहरू चाहिँ सुधारका लागि चाहिँ तपाईँहरूले चाहिँ के गर्नुहुन्छ?
20: अब हेर्नु है, एउटा चाहिँ सबैले बुझ्नुपर्ने कुरा के भने, प्रतिष्ठानको व्यवस्थापन विगतमा सधैँ अस्थिर रह्यो, यो त स्वीकार्नुपर्छ सबैले होइन। प्रायः जसो पदाधिकारी चाहिँ कार्यकाल पूरा गर्न नपाउने नसक्ने अथवा विविध कारणले जाने भने नेतृत्व अस्थिर भएपछि संस्था पनि अस्थिर हुन्छ भन्ने बुझ्नु पर्यो। अब सक्षम र स्थिर नेतृत्व स्थापित भएको छ, नेपाल सरकारले प्रतिस्पर्धाबाट नेतृत्वहरू पठाएको छ, नेतृत्वको पनि बाध्यता हो, कर्तव्य हो कि अहोरात खटेर संस्थालाई अस्पताललाई विकासको चरणमा लाने होइन। र अब मलाई लाग्छ यी कुराहरू क्रमशः हेर्नु, अब पूर्ण सन्तुष्ट त कहिले पनि कसैलाई गर्न सकिँदैन, तर के हो भने के अरे सुधार भन्ने कुरा चाहिँ अब एकदम चाहिँ द्रुत गतिमा सुधार हुनु पर्यो भन्ने कुरा चाहिँ मेरो नि मान्यता हो, र हाम्रो टिममा आदरणीय उपकुलपतिज्यू, निर्देशकज्यू यहीँ दानको स्थानीय हुनुहुन्छ, उहाँ चाहिने सक्षम नेतृत्व हुनुहुन्छ, त्यस्तै शिक्षा अध्यक्षज्यू, हामी सबैजना बसेर अब यसको सुधारको लागि हामी काम गर्छौँ।
1: आएका गुनासाहरूलाई मात्रै सम्बोधन गरिदिँदाखेरि पनि ठूलो राहत हुँदो रहेछ, ती गुनासा सम्बोधनका लागि यहाँहरूले चाहिँ अब चाहिँ द्रुत गतिमा काम गर्नु।
20: गुनासो राख्ने र सम्बोधन गर्ने हामी संयन्त्र नै बनाएका छौँ, मैले गत बुधबार मात्रै हाजिर गरे हो होइन, बिहिबार शुक्रबार नै हामीले धेरै चाहिँ कार्यकारी परिषदको बैठक गरेर अगाडि बढाएको छौँ उहरू। अब हामी त्यो सम्बन्धमा एकदम सिरियसली काम गर्छौँ, अलिकति केही समय चाहिँ अब परिणाम पूर्णलाई धैर्यता धारण गर्नुपर्ने हुन्छ।
1: हस्, महत्वपूर्ण समय र विचारका लागि धन्यवाद। उहाँ हुनुहुन्थ्यो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार श्याम लम्साल। पछिल्लो समय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्न खोजेका कामका बारेमा जानकारी दिँदै अब बाँकी प्रसंग। लुम्बिनी प्रदेश सरकारले कृषि भूमि व्यवस्था तथा सहकारी क्षेत्रलाई उत्पादनमुखी बनाउँदै कृषि उत्पादन, सिंचाई विस्तार, बिउ उत्पादन तथा लक्षित समुदायको आय आर्जन वृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको छ। आर्थिक वर्ष 80/81/82 सञ्चालन गरिएका विभिन्न कार्यक्रमबाट धेरै किसान लाभान्वित भएको मन्त्रालयको दावी छ। प्रदेश सरकारले बाली वस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम मार्फत 2 आर्थिक वर्षमा 1,759.23 हेक्टर क्षेत्रफलमा विभिन्न बालीको उत्पादन प्रवर्धन गरेको छ। यसबाट 3,978 कृषक घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्। आजको अनलाइन खबरबाट यो समाचार लिएका छौं। त्यसै गरेर दाङमा चाडपर्वका समयमा केराले राम्रो मूल्य पाएको प्रसंग, केराले मूल्य पाउँदा किसानहरू उत्साहित बनेका छन्, गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित बनेका हुन्। राप्ती गाउँपालिका साथ सिसोहनियाका रणप्रसाद सुवेदीले कृष्ण जन्माष्टमीदेखि हालसम्म 9 लाख रूपियाँको केरा बिक्री गरेको बताउनु भएको छ। सिसोहनिया लगायत देउखरी क्षेत्रमा 35 बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्दै आउनुभएका सुवेदीले एक महिनामा 9 लाख रूपियाँ बराबरको केरा बेचेको बताउनुभयो। जन्माष्टमी दिनका बेला मात्रै 5 लाख रूपियाँको केरा बिक्री गर्नुभएका सुवेदीले तीजका अवसरमा हालसम्म 4 लाख रूपियाँ बराबरको मालभोग केरा बेचेको बताउनुभयो। उहाँका अनुसार गएको फागुनमा आएको हावाहुरीका कारण 12,000 बोट ढल्दा उत्पादनमा अझै कमी आएको छ। राप्ती केरा प्रवर्धन समूहका अध्यक्ष समेत रहनुभएका सुवेदीका अनुसार गत वर्षको तुलनामा यस वर्ष केरा उत्पादक किसानले केराको राम्रो मूल्य पाएको बताउनुभयो। संचार डेस्कबाटै खबर लिएका छौं। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र विशाल चौधरी र कार्यक्रम सुनिदिने तपाई सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज पनि विदा हुन्छु। नमस्कार।

0: 94 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दंगाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दंगालीबाट किनेर हेर न
1: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 082-5635-775
2: सम्पर्क नम्बर 98-478-26873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा
8: मध्य पश्चिम टाइम चेक यति बेला बिहानको 7 बजेको छ
9: भोटेको सिबाढी प्रभावितको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता बाढ़ीले क्षतिग्रस्त सड़क असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम अघि बढ़ाइएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको भनाई पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि अर्थ मन्त्रालयद्वारा 21 बुँदे कार्य योजना जारी मुस्ताङमा आजदेखि घरपछोङ जलवायु सम्मेलन शुरू हुँदै र फ्रान्समा 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी
10: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ
11: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज
10: भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त
11: HD भोइस क्वालिटी सँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज
10: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ
11: र अझ रमाइलो कुरा
10: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट
11: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ
10: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस् 4G बोल्दे
12: नेपाल टेलिकम राष्ट्रको संचार
9: अब समाचार विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भुटेकोशी नदीमा आएको बाढ़ीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ भुटेकोशी बाढ़ी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग हिजो प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले रसुवा बाढ़ीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन नसकिने भएकाले नजिकै तर सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्ने र त्यसका लागि आवश्यक तयारी शुरू गरेको जानकारी गराउनुभयो छलफलमा सहभागी जनप्रतिनिधिहरूले बाढ़ी लगत्तै केन्द्र सरकारले खोज उद्धार उपचार तथा राहत व्यवस्थापनका लागि चालेका कदमको सराहना गर्नुभयो छलफलमा उहाँहरूले बाढ़ीपछिको काममा केन्द्र सरकारले प्रदेश र स्थानीय तहसँग शुरूदेखि नै समन्वय गरिरहेको बताउनुभयो जनप्रतिनिधिहरूले बाढ़ी प्रभावित क्षेत्रमा तत्काल सड़क सञ्जाल विस्तार बेपत्ता व्यक्तिहरूको खोजी सम्भावित महामारी रोकथाम तथा होल्डिङ सेन्टरमा रहेका नागरिकहरूलाई अस्थायी बसोबासको प्रबन्ध मिलाउन सरकारसँग माग गर्नुभयो छलफलमा सहभागी पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढ़ाएको बताउनुभयो मन्त्री लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क सञ्चालन तुइन र झोलुङ्गे पुल जडानलाई गति दिइरहेको स्पष्ट पार्नुभयो छलफलमा गृहमन्त्री सुधन गुरूङ नुवाकोटका प्रतिनिधि सभा सदस्य एवं सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेल सेना र नुवाकोटबाटै निर्वाचित अर्का प्रतिनिधि सभा सदस्य अच्युतम लामिछाने सहभागी हुनुहुन्थ्यो बाढ़ीका कारण क्षतिग्रस्त धादिङको जहरे सब स्टेशन मरमतपछि सञ्चालनमा आएको छ। भदौ 10 गतेको भोटेको सी बाढ़ीले जहरे खेत स्थित सब स्टेशनमा 10 फिटसम्म लेदो सहितको पानी जम्दा विद्युत उपकरण तथा संरचनामा क्षति पुगेको थियो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 13,68,73,54,000 मौजदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार कोषमा जम्मा भएको रकम मध्ये 9 वाणिज्य ब्याङ्कका खाताहरूमा 10,08,43,08,000 रूपियाँ मौजदात छ। यस्तै 2 वाणिज्य ब्याङ्कमा 2,36,12,000 अमेरिकी डलर मौजदात रहेको छ। नेपाल प्रहरीले भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी सहज बनाउन उद्धार सरसफाई राहत व्यवस्थापन तथा पुनर्स्थापनाको कार्यलाई तीव्रता दिएको छ। बाढ़ीका कारण नदी तटीय क्षेत्रका बस्ती सड़क तथा पुलमा ठूलो क्षति पुगेको छ। नागरिकका घरमा थुप्रिएको ढुंगा माटो बालुवा तथा भवनका भग्नावशेष हटाउँदै प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य बनाउन नेपाल प्रहरी सीमित स्रोत का बावजूद निरन्तर खटिरहेको जनाएको छ। नेपाल प्रहरीका अनुसार बाढ़ी प्रभावित जिल्लामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हालसम्म 196 कार्यक्रम सञ्चालन गरी 47,774 जना लाभान्वित भएका छन्। यस्तै विपद पश्चातका विभिन्न व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन प्रहरीले टिमुरे 2 त्रिवेणी अपरेशन सञ्चालनमा ल्याएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले भोटेकोशी बाढ़ीबाट यातायात क्षेत्रमा भएको क्षति तथा हराएका ट्रक कन्टेनर चालक र मजदूरको अवस्थाबारे सरकारलाई जानकारी गराएको छ। महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानिया नेतृत्वको टोलीले हिजो पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेट गरी क्षतिको विवरण उपलब्ध गराएको हो। भेटमा महासंघले बाढ़ीबाट यातायात व्यवसायी तथा मजदूरमा परेको मानवीय र भौतिक क्षतिको यथार्थ मूल्यांकन गरी राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको हो। यही भदौ 10 गतेको भोटेकोशी बाढ़ीमा परेर 400 ट्रक तथा कन्टेनर हराएको जानकारी गराउँदै महासंघले बाढ़ीपछि विभिन्न निकायसँग समन्वय गरी हराएका सवारी साधन तथा चालक र मजदूरको विवरण संकलन गरेको जनाएको छ। सो अवसरमा महासंघले भोटेकोशी बाढ़ी पीड़ितका लागि

समस्या र चुनौती बारे जानकारी लिनु भएको हो। अवलोकनका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयका भौतिक संरचना, शैक्षिक गतिविधि, प्रशासनिक सेवा तथा व्यवस्थापनका बारेमा जानकारी लिनु भएको जनाइएको छ। सो अवसरमा मन्त्री पोखरेलले विश्वविद्यालयको शैक्षिक गुणस्तर, प्रशासनिक दक्षता, प्रविधिको उपयोग तथा सेवा प्रवाहमा सुधार ल्याउँदै विश्वविद्यालयलाई समयानुकूल र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्न सबैले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। वहाँले परीक्षाको नतिजा चाँडो ल्याउने वातावरण बनाइनुपर्नेमा जोड़ दिनुहुँदै विश्वविद्यालयको सम्पत्ति र भौतिक पूर्वाधारको उपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। धितोपत्र बजारलाई सुदृढ़, आधुनिक, पारदर्शी र लगानी मैत्री बनाउँदै बजारमा देखिएको शिथिलता हटाउन अर्थ मन्त्रालयले पूँजी बजार सुदृढ़ीकरण तथा पुनरुत्थान कार्ययोजना 2083 सार्वजनिक गरेको छ। हिजो सार्वजनिक 21 बुधे कार्ययोजनामा प्राथमिक तथा दोस्रो बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, संस्थागत लगानी विस्तार, ऋणपत्र बजारको विकास, नेप्सेको पुनर्संरचना, गैर आवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश, कर प्रणालीमा सुधार तथा बैंक तथा वित्तीय संस्थाको पूँजी बजार सम्बन्धी लगानीको पुनरावलोकन लगायतका विषय समेटिएका छन्। अर्थ मन्त्रालयका अनुसार पछिल्ला केही वर्षदेखि अर्थतन्त्रमा देखिएको शिथिलताको प्रभाव बैंक तथा वित्तीय क्षेत्र, उद्योग, वाणिज्य, पूर्वाधार विकास, लगानी र पूँजी बजारमा समेत परेको छ। सरकारले वार्षिक नीति तथा कार्यक्रम र चालू आर्थिक वर्ष 2083-84 बजेट मार्फत अर्थतन्त्रको विस्तार तथा चलायमान बनाउने कार्यक्रम कार्यान्वयन गरिरहेका बेला भोटेकोशी बाढ़ीबाट भएको मानवीय तथा सूचीकृत जलविद्युत आयोजना सहित भौतिक पूर्वाधारमा भएको क्षतिले अर्थतन्त्रमा थप चाप परेको मन्त्रालयले जनाएको छ। सोही परिस्थितिलाई ध्यानमा राख्दै पूँजी बजारमा तत्कालीन सुधार तथा पुनरुत्थानका लागि कार्ययोजना ल्याइएको हो। भोटेकोशी बाढ़ीमा परि हालसम्म 1395 जनाको शव फेला परेको छ भने 5130 जना अझै सम्पर्कविहीन छन्। हालसम्म फेला परेका शव मध्ये 104 शनाखत भइसकेको छ। बाँकी शवको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाइएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढ़ीपछि हालसम्म 13737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1499, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। डीएनए नमूनाका आधारमा शनाखत हुन बाँकी शवको पहिचान गर्ने कार्य अघि बढ़ाइएको प्राधिकरणले जनाएको छ। मुस्ताङमा आजदेखि घरबझोङ जलवायु सम्मेलन 2083 शुरू हुँदैछ। सम्मेलनको आज कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्दै हुनुहुन्छ। सम्मेलनमा भाग लिन 421 स्थानीय तह र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि हिजो साँझ मुस्ताङ पुगिसक्नु भएको छ। हिजो साँझसम्म सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधि सहित 2000 बढ़ी अतिथि मुस्ताङ पुग्नु भएको घरबझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। अतिथिलाई स्थानीय होटलमा बसोबासको व्यवस्था मिलाइएको छ। दुई दिनसम्म चल्ने सम्मेलनले जलवायु परिवर्तनको असर सम्बन्धी घोषणा पत्र जारी गर्नेछ। मकवानपुरको भीमभेदी गाउँपालिका 9 अघोर बजार नजिक त्रिभुवन राजपथको सड़क भाँसिएपछि यातायात प्रभावित भएको छ। हिजो बिहान सड़कको तल्लो भाग भाँसिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। भाँसिएको सड़क हाल एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब परीक्षक माधव प्रसाद काफ्रेले जानकारी दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा नयाँ ट्र्याक निर्माणसँगै नाली निर्माण र ग्राभेलिङको काम शुरू भएको छ। सड़क भाँसिएको 15 दिनमा ट्र्याक तयार गरी ग्राभलिङको काम थालिएको हो। भदौ 10 गतेको बाढ़ीले तटीय क्षेत्र कटान गरी सड़क भाँसिएपछि ठप्प भएको यातायात सेवा अब असोज 1 गतेदेखि सञ्चालनमा ल्याउने गरी तीव्र रूपमा काम भइरहेको नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचिन्द्र मिश्रले जानकारी दिनुभयो।

0: सरकारले नेपाललाई दैनिक 654 मेगावाट विद्युत उपलब्ध गराउने भएको छ। भारतको ऊर्जा मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। भारतले यही सेप्टेम्बर 13 देखि आगामी डिसेम्बर 31 नेपाल विद्युत प्राधिकरणलाई राति 12 बजेदेखि साँझ 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। धनुषाको हंसपुरका 365 परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिएको छ। नाप नक्सा सम्पन्न भए पनि दर्ता प्रक्रिया पूरा हुन नसकेका गाउँ ब्लक तथा सोवासी प्रकृतिका जग्गाको समस्या समाधान गर्दै नापी कार्यालय धनुषाले जग्गाधनी प्रमाण पूर्जा वितरणलाई निरन्तरता दिएको हो। संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्य सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणा सहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। यसै गरी आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आगामी मंगिर 21 देखि 23 गतेसम्म पार्टीको छुट्टै 15 महाधिवेशन गर्ने भएको छ। सो पक्षले हिजो काठमाण्डुमा पत्रकार सम्मेलन गरी संस्थापन पक्षले पार्टीलाई एकताबद्ध बनाउने सम्बन्धमा खासै चासो नदिएको र संवादलाई व्यवस्था गरेको भन्दै आगामी मंगिर 15 महाधिवेशन मंगिरमा थाल्ने जनाएको हो। कैलालीका मगर समुदायमा कुनै समय निकै नै गाइने तीजका भाकाहरू अहिले हराउन थालिसकेका छन्। प्रविधिको विकाससँगै तीजका मौलिक भाकाहरू लोप भएको मगर समुदायका महिलाहरूको बुझाइ छ। कैलालीको टिकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
1: एकताका मगर समुदायका गाउँ बस्तीमा निकै नै गाइने यी तीजका भाकाहरू आजभोलि लोप भइसकेका छन्। पुराना पुस्ताको समाप्ति र नयाँ पुस्ताको उदय सँगसँगै प्रविधिको विकासले यी तीजका भाकाहरू लोप भएको उनीहरू बताउँछन्। टिकापुरकी मीरा देवी घरते मगर।
2: पहिला त हाम्रो आमाहरूको बजेहरूको पालामा त गाना पनि ढिलै हुन्थ्यो, मादल पनि थिएन, ताली बजाएर नाच। अब हाम्रो पालामा फेरि मादल आयो है। आजकल यो नयाँ जमाना आयो भन्छन् के अरे, त्यही भएर होला सायद। मादल पनि सकियो, अब बाजा आयो, बाजा सिस्टम पनि अब हटिसक्न लाग्यो जस्तो छ। मोबाइलमा नै आजकल त बिजी हुन्छन् मान्छेहरू।
1: टिकापुर एक बनगाउँकी सरस्वती पुन मगरलाई पनि तीजका पुराना भाकाहरू लोप भएकोमा धेरै चिन्ता छ।
3: पहिलेको तुलनामा अहिले एकदमै हराएको, यो चाहिँ हामीलाई चाहिँ पटक्कै मन नपरेको चिज हो।
4: कति राम्रो नस्पतिको बिरुवा चारीले रस खाँदा दाली भाँचेको।
1: बनगाउँकै असौजी घरती मगरलाई पनि तीजमा डीजे लगाएर नाच्ने काम मन पर्दैन। उहाँ पनि पहिले आफूले गाउने मौलिक भाकालाई सम्झदै
4: सिमल गरी जाउला र सिमल डाली काटौला सरर तारी जो माइत जानलाई।
1: नयाँ पुस्ताको भए पनि विपासा घरती मगरलाई भने तीजका पुराना भाकाहरू नै मन पर्छन्। उहाँलाई ती भाका गाउन, त्यसमा नाच्न र मादल बजाउन

0: पुरानो पुस्ताको समाप्ति सँगै नयाँ पुस्ताले त्यसको अनुसरण नगर्दा त्यसको मौलिकता हराउँदै गइरहेको देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
1: भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीले अरून्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई 365 वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्। हरितालिका तीजको व्रत एवं पूजाआजा महिला पुरूष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो। आज दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्ने प्रचलन छ। यसरी स्नान गरेपछि अरुन्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ। यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न, सामा, कागुनो, कन्दमूल र करकल्ला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रत विधि रहेको छ। आज काठमाडौँको ठेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आजाका लागि श्रद्धालु महिला भक्तजनको घुइचो लागेको छ। अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्स सरकारले 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढ़ाएको छ। राष्ट्रपति इमान्युएल म्याक्रोनले परिमार्जित मस्यौदा बारे युरोपेली आयोगलाई जानकारी गराएको बताउनुभयो। राष्ट्रपति म्याक्रोनले सामाजिक सञ्जालको प्रयोगबाट बालबालिका तथा किशोर किशोरीमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न यसलाई आफ्नो प्रमुख प्राथमिकता मध्ये एक बनाउनु भएको छ। फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामा आवश्यकता भन्दा बढ़ी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरेको थियो। अब आर्थिक समाचार।
2: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: भुटेकसी नदीमा आएको विनाशकारी बाढ़ीका कारण कृषि क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनले कृषि क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। बाढ़ीबाट विशेष गरी धान, तरकारी तथा पशुपक्षी क्षेत्रमा उल्लेखनीय मात्रामा क्षति पुगेको छ। प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ 1,669 हेक्टर क्षेत्रफल प्रभावित भएर 5,843 टन धानमा क्षति पुगेको छ। त्यस्तै तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब 1,843 टन तरकारीमा क्षति पुगेको छ।
4: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: किराले खाएको दाँत निकाल्ने,
6: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
5: खाली ठाउँमा दाँत राख्ने,
6: दाँतको जरैदेखि उपचार गर्ने,
5: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
6: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
7: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
4: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
8: मम्मी मम्मी दाँत दुख्यो।
9: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
10: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
11: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
9: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
11: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
8: सावधान उस्ता उस्तै नामबाट नजुकिनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
12: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
13: सम्पर्क फोन नम्बर 0825902022।
14: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
15: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
16: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
15: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
17: शुद्ध महका लागि कहाँ जाने त?
18: ल घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
17: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
19: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
20: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
19: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
19: खुशीको खबर।
4: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908047 0825908047।
22: भर्ना सम्बन्धी सूचना।
4: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
22: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
23: सम्पर्क फोन नम्बर 0825631133 मोबाइल नम्बर 9847802983 र 9796526286।
24: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
25: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
24: उपलब्ध। शल्यक्रियाहरू
25: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
24: बालबालिकाको न्युरो सर्जरी,
25: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
24: पुनश्च हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
25: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
24: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 0825911001 र मोबाइल नम्बर 9709965255।
0: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
1: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
0: सम्बन्धित समस्या भएका दम्पतीहरूले फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
1: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
0: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
1: शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टर बिपिचोक घोराहाइदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 98478523572।
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती, दम, निमोनिया, खोकी, छेरो,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
3: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
3: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
2: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
3: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
2: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
3: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
17: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478026001।
13: कोसेली बेकरी र बी एन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कोसेली बेकरी र बी एन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
26: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 विकिशोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: या ये दांत दुखिरा मर्नु भयो।
1: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
0: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
1: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-47-40।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
7: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910।
7: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।

0: बेस्ट प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस।
0: अड्गुरी
2: होइन भाइला,
3: लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
4: ल ल काका गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578 45226।
6: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
7: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
8: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
7: यौन उत्तेजना नहुने,
8: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
7: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
8: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
9: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार,
10: समय बिहान 11 बजेदेखि।
7: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
10: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 028।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना:
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: ओरेन्ज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट अन द स्पट फाइनेन्स र फ्री एक्सेसरी। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
5: मध्य पश्चिम ट्राङ चेक, यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्यपश्चिम खबरमा अमर क्षितिजको नमस्कार। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्तऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरून्धती सहित अत्री, गौतम, भारद्वाज, जमदग्नी, वशिष्ठ, कश्यप र विश्वामित्र ऋषिको पूजा गर्ने गरिन्छ। जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ, सप्त ऋषिको पूजा गर्ने भएकाले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज दाङका विभिन्न स्थानमा रहेका ऋषिश्वर मन्दिरमा पूजापाठका लागि श्रद्धालु महिला भक्तजनको भीड़ लाग्ने गरेको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पाञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रमा उल्लेख छ। अस्ति आइतबार दर खाई तीज पर्व शुरू गरेका महिलाहरू हिजो भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा उपासना गरिएको छ। गएको भदौ 10 गते रसुवाको भोटेकोशी बाढ़ीको पीड़ाका कारण विगतका वर्षमा जस्तो यस वर्ष तीज पर्वको रौनक खासै हुन सकेन। आज सप्तऋषिको पूजासँगै तीज समाप्त हुने गर्दछ। पछिल्लो समय तीजको मौलिकता र सांस्कृतिक पक्ष हराउँदै जान थालेकोमा चिन्ता व्यक्त हुन थालेको छ। यसै सन्दर्भमा रहेर हामीले हिजो तीज मनाउँदै गरेका केही महिला दिदीबहिनीहरूलाई यस पटकको तीज कस्तो रह्यो र कसरी मनाउनु भयो भनेर सोधेका छौं।
1: मेरो नाम ऐश्वर्य खड्का रावत, मेरो रुकुम बस्ने हाल चाहिँ यहाँ सुषमा रावत। तीज चाहिँ बिहान उठ्यो, नुहाइ धुवाइ गरेर अनि मन्दिर गएर आएर पूजा गरेर अनि नाच हेर्न आइरहेको गुलरिया पार्कतिर। पहिले चाहिँ यहाँ धेरै रमाइलो हुन्थ्यो, मान्छेहरूको धेरै भिडभाड हुन्थ्यो। अहिले चाहिँ अब उता रसुवाको बारीले गर्दा त्यस्तो नाचगान पनि छैन, त्यस्तो रमाइलो पनि छैन।
2: नाम घरको खत्री आइरन ग्याट बस्छौँ। तीज मनाउने खोइ बाबु, कोही रुया छ, कोही हाँस्या छ। हाँसोको तीज त खल्लो छ बाबु। रुने मान्छे रुइरहेछ, हाँस्ने मान्छे हाँसिरहेछ, नाच्ने मान्छे नाचिरहेछ। के गरौँ र बाबु, अब नाचगान मात्र गर्दैन थियौँ। तीज मनाउने त अब तीज पनि मनाइन्थ्यो, अनि कोही मेला पाठ गइन्थ्यो। अहिले त खोइ को कता रुया छ, को कता हाँस्या छ। तीज आओ भन्छन्, अब कोहीलाई नाउरा नाउरा कपडा लाछन्, तीज आ भनेसकरी नाउरा नाउरा कपडा लाम्ला भन्ने सोच गरे। आउन अब यो बारी पहिरो आएर कोही सबै सर्वस्वी लोकडिलो, सर्वस्वी लोकडिया लोकडिलो नलया मान्छेले फेरि कोही लगाएको कोही नलगाएको। एउटा घरमा को लगो को बच्यो, को रुया छ, को हाँस्या छ, त्यो पनि के नाम्रो ठिक भएर फिर भिन लाग्छ बाबु।
3: मेरो नाम जुन कुमारी थापा, ए भरतपुर। व्रतको तीज बिहान नुहाइ धुवाइ गरियो, व्रत बस्थ्यो, अनि बत्ती बालेर नाच्न आइरहेको मैले। पहिले चाहिँ धेरै रमाइलो भइरहेको थियो, एकचोटि खै के भएर खासै रमाइलो देखिरहेन त।
4: मेरो नाम अन्जु राहुल हो, ठेगाना घोराई 15। यो वर्षको तीज अब त्यस्तो छ, खल्लो छ, पोहोर सालको जस्तो छैन। सायद यो रसुवाको बारीले गर्दा होला, सबै हामीले खल्लो बनाएको छ, त्यति रमाइलो छैन। त्यही पनि आएका छौँ हामी मन्दिरमा अलिअलि नाचगान गर्न, रमाइलो गर्न। पूजा पाठ त मलाई त मिल्दैन, त्यही पनि घर भगवान्लाई सम्झेर आएछु मन्दिरमा पुगेर पूजा गर्न। धेरै खल्लो छ हेर्नुहोस्, कोही आफूसँग भएका साथी पनि, कोही विदेश छन्, अमेरिका छन्, कोही अब बारी विदेशमा मर्या छन्, हेर्नु धेरै दुःख छ। त्यही पनि अलिअलि जम्काभट भएका छ, बाच्याको भेटघाट गर्न आएछौँ, रमाइलो गरेका छौँ, फोटो सोटो खिचिरहेका छौँ। हिँडेर अरू साल के हुन्छ भनेर बसिरहेका छौँ।
0: भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने भएको छ। भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 31 तारीक अर्थात आउँदो पुष 16 गतेसम्म राति 12 बजेदेखि बेलुका 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। मुजफ्फरपुर ढल्केबर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केभी सिंगल सर्किट प्रसारण मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीका कारण जलविद्युत आयोजनाका पूर्वाधारहरूमा ठूलो असर परेको छ। भारतले यो कठिन अवस्थामा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देश बीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको जनाएको छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि घर पोङजोङ जलवायु परिवर्तन सम्मेलन शुरू हुँदैछ। सम्मेलनमा सहभागिताका लागि आयोजक घरप जोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्राचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभएको छ। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरप झोङ जलवायु परिवर्तन सम्मेलन गर्न लाग्यो।

हुनुहुनेछ। भोलिसम्म चल्ने सम्मेलनले घरप झोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढ़ीले धनजनको ठूलो क्षति गरेको अवस्थामा घरप झोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। महिला तथा बाल बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर बुलिङ विरूद्ध प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। एमाले सचेतक नीता घतानीको प्रस्तावमा सांसदहरू श्रद्धा कुंवर छेत्री, अम्बिका देवी संग्रौला, रेणुका काउसा, खुशबू ओली, बलावती शर्मा र पार्वती विकले समर्थन जनाएर सर्वदलीय रूपमा संकल्प प्रस्ताव दर्ता गराइएको हो। नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने धारा 16, स्वतन्त्रता धारा 17, समानता धारा 18, बालबालिकाको हक धारा 39 तथा महिलाको हक धारा 38 मार्फत हिंसा वा शोषण विरूद्धको अधिकार मौलिक हकका रूपमा सुनिश्चित गरेको तर व्यवहारमा महिला तथा बाल बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराध जस्ता घटना निरन्तर वृद्धि भइरहनु गम्भीर चिन्ताको विषय भएको प्रस्तावमा उल्लेख गरिएको छ। बाल बालिका तथा किशोरीमाथि हुने यौन अपराधले उनीहरूको मानसिक, शारीरिक र भविष्यमा दीर्घकालीन असर परिरहेको छ। अर्कोतर्फ डिजिटल प्रविधिको विस्तारसँगै साइबर बुलिङ, चरित्र हत्या जस्ता नयाँ प्रकृतिका अपराधले महिलाको सम्मान र गोपनीयतामा गम्भीर आघात पुर्याएको छ प्रस्तावमा भनिएको छ। यसै सन्दर्भमा गृह मन्त्रालय र महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई बोलाएर छलफल गर्न माग गर्दै प्रस्ताव दर्ता गरिएको संसद सचिवालयले जनाएको छ। त्यस्तै संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे बस्ने बैठकमा मन्त्रीहरूले जवाब दिने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने सम्भावित कार्यसूची रहेको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणा सहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ। र चाडपर्व नजिकै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिन थालेको छ। एक महिनामै चामलको मूल्य प्रति बोरा 400 रूपियाँसम्म बढ़ेको छ भने खानेतेल, दाल, चिनी, तरकारी, फलफूल र अण्डाको मूल्य पनि निरन्तर उकालो लागेको छ। उपभोक्ता अस्वाभाविक महँगीको मार झेल्न बाध्य छन्, तर महँगी नियन्त्रण गर्ने निकाय भने मौन रहेको छ। बाढ़ी पहिरोका कारण सड़क तथा ढुवानी अवरूद्ध हुँदा तरकारी तथा फलफूलको आपूर्ति प्रभावित भएको व्यवसायीहरूको भनाइ छ। अर्कोतर्फ थोक व्यापारीको अस्वाभाविक रूपमा मूल्य बढ़ाएको उपभोक्ता अधिकार कर्मीहरूको आरोप छ, तर सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सकेको छैन। हवस् त, अहिलेको मध्यपश्चिम खबर यही सकिन्छ। 9 बजे मध्यपश्चिम हाइलाइट्सका साथ उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि म अमर क्षितिज पनि आज्ञा चाहन्छु। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ

0: का लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
1: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कूलको अगाडि।
2: फोन नम्बर 082-563-479,
1: मोबाइल नम्बर 98-494-67-487।
3: डाक्टर आउने बारे सूचना।
4: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
3: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
5: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
6: बिरामी जाँचो निमित्त यही असोज 17 गते शनिबार
7: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ।
9: सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 मा खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: रामायणमा राम र रावण होस्न महाभारतमा कौरव र पाण्डव सबैले कहीँ न कहीँ नारीकी लागि युद्ध गरेका थिए
2: पीएफएक्स सिनेमाज घुराई दस चौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र बेहुली पेन्सन पत्ता
3: बिगाउने त यो गाउँमा कति छन् त
2: अक्षरा
4: अब समयले आफै एउटा युद्ध जन्माउँछ जसको नामले अधर्म काम्छ र धर्मले
2: खुसीको खबर
5: अब हाम्रै दाङको घुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
6: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
7: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
6: हुलासले बनाउँदैछ परिवार एक साथ
8: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653।
9: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
10: हाम्रा सेवाहरू
9: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती दम निमोनिया खोकी छेरो
9: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
10: मधुमेह सुगर मृगौला रोग पिसाब
9: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
9: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
10: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
9: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
9: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
9: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
10: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
9: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
10: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
12: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू
14: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
13: सामान्य किराले खाएको दाँत भर्ने,
12: मेसिनद्वारा आरसीटी गर्ने,
13: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
12: खोल लगाउने,
13: बाङ्गो टिङ्गो दाँत मिलाउने,
12: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
13: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
12: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
14: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: బలంగా ఉంది దేశ్ మీరు ఎవరెస్ట్.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ. सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.
3: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ. विश्वास गरेर यो पेन्सन पट्टा तिमीलाई दिँदैछु. पेन्सन उठाएर मेरो ऋण तिर्नु.
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ. नेपाली कथानक चलचित्र पेन्सन.

0: तालिम लिएर उद्यमी बन्नु भएकी ललितपुरको भैँसीपाटीमा बस्ने मैया न्यौपाने आज हामी केही उद्यमीका अनुभव, संघर्ष र सफलताका अनुभव सुनिरहेका छौ। अरू उद्यमीको अनुभव सुन्न बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
1: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न जाने?
3: जान्न।
2: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि?
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र, कहाँ
3: भन्दिन के?
2: साथै भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्।
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ।
2: फोन नम्बर
3: 082-562-452
2: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एक मात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
6: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराही दान। फोन नम्बर 082-562-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पन्तर्फ।
0: साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौ। आज हामी केही उद्यमीका अनुभव, संघर्ष र सफलताका अनुभव सुनिरहेका छौ। अब ललितपुरको ढुङ्गे धाराकी स्थानीय सानुमाया बज्रचार्यको अनुभव सुनौ। उहाँले पनि वडा नम्बर 11 तितौरा बनाउने तालिम पाएर त्यसैलाई व्यवसायका रूपमा अघि बढाइरहनु भएको छ।
7: नमस्ते अनि स्वागत छ तपाईँलाई।
8: नमस्कार।
7: अलिकति यो तपाईँहरूको यो उत्पादनको बारेमा जान्ने अलिकति रुचि लाग्यो होइन, यो कसरी सुरु गर्नुभयो, के बनाउनुहुन्छ अलिकति बताइदिनु।
8: मेरो चाहिँ सुरुवातमा के थियो भने म त पहिला चाँदीको सुन चाँदीको काम गर्थेँ। अब सुन चाँदीको चाहिँ अहिले ठप्पै भइहाल्यो।
7: किन ठप्पै भयो?
8: महँगो भयो के गर्ने है, अनि त्यस कारणले महँगो भयो अनि काम ठप्प भयो। अनि मलाई चाहिँ वडा सदस्यज्यूले चाहिँ आफुल साकेले, अहिले उहाँ त बित्नु भयो, उहाँले मलाई बाटो देखाएको जस्तो भयो।
7: 11 नम्बर
8: वडाको आफुल साकेले चाहिँ मलाई ल है सानुमाया तिमीलाई पनि चितौरा तालिममा राखेको छु, नाम लेखेको छु है भन्नुभयो। हुन्छ भने पहिला, अनि एकचोटि बिचमा चाहिँ नजाउँ कि जस्तो पनि लागेको थियो। अनि पछि मलाई फेरि मनमा के लाग्यो भने मलाई यसैले बाटो देखाउन लागेको हो कि जस्तो लागेर, अनि फेरि जान्छु नि त भनेर यो कुरा चाहिँ, यो काम सिक्न चाहिँ म उहाँ बितिसकेपछि मात्रै सिक्न गएको हो।
7: कति समय अगाडि?
8: यो 8-10 महिना भएको छैन। मैले यहाँ फागुन महिनामा मैले यहाँ पसल राख्न आइसकेँ भनेपछि एक हप्ता सिकेर अनि एक हप्ता पनि म घरमा बस्न परेन।
7: फागुन
8: भन्दाखेरि म पुष माघतिर मैले सिकेँ।
7: पुष्पमा तालिम लिनुभयो, तालिम पछि तपाईँ व्यवसाय तरिका?
8: मलाई के भयो भने सिकेर म एक हप्ता चाहिँ त्यसै बसिरहेको, अब काम छैन, अब अहिलेको लागि त्यसै बसौँ भनेर भने, अनि फेरि मलाई म्याम एक हप्ता पछि म्यामले फोन गर्नुभयो, तपाईँहरूले जाउलखेततिर हाट बजार राखेको थाहा पाउनु भएको छ कि छैन, एकखेर बुझ्नुहोस् भनेर भन्नुभयो। अनि हुन्छ भने, अनि हाम्रो सिकाउने म्यामले चाहिँ, अनि फेरि उहाँ म्यामले चाहिँ यहाँ राजन सरलाई चाहिँ फोन गर्नुभएछ, तपाईँ कहाँ तितौराको आइटम छ कि छैन जाउलाखेलमा भनेर सोध्नुभएछ। अनि छैन दिदी भनेर भन्नुभएछ। अनि उहाँले छैन भन्ने बित्तिकै म्यामले मलाई चाहिँ डाउला खेलमा एकतिर जानुहोस् त भनेर भन्नुभयो. हुन्छ म्याम भनेर हामी यहाँ डाउला खेलमा आयौँ. डाउला खेलमा आउँदाखेरि उहाँ अचार दिदी चाहिँ यहाँनिर बसेर बेचिरहनु भएको थियो. अनि उहाँलाई डाइरेक्ट उहाँ दिदीसँग सम्पर्क भयो कि मेरो दिदी यहाँ कस्तो छ, व्यापार के छ, हाम्रो चितौरा राख्दा हुन्छ कि हुँदैन भनेर सोधेँ. अनि उहाँ सर चाहिँ हुनुहुन्न थियो कि त्यतिखेर, अनि पोख्नु अहिले एकछिनपछि सर आउनुहुन्छ भनेर भन्नुभयो. अनि मैले हामी कुरा गर्नको लागि चाहिँ बहानाको लागि उहाँसँग अचार दुईवटा किन्यौँ, माछाको अचार दुईजनाले एउटा एउटा दुईजनाले किन्यौँ. र अनि त्यो किनिसकेपछि उहाँसँग कुरा भयो, हाम्रो कुरा आदान प्रदान भयो उहाँसँग. अनि हुन्छ आउनुहोस् न, हामीसँगै बसौँला बेचौँला, ठिक छ, व्यापार राम्रो छ भनेर भन्नुभयो. अनि एकछिनपछि सर आउनुहुन्छ, सरसँग कुरा गर्नु भन्नुभयो. हुन्छ, सरले म्यामले कुरा गरेर सरले बोलाउनु भएको भएर आएको हो, सर हामीले चिनेको छैन भने अनि हामीले चिनाइदिन्छु भनेर भन्नुभयो. हुन्छ त भने एकछिनपछि कुरा गर्दा गर्दै एकछिनपछि सर आउनुभयो, उहाँ नै हो भन्नु. अनि दिदीहरू उहाँ म्यामले पठाउनु भएको हो भने भन्दा हो भने हामीले तितौरा बनाएर सिकेर एक हप्ता भयो सिकेर आएको, त्यसै बसिरहेको छौँ भनेर भने. अनि ल त्यसो भएदेखि अर्को आइतबार चाहिँ तपाईँहरू चाहिँ रेडी भएर तितौरा लिएर आउनुहोस् है भन्नुभयो. त्यतिखेरसम्म हामीसँग केही पनि सामान थिएन, सिकेर मात्रै आएको थियौँ. फेरि त्यो कुरा सल्लाह गरिसकेपछि उहाँसँग सल्लाह गरिसकेपछि टु हामी फेरि यहाँबाट सिधै म्याम कहाँ गयौँ. म्याम कहाँ गइसकेपछि ल म्याम हामीलाई त आइतबार आउनु भन्नुभयो, हामीसँग त सामान त छैन, सिकेको मात्रै छौँ सामान त छैन, सामान भयो भने हामी आइतबारलाई तयार गर्छौँ म्याम भनेर भन्यो. म्यामलाई गएर ल के सामान चाहिन्छ म सबै दिन्छु, तपाईँहरूले गर्नुहोस्. अनि सबै म्याम कहाँबाट पितौराहरू ल्यायौँ, घरमा ल्याएर उतिनखेरि अनि त्यहाँबाट सबै कति सरी चाहिन्छ त्यो आफूसँग कति सरी छ म्यामले कति सरी दिनुभयो त्यो सबै चटचट काटेर सुकाउनु पर्ने सुकाएर काट्नु पर्ने काटेर तिनजना मिलेर सबै गरेर टकटुक बनाएर तिन दिन पछाडि मङ्गलबार बुधबार शुक्रबार त तयार भयो चितौरा. अनि शनिबार एक दिन त्यसै भयो, अनि आइतबार टन्नमा सामान लिएर आएन.
7: कति थरी चितौरा बनाउनुहुन्छ तपाईँसँग?
8: त आठ थरी छ. रङ्गिला छ, खट्टी मिठी छ, क्यान्डी छ होइन, अनि झोलवालामा आँप छ, अनि झोलवालामै मिक्स छ, अनि त्यहाँबाट चारपट्टि क्यान्डी, रातो क्यान्डी, सेतो क्यान्डी, अनि चारपाटीमै फेरि त्यो ठुलोवाला थियो, अहिले चाहिँ त्यो ठुलोवाला चारपाटी त्यो चाहिँ छैन. हाम्रोमा चाहिँ केमिकल चाहिँ छैन, हामी चाहिँ आफ्नो प्योर मसला बाहेक अरू चाहिँ क्यान त्यो केमिकलहरू चाहिँ हामीले राखेको छैनौँ.
7: यो पालिकाहरू नि जस्तै तपाईँले चितौराको तालिम लिनुभयो, थुप्रो तालिमहरू दिइरहेको छ नि, कस्तो लाग्छ तपाईँलाई, प्रभावकारी भइरहेछ अथवा हुँदो रहेछ जस्तो लाग्छ?
8: तालिम त होइन, हुन त हुन्छ, तर के भनेदेखि म एउटा के सुझाव दिन्छु भनेदेखि, मलाई हाम्रो एघारवटामा चाहिँ एउटा सपोजको लागि मात्र भन्छ है, फेरि यो चाहिँ होइन, फेरि फलानाले यस्तो भन्यो भन्नु चाहिँ नहोस् होइन. अब एउटा भनौँ न, एघारवटामा चाहिँ हामीलाई सरबको एउटा तालिम दियो भने अर्को वडामा झोल सरबको दिने होइन, त्यो वडामा फेरि त्यो वडाबाट अर्को वडामा चाहिँ फेरि अचारको तालिम दिने, त्यस्तो गऱ्यो भने चाहिँ हामीलाई कामको लागि एकदम राम्रो हुन्छ. अब त्यो एघारवटामा हेर्नु न, साबुन पनि त्यहीँ दिने, झोल सरप पनि त्यहीँ दिने, अचार पनि त्यहीँ दिने होइन, सब थोक के आइटम आइटम हुन्छ नि, एकै ठाउँमा एउटै वडामा दियो भने हामीलाई काम गर्नलाई एकदम असुविधा गाह्रो भयो नि त.
7: यो बजारीकरण चाहिँ तपाईँले भन्दाखेरि भन्नुभयो होइन, बजारीकरणलाई चाहिँ कस्तो छ, सहज छ कि अप्ठ्यारो?
8: गाह्रो छ, किन अब भनौँ, अब यहीँ भनौँ न होइन, कतिजनाको अचारै अचार छ नि, एउटै आइटम भयो नि त, अब उहाँ एउटै आइटम भयो, त्यो एउटै आइटम हुँदाखेरि त गाह्रो भयो नि त, व्यापार कम भयो नि होइन. मैले अहिले भर्खर भने जस्तो, अब मैले झोल साबुन मात्रै राखेँ भने झोल साबुन उहाँ दिनसम्म छ झोल साबुन भन्ने हुन्छ नि होइन. अब एउटा साबुनै साबुन भनौँ न, अब यहाँ कपडा जस्तै उहाँले कपडा मात्रै ल्याउनु भयो नि, ल यसो सोध्न आउँदाखेरि उहाँसँग छ उता छ कपडा भन्ने हुन्छ नि, त्यो हिसाबले काम गर्न पाए हामीलाई एकदम राम्रो. किनभने एकै ठाउँमा त्यो एउटै ओडामा साबुन पनि चाहिँ, झोल साबुन पनि चाहिँ, अचार पनि चाहिँ, त्यो सबै के झोल सरप बनाउनु पनि सिकेको छु आउँछ मलाई, सरप बनाउँछु सरप पनि आउँछ मलाई, डल्लो साबुन पनि आउँछ मलाई, नआउने होइन, तर अचार पनि बनाई अचार पनि आउँछ आफ्नो ठाउँमा मात्र रह्यो कि घरमा मात्रै त्यहाँको लागि मात्रै भयो कि त्यो बाहिर बजार व्यवस्था
7: व्यवसायिक तरिकाले फैलिनुको लागि चाहिँ
8: भएन भएन
7: अर्को कुरो दिदी तपाईँ त गहनामा पनि काम गर्नुभयो उतापट्टि गरेको र यतापट्टि गर्दाखेरि हुन त अब तुलना गरेर हुन्छ कि हुँदैन
8: हुन्छ किन नहुनु यो पनि व्यापारै हो त्यो पनि व्यापारै हो त्यो अलिक ठुलो व्यापार भयो यो हाम्रो सानो व्यापार भयो तर किनभनेदेखि सानो व्यापारमा सानै स्तरले जान्छ ठुलो व्यापारमा ठुलो स्तरले जान्छ हो कि भन्नुहोस् त त्यो स्तरले जान्छ तर अहिले हाम्रो मलाई त भन्दै नआउने जस्तो के कस्तो भनेदेखि बजार व्यवस्थापन छैन अब यही अब यहाँ छ नि
7: सबै च्याउ उम्रे जस्तो भयो
8: अँ एकदमै 100% अब भनौँ न अब कसैले त्यही झोल साबुन अब अहिले झोल साबुन बेच्ने नै हो भन्दा हामीले अहिले एक लिटरको 120 बेच्नुपर्छ हेर्नुहोस् है सामानको भाउ यस्तो डबलै डबल महाडबल बढेछ अस्ति हामीले एक महिना अगाडि एक ड्रमको लागि 4 ल्याएको के भन्नु भने एक प्याकेजमा 30-30 15-15 बनाउनु मिल्छ होइन त्यो एक ड्रम बनाउनुको लागि सामान ल्याएको काटै भयो सेवन दिइहाल्छ नि हेर्नुहोस् है पानी बढी हालेर बनाइदिन्छ हामी 12 भन्दा निकाल्दैनौँ सामान राम्रो भए पो होइन बजारमा एक फलानाको सामान राम्रो छ भन्ने हुन्छ अन्त अन्तबाट पनि माग आउँछ अब सामानै राम्रो छैन भने कसरी माग आउँछ भन्नु त अब 80 रुपियाँमा बेचिदिन्छ अब 80 रुपियाँको सामान हेर्ने 120 सामान हेर्ने सामान पनि त हेर्नु पर्यो नि किन्ने मान्छेले पनि त फेरि है त्यो पनि छैन मान्छेहरूसँग हेर्नुहोस् है
7: सामान भए पुग्यो
8: अनि एक फलान ठाउँको सामान हेर्नुहोस् न तपाईँहरूले सामान युज गरेर बुझ्ने मान्छेले एकदम बुझ्या छन् नबुझ्ने मान्छेले एकदमै बुझ्या छैन
7: अनि यो आत्मनिर्भर व्यावसायिक होइन उद्यमशीलता थुप्रै कुराहरू छन् क्या तपाईँ पनि यसमा पर्नुभयो आम महिलालाई चाहिँ कस्तो सन्देश सूचना जान्छ होला के हुँदो रहेछ नहुँदाखेरि चाहिँ के हुँदो रहेछ
8: हुन्छ नि अब जेठानी त्यस्तो काम नगर्ने चुलो चौको मात्र गर्ने गर्नु त म पनि बिहान उहाँको पालो हुन्थ्यो भने बेलुका मेरो पालो हुन्थ्यो गर्छु म पनि तर पनि अब म यता व्यवसायमा पनि व्यापारिकमा पनि गर्छु तर उहाँले चाहिँ नि के खोज्नुहुन्छ जेठानी चाहिँ के खोज्नुहुन्छ म चुलो चौका गरेको छु मलाई पैसा छैन उहाँले पनि त यता गर्न आउनुभयो भने उहाँसँग पनि त हुन्थ्यो नि उहाँ त हात त हामीले ताला बाँधिदिएको त छैन हो कि होइन भन्नुहोस् त त्यही हिसाबले हो काम चाहिँ त हामीले गर्नै पर्छ होइन नगरी बस्नै हुँदैन रात नभने दिन नभने बुढाबुढी दुईजना मिलेर बच्चाहरू सानो छ 4 छ होइन रात नभने दिन नभने मैले त्यो चाँदीको काम गरेर मैले घर एउटा छडाएँ पुरानो घर भए पनि एउटा किने अब यो काम पनि ठप्प भयो मलाई यो चाँदी सुन चाँदीको काम ठप्प भयो अनि यो ठप्प भइसकेपछि मैले के सुरु गरेँ अब के गरेँ म एकदम मलाई त म चुप लगाएर त म बस्नै सक्दिनँ भाइ हेर्नु है अनि म चुप लगाएर बस्न सक्दिनँ कहिले साबुनको झोल बनाउँछु कहिले के गर्छु कहिले बुन्छु कहिले स्वेटर बुन्छु कहिले पन्दा बुन्छु कहिले टोपी बुन्छु कहिले मुजा बुन्छु त्यो पनि काम गरेँ कहिले सिलाइ गर्छु म त्यो पनि गरेँ गर्दा गर्दा मलाई कुनै कामले यो नै काम गर भनेर मलाई चाहिँ भएन कि भएन अनि नहुँदा नहुँदै अनि मैले मलाई उहाँ आफुलो 11 वडाको आफुलो साकेजीले मलाई ल तपाईँलाई चाहिँ म एउटा काम दिन्छु यो काम हेर्नुहोस् भनेर हुन्छ भनेर भने र त्यसो भए म तपाईँलाई चितौरा बनाउनुको लागि तपाईँलाई नाम लेखेर टिपाएर राखिदिन्छु भनेर भन्नुभयो ल हुन्छ भने हुन्छ त भने अनि 2-4 दिनसम्म म जाउँ कि नजाउँ भयो कि अनि भइसक्यो अनि पछि त्यो जाउँ कि नजाउँ भन्दा भन्दै नाम त उहाँले टिपाइसक्नु भयो टिपाइसक्यो अनि उहाँ 4-5 दिनपछि त उहाँ बित्नुभयो हेर्नु है बित्नुभयो अनि उहाँ बितिसकेपछि अनि मलाई के जाँगर जोस आयो भने मलाई यही बाटो देखाइदिनु भएको हो कि उहाँले भन्ने जस्तो लागेर ल म जान्छु भन्ने हिसाबले म गएँ तालिम पनि राम्रैसँग लिएँ तालिममा त्यो तितौराको तालिममा पनि मलाई राम्रै भयो म्यामले मलाई एकदम एक नम्बरमा
7: छान्नु
8: छान्नुभयो एकदम मलाई एकदमै मेहनत एकदम जोस आयो कि जो चाहे गरे अहिले म्याम पनि आउनुहुन्छ प्रतिदिन र तपाईँले चाहिँ एकदम राम्रो काम गर्नुभएको छ, राम्रो हुन्छ यही काम जोसँग दिनुहोस् भन्नुभयो। अनि अस्ति एकखेर यहाँ यो भीमसेन थान छ नि अहिले के भन्छ त्यहाँलाई लुबो भन्छ कि के भन्छ त्यहाँ अहिले नयाँ भीमसेन थान राखेको छ त्यहाँ हामीलाई बोलाउनु भयो म्यामले अनि चितौरा लिएर त्यहाँ गयौँ, व्यापार एकदम राम्रो भयो। अनि म्यामले एकदमै तपाईँहरूलाई धेरै धेरै धन्यवाद है, तपाईँहरूलाई 20-25 त्यत्रो मान्छेलाई चाहिँ तालिम दिएको तपाईँहरू 3 गर्नुभयो, तपाईँलाई 3 नबस्नु 2 मात्र बस्नु भनेको थिएँ, 3 बस्नुभयो अलिकता अप्ठ्यारो छ, तपाईँ यसो मिलेर गर्नुहोस् काम चाहिँ एकदम राम्रो भइरहेको छ, तपाईँहरूको काम राम्रो हुन्छ भनेर भन्नुभयो।
7: अनि अलिकति आशाको कुरा पनि गरौँ होइन, अलिकति मान्छेले अलिकति सुन्न खोज्ने कुरा होइन, तपाईँले तालिम सिक्नुभयो, उद्यमशीलता व्यवसाय पनि सुरु गर्नुभयो, समूह हुनुहुन्छ, गरिरहनु भएको छ, कमाइ चाहिँ कति हुन्छ?
8: कमाइ कहिले होला कहिले नहोला, नहोला भन्ने त ठप्पै होइन, अलिअलि भइहाल्छ। आशावादी चाहिँ एकदम आशा छ, व्यापार छैन भन्नु मिल्दैन। सबै अब यस्तो हाम्रो यो चितौरामा त धेरै भन्दा सबैभन्दा कम 4,000 सबैभन्दा बढी 10,000 म यो काम गरेर यति गरेर मैले किन नखाना, काम हुन्छ गर्नुपर्छ आफ्नो मेहनत, सबैभन्दा ठुलो मेहनत विश्वास हुन्छ, आफ्नो आत्मनिर्भर गर्नु पर्यो, एउटा विश्वासको कुरा हो, एउटा आफ्नो जाँगर
7: म गर्छु,
8: जति आफूले जाँगर गर्यो खेती त हुन्छ हुन्छ
7: हुन्छ। धेरै धेरै धन्यवाद दिदी तपाईँ,
8: धन्यवाद भाइलाई पनि।
0: उहाँ हुनुहुन्थ्यो महिला उद्यमी सानुमाया बज्राचार्य। कार्यक्रम देश परदेशमा आज हामी केही उद्यमीका अनुभव, संघर्ष र सफलताका अनुभव सुनिरहेका छौं। अब पर्साका आकाश शाहको अनुभव सुनौ। काठमाडौँको चाब हिलमा बस्ने आकाश व्यावसायिक रूपमा छठ पर्वको विशेष परिकार ठेकुवा उत्पादन तथा बिक्री वितरण गर्नुहुन्छ।
7: नमस्कार, स्वागत छ यहाँलाई।
9: हजुर नमस्ते,
7: हजुरको शुभ नाम?
9: मेरो चाहिँ आकाश शाह हो।
7: घर कता हजुरको?
9: मेरो वीरगंज।
7: वीरगंज महानगरपालिका
9: पर्सा जिल्ला अनि वडा नम्बर 17 अलौ भन्ने गाउँ हो। पहिला अलौ पर्व पनि भएको थियो त्यहाँ चाहिँ, हामीले सोसल स्टडिजमा भण्डारखाल पर्व यो के पर्व पढ्दाखेरि अलौ पर्व पनि पढ्नु पर्थ्यो क्या, त्यही ठाउँमा भएको।
7: अनि अहिले चाहिँ बस्दै काठमाडौँमा?
9: हजुर, काठमाडौँ चाबेलतिर छ, वडा नम्बर 7 त्यही हाम्रो प्रोडक्सन पनि छ, पोस्टल बास चाहिँ 25-26 भइसक्यो।
7: माईको ठेकुवा?
9: माई के ठेकुवा, हजुर हाम्रो माई भन्नाले चाहिँ भोजपुरीमा आमा भनेर बोलाउँछौँ हामी, मम्मीलाई माई भनेर सबैतिर आमाको यो आमाको त्यो देखेपछि बरु माई भने चाहिँ अलिक पर्सनल टच हुन्छ भनेर माईके ठेकुवा चाहिँ प्रोडक्टको नाम हो, तर हाम्रो उद्योगको नाम चाहिँ माईके घरेलु उद्योग छ, त्यसको अन्डरमा यो प्रोडक्ट फर्स्ट भनौँ न, बिस्तारै अरू पनि आउँछ। तर
7: हजुर के के सामग्रीहरू खाद्यान्नहरू उत्पादन गर्नुहुन्छ?
9: मेन चाहिँ मैले खासमा ठेकुवा नै प्रोडक्ट गरेर यसलाई कमर्सियलाइज गर्ने सोच थियो, त्यही भएर हाम्रो उद्देश्यमै अहिलेलाई चाहिँ ठेकुवा मात्रै छ कि, हामीले त्यसमा उद्देश्य थप पनि गराएनौँ, एकदम स्लो छ तर एकदम बुझेर गरिरहेको छ, किनकि मेरो बिजनेस ब्याकग्राउन्ड पनि होइन, म खासमा पेसाली इन्जिनियर हो अनि फ्यामिली सबैजना अलि मेडिकल लाइनमा हुनुहुन्छ र त्यस्तो बिजनेस रिलेटेड केही ज्ञान पनि थिएन मलाई। मलाई जस्ट के मन थियो भन्दाखेरि यो ठेकुवालाई चाहिँ कमर्सियलाइज गरौँ, छठ पर्व पछि पाउने कुरालाई अरू बेला नि पाओस् मान्छेले, अलिकति हुन्छ नि मनमा खान मन लाग्छ तर त्यो दिन कुर्नुपर्ने हुन्छ, त्यस्तो भएर म स्कुल पढ्दादेखि नै सोची चाहिँ रहेको थिएँ, अनि रिसेन्टली ब्याचलर पढ्दाखेरि दर्ता गरेर मम्मीकै नाममा सबै गरेर मैले चाहिँ जस्ट म्यानेज गर्छु अहिलेको ठाउँ। अहिलेको लागि चाहिँ जस ठेकुवा चाहिँ लाइसेन्स प्रोडक्ट हो हाम्रो, जुन चाहिँ ल्याब टेस्ट पनि भइसकेको छ र बजारमा मजाले पाइरहेको छ, अरू पनि अब तराई रिलेटेड प्रोडक्टहरू बिस्तारै लिएर आउँछौँ, त्यही हो खाद्यान्नको कुरा छ।
7: झन्डै झन्डै 3 बढी भइसक्यो समय, यो
9: 80 दर्ता गरेको हामीले, त्यसपछि अब त्यही त हो सरकारी काम दर्ता गरेर यो हाम्रो फेरि खानेकुरा भनेपछि यतिकै बेच्नु पाउँदैन, ल्याब टेस्ट गराउनु पर्छ प्रोसेसमा जाने भए चाहिँ, त्यसपछि त्यसको रिपोर्ट कुर्नु पर्यो, त्यसपछि यो खाद्यको अनुज्ञापत्र भन्ने हुन्छ जुन चाहिँ DFGQC नम्बर भनिन्छ, त्यो आउनु टाइम लाग्छ, अनि त्यसपछि त्यो आउनुभन्दा अगाडि फेरि इन्सपेक्सनमा आउँछन्, ठाउँ हेर्छन्, यो भएन त्यो भएन त्यो अनुसारको मापदण्ड अनुसार काम गर्नु पर्यो, सबै गरेपछि त्यो एउटा लाइसेन्स पाएपछि बल्ल हाम्रो पसलहरूले पनि राख्छन् यो नम्बर नभइकन हामी लिन मिल्दैन भन्छन्, यस प्रोसेसमा जानलाई 3 हामीले ठेकुवा चाहिँ दर्ता गरेर बेचिरहेको छौँ. तर बिना दर्ता पहिला एज अ आरएनडी हुन्छ नि, रिसर्च डेभलपमेन्ट अथवा मान्छेको फिडब्याक लिनुलाई चाहिँ छ सात वर्षहरूदेखि ट्राई चाहिँ गरे हो विदाउट दर्ता पनि. तर दर्ता गरेर 3 वर्ष चाहिँ भयो.
7: तपाईँले एउटा रोचक प्रसङ्ग अघि हाम्रो अफ द रेकर्ड कुराकानी भए अनुसार चाहिँ एउटा आफ्नो सपना थियो ठेकुवालाई पर्व विशेष मात्र केन्द्रित नगराएर अरू बेलामा पनि सहज तरिकाले उपलब्ध होस् भन्ने चाहिँ मेरो उद्देश्य थियो भन्ने कुरा बताउनुभयो. र अर्को कुरा भनेको विशेष गरी आफ्नो उद्योगमा महिलाहरूलाई पनि प्राथमिकता दिनुभएको छ. कति हुनुहुन्छ महिलाहरू, कसरी जोडिनु भएको छ, कस्तो व्यक्तिहरूलाई राख्नु भएको छ, त्यो पनि अलिकति ब्याकग्राउन्ड बताइदिनुहोस् न.
9: अब मेन फर्स्टमा सुरु गर्दा त मम्मीले मात्रै गर्नुहुन्थ्यो होइन, किनकि उहाँकै स्किल हो, उहाँकै टेस्ट हो र सबैले मन पराउने कुरा मम्मीकै हातबाट थियो. अब जसरी डिमान्ड बढ्दै गयो हामीले चाहिँ अब केटा मान्छेले बरु धेरै काम गर्न सक्छ होला होइन, अलिक धेरै बनाउन सक्छ भने बरु महिला नै अलिक प्रोत्साहन दिउँ भनेर चाहिँ महिलाले नै हामी काम दिन्छौँ. अहिलेको दिनमा हामीसँग 4-5 अलिक एक्टिभ हुनुहुन्छ डिमान्ड अनुसारको चाहिँ अहिले. तर अरू बढ्यो भने चाहिँ कसैलाई फ्रिल्यान्समा हुन्छ नि, घन्टाको हिसाबले अथवा दिनको हिसाबले राखेर नै गर्दछौँ. 4-5 चाहिँ अलिक एक्टिभ नै हुनुहुन्छ सबैजना महिला. अब कति भनौँ, 12 सकाएदेखिको कोही घरमा हाउस वाइफसम्मको हुनुहुन्छ सबैजना, कोही नपढेको पनि हुनुहुन्छ, कोही पढेको 12 पढेको पनि हुनुहुन्छ. जस हामीले चाहिँ सिकाउँछौँ पनि नहुनेलाई, हप्ता 10 सिकाएर ट्रेनिङ दिएर सक्नेलाई मात्रै काम दिने गरेर जस भइरहेछ.
7: तपाईँको प्रत्यक्ष जोडिनु भएको दैनिक रूपमा भनेको 4-5 हुनुहुन्छ, अप्रत्यक्ष चाहिँ कति 15-20
9: त्यतिसम्म त छैन, जस झन्डै आधी दर्जनदेखि 1 दर्जनको बिचसम्म 6-10-12 पुग्छन्. त्यति धेरै डिमान्ड पनि भइसकेको छैन किनकि हामी अहिले जस्ट प्यानमै छौँ, प्यान बिलमा. अब हाम्रो प्रोडक्ट चाहिँ अलिकति ह्यान्डमेड कुरा भयो होइन, अब हाम्रो कस्टिङ पनि अलिक धेरै आउँछ ह्यान्डमेड भएपछि, फ्याक्ट्री मेड होइन. त्यसपछि कस्टिङ अलिक धेरै भएपछि मान्छेले नर्मल किराना पसलमा यो जाँदैन भन्छन् र हाम्रो टार्गेट नै मार्ट नै छ कि अलिक प्रिमियम नै राख्ने बनाउने. अनि त्यही भएर फेरि अरू जति सकिरहेछौँ प्यान्टमा त्यतिमा अलि रिच आउट गरेर गइ नै रहेछौँ. तर पछि अलि मार्टको ठुलो चेनहरूमा जानलाई चाहिँ भ्याट बिल माग्छन्, भ्याट बिलमा अलिक जानु सक्यो हेर्नु. अब बिस्तारै अहिलेको डिमान्ड अनुसार चाहिँ लगभग 1 दर्जन म्याक्सिमम.
7: त्यो फर्दर प्रोसेसको कुरा भइहाल्यो. अर्को पाटो भनेको मलाई अलिकति यो गहिरो रूपमा जानु मन लाग्यो. महिलाहरू तपाईँले भन्नुभएको थियो शिक्षित पनि कोही हुनुहुँदैन, अब कोही खाली समयमा आएर काम गर्नुहुन्छ भन्नुभएको थियो, विशेष उहाँहरूलाई नै फोकस गर्नुभएको हो कि
9: होइन? विशेष चाहिँ हाम्रो तराईकै कोही महिला हुनुहुन्छ भने उहाँहरूलाई प्रायोरिटी दिन्छौँ फर्स्ट चाहिँ, जसलाई अलिकति एक्सपिरियन्स पनि छ, सर्ट बुझ्नुहुन्छ, जसलाई अब यसको भ्याल्यु थाहा
7: छ.
9: हजुर हजुर हजुर, फर्स्ट प्रायोरिटी त उहाँ नै हो. तर कसैले काम खोजिरहेछन् र मलाई सिक्नु मन छ गर्न मन छ भने चाहिँ हाम्रो उहाँ बहिनी चाहिँ काभ्रेको हुनुहुन्छ पहाडी समुदायबाट, तर उहाँले पनि गरिरहनु भएको छ, टेस्ट निकाल्नु भएको छ, त्यही अनुसार ट्रेनिङ लिएर. यस भेराइटी चाहिँ छ, मेक्सिमम 80-90% चाहिँ तराईकै हुनुहुन्छ हाउस वाइफहरू.
7: तपाईँको उमेर पनि जान्न मन लाग्यो मलाई.
9: म हुन त अलिक बुढो देखेँ पनि, 27
7: पेसाले तपाईँ इन्जिनियर, तपाईँको कुरा काट्यो, पेसाले तपाईँ इन्जिनियर हुनुहुन्छ होइन, आफ्नो सपना पनि पुरा गरिरहनु भएको छ. यो अलिकति वैदेशिक रोजगारीको पाटो पनि म जोड्न चाहन्छु. यो आफ्नो आफ्नै उत्पादन त छँदैछ होइन, त्यो पोजिटिभ कुरा नै हो. कहिले सोच आयो जाउँ गइदिउँ घुमाउँ अथवा काम गर्न लाइफ राम्रो खोज्दै जाउँ भन्ने खालको के?
9: अब यो ब्याचलर इन्जिनियरिङ पढ्न अगाडि चाहिँ मैले यो कोभिडको बेलाको टाइम थियो होला, आउन आउनु लागेको थियो कि आइसकेको थियो, जस त्यति बेला चाहिँ मैले बाहिर एप्लाई गरे हो अनि एक्सेप्ट पनि भएको थियो युनिभर्सिटीबाट. तर त्यही कोभिडमा गाह्रो हुन्छ भनेर गएन. तर मेरो मन चाहिँ के छ भन्दाखेरि पढ्नलाईसम्म मात्रै जाने हो, त्यहीँ गएर सेटल हुन चाहिँ म कहिले पनि सक्दिनँ. जे छ नेपालमै छ, अब घर परिवार, अब चिन्जानको मान्छे, सम्पत्ति जे जति छ नेपालमै छ, त्यो बाहिर गएर मलाई चाहिँ के लाग्छ भन्दाखेरि त्यहाँ चाहिँ समुद्रको माछा भइन्छ कि, कसैलाई केही मतलब हुँदैन, आफ्नोमा चाहिँ हुन्छ. एटलिस्ट त्यहाँ भएपछि आफ्नो फ्यामिलीसँग बसिन्छ, आफ्नो चिन्जानको मान्छे हुन्छन्, सोसाइटी हुन्छ, नेपालीको समाज राम्रो छ होइन, एकअर्कालाई गर्छन्. त्यस नेपालमै सेटल हुनु छ. तर बाहिर गइहाल्यो भने, अब म मास्टर्स गर्न गइहाल्यो भने जान्छु होला, नत्र घुम्न जान्छु. सेटल हुनलाई चाहिँ जाँदैन, मेरो सोच चाहिँ त्यो छ.
7: सन्तुष्टि यही छ, माइको ठिकुवालाई यही नै प्रख्यात बनाउने, बरु ब्रान्ड चाहिँ बाहिर
9: एक्सपोर्ट गर्ने प्लान छ. अब भ्याटमा गएपछि त स्योर नै गर्छौँ, तर मान्छेहरूले आफैले पनि किनेर हामी यो देशमा लग्दैछौँ भनेर अस्ट्रेलिया, क्यानाडा अनि अमेरिकासम्म चाहिँ पुगेको छ हाम्रो प्रोडक्ट. त्यहाँ अब जस त्यहाँ जाने मान्छेहरू लगेर खान्छन् आफ्नो पर्सनल युजलाई, तर हामी एक्सपोर्ट नै चाहिँ गर्न सकेनौँ बिस्तारै. जस प्लान चाहिँ छ लङ टर्म भिजनमा चाहिँ
7: सर अब यसलाई चाहिँ होइन तपाईँले सपना भन्नुभयो होइन सपना कि अवसर
9: मिक्स अफ बोथ भनौँ न होइन सपनाबाट सुरु भयो तर अहिलेको दिनमा आएर अवसर पनि छ सुरु चाहिँ सपनाबाटै भयो एटलिस्ट ठिक मै यस्तो भएको थियो सुरु गर्दाखेरि स्कुल लेभलदेखि नै मेरो मनमा के थियो भन्दाखेरि हाम्रो कल्चर अनुसार चाहिँ छठको बेला बनाइन्छ र छठ सकिएपछि प्रसादको रूपमा बाँडिन्छ क्या आफन्तलाई साथीभाइहरूलाई होइन अब ड्याडले आफ्नो अफिस लग्नुहुन्थ्यो भने हामीले आफ्नो स्कुल लग्थ्यौँ त्यति बेला अनि साथीभाइलाई दिने टिचरहरूलाई दिने बाँड्ने होइन एक एक झोला बाँडिदिने त्यस्तो हुन्थ्यो अनि सबैले मन पराउँथ्यो भोलि पनि लिएर आइदियो भन्ने अनि त्यति बेलासम्म चाहिँ त्यस्तो सोच्थेन तर एटलिस्ट अरू बेला पाउँदैन है भन्ने चाहिँ हिट गराएको थियो अनि कलेज पढ्दाखेरि यसो मार्केटहरू बुझेँ अनि मार्टहरू बल्ल बल्ल त्यति बेला सुरु हुन्थ्यो अनि बुझाए अनुसार चाहिँ तपाईँको दर्ता गर्नुपर्छ यस्तो यस्तो हुन्छ यतिकै हाम्रो राख्नु मिल्दैन भन्नुभयो उहाँले अब बिजनेस त केही थाहा थिएन मलाई पढिरहेमा चाहिँ त्यसपछि ब्याचलर पढ्दाखेरि हाम्रो म केयु पढाएको क्या धुलीखेलमा अनि त्यहाँ पढ्दाखेरि चाहिँ इभेन्टहरू भइराख्ने महिनै पछि केही न केही चाहिँ अनि यस्तै स्टलहरूमा चाहिँ ट्राई गराएको थिएँ दर्ता नगरी पनि त आफ्नो एउटा नाम सोचिसकेको थिएँ मैले राखेँ भने चाहिँ यो नाम राख्छु त्यो नामको स्टिकर बनाएर लोगो बनाएर आफै युज गरेर इभेन्टहरूको स्टलमा राख्थेँ त्यहाँ पनि एकदम सोल्ड आउट हुन्थ्यो क्या दुई घन्टामा धेरै राम्रो सोल्ड आउट हुन्थ्यो सबैले किन्ने रुचाउने अनि यस्तो सोचेँ अब त एक्सपान्ड गर्नैपर्छ भनेर दर्ता पनि गरेँ अनि त्यही अहिले चलिरहेको छ बिस्तारै पेस स्लो छ तर क्वालिटी मेन्टेन गरेर सिकेर गरिरहेको सबै एक्लै नै जस्तो भयो म्यानेजमेन्टको कुरा चाहिँ तर अब एटलिस्ट टिम बनाउनु खोजिरहेको छ यो मान्छेले यस्तो गर्छ यो मान्छेले यस्तो गर्छ त्यसपछि म पनि एटलिस्ट म नहुँदाखेरि पनि चलोस् भन्ने चाहिँ इच्छा छ मलाई हुन्छ नि एउटा मान्छेले प्रोडक्सन हेर्छ भने एउटाले अर्डर लिएर आउँछ अर्कोले मार्केटिङ हेर्छ एउटा टिम एज अ अफिस टाइपको केही होस् उद्योगको पनि त्यो गर्न सकेको होइन तर बिस्तारै सिक्दैछु गर्दैछु
7: सर हुन त अब भनिन्छ सपनाको कुनै मूल्य हुँदैन चाहनाको मूल्य हुँदैन अमूल्य हुन्छ भन्ने कुराहरू सुनिन्छ तपाईँले सपना पुरा गरिरहनु भएको छ होइन यो सपना पुरा गरिरहँदाखेरि मासिक चाहिँ कति मूल्य दिन्छ
9: एक्ज्याक्ट त्यो 1 लाखदेखि 1.5 लाखको सेल्स हुन्छ भनौँ न कुनै पोइन्टमा 3 लाख पनि पुगेको छ भने कुनै दिनमा 30-40 हजार मात्र गर्नु भएको थियो पहिला अब कपाल अफ मन्सको सम्म चाहिँ 20-25-30 पनि मात्रै हुन्थ्यो बिस्तारै अलिकति मान्छेहरूले
7: हुँदैछ
9: अब एटलिस्ट 3 कट्यो भने बल्ल अब हुन्छ लस चाहिँ लस नै हो होइन मैले चाहिँ आफ्नै पैसा हालेर चलाइरहेको छु अनि किनकि हाम्रो सामान भनेको कस्तो भन्दाखेरि मार्टमा जाने हो फर्स्ट कुरा उनीहरूले मार्जिन दिनुपर्छ होइन मार्जिन फेरि मार्टको ठुलै हुन्छ 25-35% लिइदिन्छन् त्यसपछि अर्को कुरा भनेको चाहिँ पैसा हाल चाहिँ दिँदैनन् कि सामान दिने बित्तिकै 1 महिना 2 महिना अथवा सेल्स भएपछि अथवा अर्को सामान राख्दाखेरि त्यो गर्दाखेरि चाहिँ अलिक झ्याउँछ सेल्स मात्रै अब हामीले सामान दिनेवाला कुरा गर्दाखेरि चाहिँ एटलिस्ट 1 को एभरेज भनौँ न प्लस माइनस 50 माइनस त नभनौँ त्यस्तै 1 को एभरेज हुन्छ अहिले
7: जस्तो दुःख सुख स्ट्रगल चलिरहेको छ अपकमिङ फ्युचरमा चाहिँ अब राम्रो हुन्छ भन्ने एउटा विश्वास आत्मविश्वास छ
9: अलि भ्याटमा गयौँ भने चाहिँ एटलिस्ट अपर्च्युनिटीहरू धेरै खुल्छ मार्टहरूले पनि लाउँछ हामी भ्याट बिल चाहिँ राख्छौँ भने सामान पनि राख्छौँ होला के सुहाउँछ अहिलेको दिनमा जति भइरहेको छ एटलिस्ट 3-4 टाइम्स चाहिँ बढ्छ ब्याटमा गयो भने त्योभन्दा अगाडि टिम बनाउनु पर्ने छ आफू स्ट्रङ हुनुपर्ने छ बिस्तारै सिक्दै गरिरहेको छु त्यही हो
7: त्यो सङ्घर्षको पाटो त छँदैछ होइन अब अलिकति यो एडभाइस पनि लिन चाहन्छु म हुन त अब त्यो जनशक्ति धेरै छ वैदेशिक रोजगारीमा जाने होइन सपना खोज्दै पुरा गर्न अब पैसाको कुराहरू आउँछ उच्च शिक्षाको कुरा आउँछ राम्रो लाइफ स्टाइलको कुराहरू आउँछ तपाईँले एकचोटि ट्राई चाहिँ गरेको थिएँ तर उताभन्दा यतै ठिक हुन्छ भनेर यतै गरेँ भन्ने कुरा पनि गर्नुको के सुझाव सल्लाह दिनुहुन्छ जो अवसरको खोजीमा अथवा भनौँ न वैदेशिक यात्रामा जाने सोचमा हुनुहुन्छ योजना बनाउँदै हुनुहुन्छ उहाँहरूको लागि
9: अब पढ्न जाने मान्छेलाई चाहिँ म जाउने भन्छु राम्रै हो पढेर आउनु चाहिँ पर्यो अनि त्यो काममा युटिलाइज गरेर त्यसकै लागि केही गर्न सके चाहिँ धेरै राम्रो अब सबैले आफ्नो पर्सनल लाइफ चाहिँ एज अ लग्जरी तपाईँले भनेअनुसार चाहिँ नेपालमा छैन होला होइन मान्छेहरूले विदेशमा यहाँ अब त्यही गाडीको 50-60 लाख पर्छ भने त्यहाँ 10 लाखमा किन्न पाउँछन् होला अलिकति डलरमा कमाएपछि खर्च पनि त्यही अनुसारको हुन्छ रमाइलो हुन्छ होला त्यहाँ होइन त्यो सोचेर चाहिँ सेटल हुन खोज्छन् तर सजेस्ट त म त नेपालमै ठिक छ बरु महिनाको 30-40 हजार कमाई पनि मजाले पुगिरहन्छ एकजना मान्छेलाई चाहिँ अब तर 40-50 हजार 60 हजार एउटा फ्यामिली चलाउन पढे लेखा पढ्नु चाहिँ पर्यो एटलिस्ट ब्याचलर पढ्यो भने स्किल हुनु पर्यो आज दिनमा पढायो भने अझ मेन स्किल छ आज भोलि
7: कमिटमेन्ट
9: चाहियो अब बोल्न सक्नु पर्यो अब एप्रोच गर्नु पर्यो जस पैसा कमाउनु गाह्रो चाहिँ होइन अनेस्ट हुनु पर्यो आफूमा विश्वास हुनु पर्यो सकिन्छ
7: तरिका जान्नु पर्यो
9: हजुर त्यही त मैले अहिलेको दिनमा नेपालबाट बाहिरको स्टुडेन्टलाई ट्युसन पनि पढाउँछु त्यो पैसाबाट मैले अहिले कम्पनी चलाइरहेको छु जस्तो केस पनि छ क्या किनकि सबै क्रेडिटमा दिने सामान हो आफूले किन्ने सामान सबै पैसा तिरेर किन्नुपर्छ अनि मैले बाहिरको एउटा अमेरिकाको स्टुडेन्टलाई ट्युसन पढाउँछु अर्को अस्ट्रेलियाको स्टुडेन्टलाई ट्युसन पढाउँछु त्यसबाटै आएको पैसाले कम्पनी चलाइरहेको छु भनौँ न स्टाफ पालिरहेको छु त्यो सकिन्छ आफूले दिमाग लगाउनु पर्यो के स्किल छ त्यही अनुसारले मोनिटाइज गर्न सक्नु पर्यो नेपालमा नि अपर्च्युनिटी छ मेरै साथीहरू 2-3 लाख कमाउने छन् आइटी पढेर गर्नेले गरिरहेछन् बिजनेस गरेर कमाइरहेछन् गाडी चलिरहेछन् नेपालमा पनि अनि कोही छन् होला एज स्ट्रगल गरिरहेछन् होला तर एटलिस्ट ट्रस्ट हुनु पर्यो प्लान हुनु पर्यो कसरी चिनजानको मान्छेसँग हुन्छ कि जस नेटवर्क पनि चाहिन्छ त्यो मैले मान्छेको सोर्स चाहिन्छ यसको लागि भन्नु खोजा त होइन तर म चाहिँ के बिलिभ गर्छु भन्दाखेरि एउटा यो नेटवर्क इज यो नेटवर्थ भन्ने चाहिँ म एकदम विश्वास लाग्छ कि अब कसैले अब मैले सपोज कसैलाई काम दिइरहेको छु भने म अरूलाई किन दिनु आफ्नो चिनजानको मान्छेलाई दिन्छु नि त्यसमा अब त्यो नेपोटिजम भन्ने कुरा होइन तर नेटवर्क चाहिँ चाहिन्छ नै मान्छेमा नेपालमा चाहिँ अहिले सजिलो नि बनाउँछ त्यस्तो पोलिटिकल्ली भन्नु खोजाए पनि होइन
7: बिजनेस पोइन्ट अफ भ्यू छ भने सजिलो हुन्छ होइन
9: त्यही हो मेरो सुझाव चाहिँ विदेश जानुहुन्छ भने पढ्न जानु होइन स्किल लिएर जानु घुम्न जानु अभियसली राम्रो राम्रो ठाउँहरू छन् नेपाल पनि राम्रो भन्नु खोजे होइन विदेशभन्दा धेरै राम्रो छ पहाड छन् नेचुरल कुराहरू त्यतिकै राम्रो छ होइन मान्छे एकदम राम्रो छ यहाँको त्यही हो नेपाली सेटल हुनु खोज्नु भन्छु म चाहिँ
7: थ्याङ्क यू सो मच सर
9: थ्याङ्क यू सो मच
0: उहाँ हुनुहुन्थ्यो उद्यमी आकाश शाह देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले केही उद्यमीका अनुभव संघर्ष र सफलताका कुरा सुन्यौं देश परदेशको समय आजलाई सकिन लाग्यो भोलि फेरि यसै समयमा पर्वत र पानी विशेष कार्यक्रम बदलिँदै नेपाल लिएर उपस्थित हुनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz
10: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
11: विशेषज्ञ डाक्टरी सेवाहरू
10: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
12: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
11: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
11: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
10: सम्पर्क फोन 082-5-90-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
13: बालरोग विशेषज्ञ डाक्टर बसन्त खत्री हरेक महिनाको चौथो शुक्रबार दिव्य फार्मेसी घोराईदाङमा
14: डाक्टर द्वारा दिइने सेवाहरू
13: नवजात शिशु तथा बाल बालिकाको स्वास्थ्य परीक्षण
14: बाल बालिकाको नियमित स्वास्थ्य परीक्षण
13: ज्वरो रुगा खोकी तथा संक्रमणको उपचार
14: पोषण तथा वृद्धि विकास सम्बन्धी परामर्श
13: खोप सम्बन्धी परामर्श
14: नवजात शिशुको स्वास्थ्य परीक्षण तथा हेरचाह
13: बाल बालिका सामान्य तथा दीर्घ रोगको उपचार
14: साथै प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD MS FMAS DMAS द्वारा प्रत्येक दिन दिव्य फार्मेसी घोराईदाङमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ
13: सम्पर्क नम्बर 082-5-90-410-98-478-28-913 98-478-26-163
15: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना
16: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एण्ड IVF सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्
15: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ
16: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
15: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
16: रिसु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर दिकिचो घोरहाइदाङ, सडक विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोरहाइदाङ। सम्पर्क मोबाइल 9847423572।
17: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
13: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
17: उपलब्ध। शल्यक्रियाहरू,
13: मस्तिष्क र मेरुदण्डको ट्यूमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
17: बालबालिकाको न्यूरो सर्जरी,
13: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
17: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
13: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
17: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
18: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
19: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
18: डाक्टरद्वारा दिइने सेवाहरू: ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
14: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
20: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
17: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 082-582-98-78-17
21: मध्यपश्चिम ट्रान्जेक्ट यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमर क्षितिजको नमस्कार। दाङको तुलसीपुर उपमहानगरपालिकामा अन्य ठाउँबाट बसाई सरी गरी आउनेको संख्या निरन्तर बढ़िरहेको तथ्याङ्कले देखाएको छ। भौतिक सुख सुविधाको खोजी, रोजगारी, शिक्षा, स्वास्थ्य, उपचार जस्ता कारणले गाउँबाट बजारतर्फ बसाई सर्ने क्रम बढ़दै गएको छ। तुलसीपुर उपमहानगरपालिकाको पंजीकरण शाखाका अनुसार बितेको आर्थिक वर्ष 2082-83 मात्रै 835 घर परिवारका 2797 जना तुलसीपुरमा बसाई सराई गरी आएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा 415 जना बढ़ी हो। आर्थिक वर्ष 2081-82 724 घर परिवारका 2382 जना तुलसीपुरमा बसाई सरी आएको तथ्याङ्कले देखाएको छ। एक वर्षमै बसाई सराई गरी आउनेको संख्या बढ़नुले तुलसीपुर रोजगारी, शिक्षा, स्वास्थ्य तथा अन्य सेवा सुविधाका लागि आकर्षक केन्द्र बन्दै गएको देखिएको छ। पंजीकरण शाखाका प्रमुख एम नारायण सापकोटाका अनुसार तुलसीपुरमा बसाई सराई गरी आउनेको तुलनामा तुलसीपुरबाट अन्यत्र जानेको संख्या कम रहेको छ। आर्थिक वर्ष 82-83 409 घर परिवारका 1317 जना अन्यत्र बसाई सराई गरी गएका छन्। अघिल्लो आर्थिक वर्षमा भने 366 घर परिवारका 1077 जना तुलसीपुरबाट अन्यत्र बसाई सराई गरी गएका थिए। तुलसीपुरमा बसाई सराई गरी आउने र जाने बीचको अन्तर निरन्तर बढ़दै गएको देखिएको छ। गाउँ तथा पहाड़ी क्षेत्रबाट बजारतर्फ मानिसहरू आउने क्रम बढ़दा तुलसीपुरको जनसंख्या र सेवा सुविधाको माग समेत बढ़िरहेको छ। एकातर्फ शहरी क्षेत्रमा जनसंख्या बढ़दै जाँदा खानेपानी, सड़क, फोहोर व्यवस्थापन, स्वास्थ्य, शिक्षा, यातायात र अन्य सार्वजनिक सेवामा चाप बढ़ेको छ। अर्कोतर्फ गाउँबाट ठूलो संख्यामा मानिसहरू बजारतर्फ सर्दा गाउँमा कृषि तथा अन्य उत्पादनमूलक काम प्रभावित हुने गरेको छ। गाउँमै उत्पादन र रोजगारीको वातावरण सिर्जना गर्न सके मात्रै बाध्यात्मक बसाई सराई कम गर्न सकिने सरकारवालाहरूको भनाई छ। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकैको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरून्धती सहित अत्री, गौतम, भारद्वाज, जमदग्नी, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिन्छ। दाङमा विभिन्न स्थानमा रहेका ऋषेश्वर मन्दिरमा पूजा गर्नेहरूको भीड़ लागेको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पाञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। अस्ति आइतबार दर खाई तीज पर्व शुरू भएकोमा हिजो भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा उपासना गरिएको छ। गएको भदौ 10 गते रसुवाको भोटेकोसी बाढ़ीको पीड़ाका कारण विगतका वर्षमा जस्तो यस वर्ष तीजको रौनक देखिएन। आज सप्तऋषिको पूजासँगै तीज समापन हुन्छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन शुरू हुँदैछ। सम्मेलनमा सहभागिताका लागि आयोजक घरपझोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्राचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभएको छ। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धताका साथै खबरदारीका लागि महत्वपूर्ण हुने बताउनु भएको छ।
महिला तथा बाल बालिकामाथि हुने बलात्कार यौन हिंसा साइबर बुलिङ विरूद्ध प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। एमाले सचेतक नीता घतानीको प्रस्तावमा सांसदहरू श्रद्धा कुंवर छेत्री, अम्बिका देवी संग्रौला, रेणुका काउछा, खुशबु ओली, बलावती शर्मा र पार्वती विकले समर्थन जनाएर सर्वदलीय रूपमा संकल्प प्रस्ताव दर्ता गरिएको हो। नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने स्वतन्त्रता, समानता, बाल बालिकाको हक तथा महिलाको हक मार्फत हिंसा तथा शोषण विरूद्धको अधिकार मौलिक हकका रूपमा सुनिश्चित गरेको, तर व्यवहारमा महिला तथा बाल बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराध जस्ता घटना निरन्तर वृद्धि भइरहनु गम्भीर चिन्ताको विषय भएको प्रस्तावमा उल्लेख गरिएको छ। बालिका तथा किशोरीमाथि हुने यौन अपराधले उनीहरूको मानसिक, शारीरिक र भविष्यमा दीर्घकालीन असर परिरहेको छ। अर्कोतर्फ डिजिटल प्रविधिको विस्तारसँगै साइबर बुलिङ, चरित्र हत्या जस्ता नयाँ प्रकृतिका अपराधले महिलाको सम्मान र गोपनीयतामा गम्भीर आघात पुर्याएको छ प्रस्तावमा भनिएको छ। यसैबीच संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे बस्ने बैठकमा मन्त्रीहरूले सांसदहरूले उठाएका जवाब प्रश्नको जवाब दिने कार्यक्रम छ। परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने सम्भावित कार्यसूची रहेको छ। र चाडपर्व नजिकै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिन थालेको छ। एक महिनामै चामलको मूल्य प्रति बोरा 400 रूपियाँसम्म बढ़ेको छ भने खानेतेल, दाल, चिनी, तरकारी, फलफूल र अण्डाको मूल्य पनि निरन्तर उकालो लागेको छ। उपभोक्ता अस्वाभाविक महँगीको मार झेल्न बाध्य छन्, तर महँगी नियन्त्रण गर्ने निकाय भने मौन जस्तै रहेको छ। बाढ़ी पहिरोका कारण सड़क तथा ढुवानी अवरूद्ध हुँदा तरकारी र फलफूलको आपूर्ति प्रभावित भएको व्यवसायीहरूको भनाइ छ। अर्कोतर्फ थोक व्यापारीले अस्वाभाविक रूपमा मूल्य बढ़ाएको उपभोक्ता अधिकार कर्मीहरूको आरोप छ, तर सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सक्छ।

0: सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
0: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
0: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
2: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली जीविस रोड खोराहिदाङ
3: फोन 562-5121
1: सम्पर्क मोबाइल
2: 98578-32819
4: र 98578-32223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
8: साइकल चढेर
9: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ।
10: न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
9: फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
10: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
9: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ,
11: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478-27-977
12: र 98578-30-689।
13: घर घर अनि गृहिणीको साथ हुलाकले बनाउँदैछ परिवार एक साथ।
14: बुबालाई हुलाक आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलाकको पापड।
13: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
14: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
13: हुलासले बनाउँदैछ परिवार एक साथ।
15: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
16: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ, सम्पर्क फोन नम्बर 082-5590-829, सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
17: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक खोराहीदाङमा।
18: उपचार हुने रोगहरू
17: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
18: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
17: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
18: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
17: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
18: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
17: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
15: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ, सम्पर्क फोन नम्बर 98-686-61-694।
19: भर्ना सम्बन्धी सूचना,
20: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको

0: हर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
2: सम्पर्क फोन नम्बर 082-5-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
4: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
6: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
5: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-5-78-45-226।
7: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
8: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
7: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
8: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
7: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
8: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
7: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
8: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
7: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
8: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
7: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
8: सम्पर्क नम्बर 082-5-60-23।
7: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।

0: एक्सचेन्ज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट अन द स्पट फाइनेन्स र फ्री एक्सेसरीज, त्यसैले नो यता उता।
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला। सब जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् जी।

0: रेडियो मध्यबस्ती
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
1: अन्य सेवाहरू
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
1: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
7: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
8: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
7: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
9: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
10: फोन नम्बर 0825 63 479
9: मोबाइल नम्बर 98494 67 487

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइज क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
3: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
4: सम्पर्क फोन नम्बर 01-46-20-310
3: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957
5: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 10 बजेको छ

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमर क्षितिजको नमस्कार। तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रका संस्थागत विद्यालयलाई नियमित पठन पाठनमै अतिरिक्त कक्षा सञ्चालन गरी विद्यार्थी तथा अभिभावकबाट मनपरी शुल्क नलिन निर्देशन गरेको छ। हेलो सरकार र शिक्षा विभागमा परेका गुनासाका आधारमा उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण संस्थागत विद्यालयलाई पत्र पठाउँदै विद्यार्थी तथा अभिभावकका समस्या तत्काल सम्बोधन गर्न कड़ा निर्देशन दिएको हो। उपमहानगरपालिकाका अनुसार केही निजी विद्यालयले सामुदायिक विद्यालयमा पूर्णकालीन कार्यरत शिक्षकलाई आफ्नो अनुकूलतामा प्रयोग गरी नियमित कक्षा तालिका खाली गराउने र बिहान बेलुकाको अतिरिक्त समयमा नियमित पाठ्यक्रम नै पढ़ाएर विद्यार्थीबाट शुल्क लिने गरेको पाइएको छ। त्यस्तै विद्यार्थीलाई स्थानान्तरण प्रमाणपत्र दिँदा सरकारले तोकेको भन्दा बढ़ी शुल्क लिने तथा विद्यालयमा विद्यार्थीमाथि शारीरिक र मानसिक यातना दिने गरेको गुनासो समेत आएको उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाले यस्ता कार्य तत्काल रोक्न र प्रचलित नियम अनुसार विद्यालय सञ्चालन गर्न संस्थागत विद्यालयलाई निर्देशन गरेको छ। दाङको तुलसीपुर उपमहानगरपालिकामा अन्य ठाउँबाट बसाई सराई गरी आउनेको संख्या निरन्तर बढ़िरहेको तथ्याङ्कले देखाएको छ। भौतिक सुख सुविधाको खोजी, रोजगारी, शिक्षा र स्वास्थ्य उपचार जस्ता कारणले गाउँबाट बजारतर्फ बसाई सर्ने क्रम बढ़दै गएको छ। तुलसीपुर उपमहानगरपालिकाको पंजीकरण शाखाका अनुसार बितेको आर्थिक वर्षमा 2082-83 मात्रै 835 घर परिवारका 2797 जना तुलसीपुरमा बसाई सराई गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा 415 जना बढ़ी हो। पंजीकरण शाखाका प्रमुख एम नारायण सापकोटाका अनुसार तुलसीपुरमा बसाई सराई गरी आउनेको तुलनामा तुलसीपुरबाट अन्यत्र जानेको संख्या भने कम रहेको छ। गाउँ तथा पहाड़ी क्षेत्रबाट बजारतर्फ मानिस आउने क्रम बढ़दा तुलसीपुरको जनसंख्या र सेवा सुविधाको माग समेत बढ़िरहेको छ। एकातर्फ शहरी क्षेत्रमा जनसंख्या बढ़दै जाँदा खानेपानी, सड़क, फोहोर व्यवस्थापन, स्वास्थ्य, शिक्षा, यातायात र अन्य सार्वजनिक सेवामा चाप बढ़ेको छ भने अर्कोतर्फ गाउँबाट ठूलो संख्यामा मानिस बजारतर्फ सर्दा गाउँमा कृषि तथा अन्य उत्पादनमूलक काम प्रभावित हुने गरेको छ। गाउँमै उत्पादन र रोजगारीको व्यवस्था गर्न सके मात्रै बाध्यात्मक बसाई सराई कम गर्न सकिने सरकारवालाहरूले बताएका छन्। आज ऋषि पञ्चमी पर्व मनाइँदैछ। खास गरी ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकैको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने र त्यसपछि अरून्धती सहित अत्री, गौतम, भारद्वाज, जमदग्नी, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ। सप्त ऋषिको पूजा गर्ने भएकाले आजको दिनलाई ऋषि पञ्चमी भन्ने गरिन्छ। तीजको तेस्रो दिनमा ऋषि पञ्चमी पर्ने भए पनि यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी एकै दिन परेको नेपाल पाञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। अस्ति आइतबार दरखाई तीज पर्व शुरू भएकोमा हिजो भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा उपासना गरिएको छ भने आज सप्तऋषिको पूजासँगै तीज समापन हुनेछ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाममा जोमसोममा आजदेखि घरबझोङ जलवायु परिवर्तन सम्मेलन शुरू हुँदैछ। सम्मेलनमा सहभागिताका लागि आयोजक घरबझोङ गाउँपालिकाले यस अघि सबै पालिकालाई पत्राचार गरे पनि सम्मेलनमा 420 भन्दा धेरै पालिकाको सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर, अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरबझोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। घरबझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता का साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। सम्मेलनको उद्घाटन कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुहुनेछ भने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ। भोलिसम्म चल्ने सम्मेलनले घरपझोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढ़ीले धनजनको ठूलो क्षति गरेको अवस्थामा घरपझोङ जलवायु परिवर्तन सम्मेलन हुन लागेको छ। र भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने भएको छ। भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 31 तारीक अर्थात आउँदो पुस 16 गतेसम्म राति 12 बजेदेखि बेलुका 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। मुजफ्फरपुर ढल्केबर 400 केवी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केवी सिंगल सर्किट प्रसारण मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। हवस् त अहिलेको मध्यपश्चिम हाइलाइट्सबाट म अमर क्षितिज पनि आज्ञा चाहन्छु। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज। नमस्कार।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: तपाईलाई पायल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
5: खुशीको खबर।
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त

0: को साथ हुन सुन सबै खाएर गदगद हुलासको पापड़।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जीरा मसिनो राइस,
0: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
5: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
4: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
5: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
4: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34910।
5: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ। न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
4: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध। शल्यक्रियाहरू,
4: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
5: बालबालिकाको न्युरो सर्जरी,
4: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
5: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
4: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
5: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65255।
6: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
7: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू, ठुला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद आउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
8: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
9: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
5: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 082-585-0023, 98478-1817 र 98478-35643।
10: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिक्की हाल्नुहोस् त, अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
11: सञ्चालक नरेश कुमार श्रेष्ठ।

नमस्कार। परिवर्तन सम्भव छ रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको यो कार्यक्रम इन्द्रणी इन्द्रणीको नयाँ श्रृंखला लिएर म चन्द्रमणि गौतम तपाईँको रेडियो सेटसेटमा आइसकेको छु। फरक बार फरक तवरले हामी आउँछौ। त्यही अन्तर्गत आजको यो समधुर बसाईमा यहाँसँग रहने सुमधुर गीत संगीतहरू यहाँलाई सुनाउने अनि दुःख सुखका कुराकानी गर्दै इन्द्रणीको यो बसाईलाई हामी अगाडि बढ़ाउँछौ। पूर्व मेची र पश्चिम महाकालीसम्मका विभिन्न रेडियोबाट मजाले इन्द्रणीलाई तपाईँले सुनिरहनु भएको छ र विशेष गरी आजको यो सुमधुर श्रृंखला अगाडि बढ़ाउँदै गर्दा हिजो हरितालिका तीज यहाँले भव्यताको साथमा मनाउनु भएको छ अनि राम्रो स्वामीको पाइयोस् भन्ने एउटा व्रत होइन परापूर्व कालमा चाहिँ विशेष गरी पार्वतीले महादेव पति पाऊ भनेर जुन एउटा तपस्या गर्नुभएको थियो होइन त्यसकै प्रभावबाट महिला दिदीबहिनीहरूले चाहिँ एउटा राम्रो चाहिँ वर पाइयोस् अथवा परिवारमा सुख शान्ति होस् यी विविधहरूको चाहिँ कामना गर्दै विशेष गरी हरितालिका तीजलाई मनाउने एउटा परम्परा छ जुन तीजलाई हिजो भव्यताको साथमा मनाइसकिएको अवस्था छ। अब यो सँगसँगै गणेश चतुर्दशीसँगै ऋषेश्वर मन्दिरमा व्रतालुहरूको भीड़हरू पनि अब आजको दिन चाहिँ देख्न सकिन्छ र यो वर्षको लागि तीजका गीतहरू प्रस्तुत गर्ने दिन पनि सम्भवतः आज मात्र हो र भोलिदेखि अब बिस्तारै बिस्तारै चाडबाड त शुरू भइसकेका छन्। दशैंका भाका आउँछन्, तिहारका भाका आउँछन्, अब बिस्तारै बिस्तारै यो भनौं तीजपछि दशैंलाई नै मध्यनजर गर्दै कलाकार साथीहरूले गीतहरूलाई बजारमा ल्याउनुहुन्छ र तिनै गीत संगीतहरू प्रस्तुत गर्दै पनि हामी अगाडि बढ़छौं। यो पनि जानकारी यहाँलाई गराउँछौ। हामी मेचीदेखि महाकालीसम्म, घरदेशदेखि परदेशसम्म विभिन्न ठाउँहरूबाट सुन्दै र हेर्दै गर्दा साक्षीकै रमाइलोपनको आभास यहाँले गर्नुभएको छ र ऋषि पञ्चमीको अवसरमा काठमाडौँको टेकु स्थित ऋषेश्वर मन्दिरमा व्रतालुहरूको आज बिहानैदेखि भीड लागेको छ। टेकुको ऋषेश्वर मन्दिर काठमाडौँ उपत्यकाभित्रको पुरानो मन्दिरका रूपमा मानिन्छ जहाँ सनातन कालदेखि भाद्र शुक्ल पञ्चमीका दिन भक्तजनको भीड लाग्ने गर्दछ र प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने पर्व महिलाले आज बिहानै उठेर नृत्य कर्म सकी तीज व्रतको पारायण गरेर नजिकैको नदी खोला ताल तलैया पोखरीमा गई चाहिँ 365 दतिवनले दाँत माझ्ने गाईको गोबर माटो एवं खरानी लगाई स्नान गर्ने एउटा परम्परा हामीमा छ र यस वर्ष चौथी तिथि तीज व्रतको भोलिपल्ट नै ऋषि पञ्चमी पर्व परेकाले व्रत परायण सकेपछि पञ्चमी स्नान लगायतका काम गर्नुपर्ने धर्मशास्त्रीहरूले चाहिँ जानकारी गराउनु भएको छ। अब यही मध्यनजर गर्दै विभिन्न ठाउँहरूमा चौथी थन्काइसकेपछि पञ्चमी मनाउनको लागि बिहानैदेखि मन्दिरहरूमा चाहिँ तीर्थालु भक्तजनहरूको घुइँचो लागेको छ। हामी यतिखेर अब यो तीजका प्रसंग जोड्दै सुमधुर गीत संगीतहरूको साथमा रहन्छौं र विशेष गरी गीत संगीतका कुराकानी गर्नुपर्दा यो वर्ष पनि तीजका नाममा धेरै गीतहरू आए र अब कुन गीतले यो गीत भनौं वर्षभरि चाहिँ एउटा वर्चस्व राख्न सफल भयो भन्ने कुराहरू पनि हुन्छ र विशेष गरी तीजका नाममा आएका असंख्य गीतहरू मध्ये यो वर्ष धेरै पटक गुन्जिन सफल गीतमा चाहिँ हामीले घरबारलाई नै पायौं। विशेष गरी विष्णुमाझीको आवाजमा रहेको छोटो समयमा आयौं, छोटो समयमा जुन तीजकै दिन हिजोको दिनबाटै करोड़ क्लबमा प्रवेश गर्यो त्यस्तै गरी एलिना चौहानले गाउनु भएको नवरतीले पनि करोड़ क्लबमा प्रवेश पाएको छ। त्यसपछि अर्को गीत सफलताको शिखरतर्फ लक्ष्मी मल्लको पनि परेको छ। यी तीनवटा गीतहरूले चाहिँ यो वर्ष साँच्चीकै आफ्नो वर्चस्व चाहिँ विगतका वर्षहरूमा जस्तै कायम राखे। अन्य प्रसंग जोड्दै हामी अगाडि बढ़ाउला र विशेष गरी हिजो तीजको दिनमा विभिन्न मन्दिर र पशुपतिमा गुन्जिएका गीतहरूमा पनि घरबार नवरती अनि त्यसपछि पारी पारी आएका अनि धेरै वर्ष अगाडि बजारमा आएको एकनारायण भण्डारीको सिर्जना बहादुरे होइन यो तीजामा ढल्केर नाचिन्छ बहादुरे बेलुका गीतहरू चाहिँ धेरै ठाउँहरूमा हामीले सुन्न पायौं किनभने हामी पनि विभिन्न मन्दिरहरू गयौं, ती मन्दिरहरूको अवलोकन गर्यौं, त्यहाँ रहेका तीर्थालु भक्तजनहरूसँग हामीले प्रत्यक्ष संवाद गर्यौं होइन अनि त्यहाँ बजेका गीत संगीतहरूको संख्यात्मक रूपमा गणना गर्दा पनि यी गीतहरू चाहिँ धेरै ठाउँहरूमा गुन्जिए। सँगै केही फिल्मका गीतहरूले पनि त्यो एउटा राम्रो प्रभाव छाड्न सफल भए। यी सबै गीतहरूलाई सफलताको शुभकामनासँगै अन्य धेरै गीतहरू पनि बजे जुन चाहिँ तीजसँग लक्षित गरेर मौलिक रूपमा आएका छन्। ती गीतहरूले एउटा राम्रो स्थान चाहिँ हासिल गरेका छन्। अब ढिला गर्दिन, एउटा म गीत राख्छु, त्यसपछि म आउँछु। कार्यक्रमलाई सुन्दै रहनुहोला।

देशैभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको बसाईलाई तपाईँले सुनिरहनु भएको छ। हामी विशेष गरी इन्द्रणीको बसाईमा सँगै रहँदा यस्ता सुमधुर गीतहरूलाई मजाले सुनाइरहेका छौं। अनि यो नवरत्ती बोलको यो नाम दिएको गीत पनि यो वर्ष असाध्यै राम्रो गीतको रूपमा पर्यो र यो गीतले एक किसिमको यो वर्ष निकै चर्चा परिचर्चा दिदीबहिनीहरूमा छिपाएको छ। यो गीतलाई सफलता त हामीले दिइसकेका छौं र विशेष गरी 83 सालमा सार्वजनिक भएका तीज गीतको पछिल्लो चर्चादेखि अवार्ड मनोनयन र दर्शकहरूले युट्युबमा सामाजिक सञ्जालमा दिएका प्रतिक्रियाहरूको आधार मानेर हेर्ने हो भने 10 उत्कृष्ट सूचीहरू पनि छन् र विशेष गरी पहिलो सूचीमा चाहिँ नवरत्ती फूल नै परेको छ, जुन फुली परेको छ। एलिना चौहान, रचना रिमाल, मेलिना मैनाली, दीपिका बेम्बो लगायतका चाहिँ कलाकार साथीहरूको आवाज छ। त्यसै गरी विष्णु माझीको घरबारले एक छत्रराज गरेको छ छोटो समयमा आएर पनि। अनि अर्को अञ्जिता विश्वकर्मा, हरिगिरी विमर्शीको लभ गरेर नजा भन्थे पनि परेको छ है। त्यसै गरी एलिना चौहान र रामजी खाँडको महादेव खाली भयो जे बोलको यो गीतले पनि चर्चा नै पायो। अनि कालीप्रसाद बास्कोटा लगायतका कलाकार साथीहरूको तीजको रनको पनि आएको छ। अनि हमाल म्युजिकबाट सांगीतिक बजारमा आएको छेक्यो बरी बरै बादलीले पनि राम्रै चाहिँ स्थान हासिल गरेको छ भने खुमन अधिकारी प्रीति आलीले गाउनु भएको खाली जानेलाई बोलको गीत पनि राम्रै रह्यो। खुमन अधिकारी, रमेश राज भण्डारी, अपेक्षा गिरीको रेलीमै घुमाउला फिराउला बोलको गीत पनि निकै चर्चामा रह्यो। सँगै रानीहार संगीता भण्डारीको पनि निकै राम्रो रह्यो भने अर्को भनेको देवी घरती प्रकाश पराजुलीको मै खाँदैले पनि राम्रो स्थान चाहिँ हासिल गरेको छ। सँगसँगै छोरा बनाइदिए लगायतका अन्य धेरै गीतहरू पनि निकै चर्चामा रह्यो। अनि आयो मलाई माइतीको झलिकोले पनि राम्रै चर्चा यो वर्ष बटुल्न सफल भयो। अनि चट्टै परेर लगायतका धेरै गीतहरू यो वर्ष निकै चर्चामा रहे। तर यो वर्ष चर्चा गर्दै गर्दा नवरत्ती र घरबारलाई चाहिँ हामीले उत्कृष्ट सूचीमा यो वर्ष राखेका छौं। पक्कै पनि यी कुराहरू गर्दै गर्दा तपाईँले पनि एउटा यो गीत सुन्दै गर्दा, यी गीतहरू सुन्दै गर्दा तपाईँले पनि मनमा लिनुभएको थियो होला यो गीत चाहिँ साँच्चीकै यो वर्ष उत्कृष्ट रहे भन्ने तपाईँलाई रह्यो होला। हामीले यी जानकारी गराएका गीत मात्र पनि सर्वे सर्वा होइनन्, अन्य धेरै गीतहरू सांगीतिक बजारमा आए। ती गीत संगीतहरूले छुट्टै चर्चा परिचर्चा चाहिँ बटुल्न सफल भए। हामी इन्द्रणीको बसाईमा छौं र देशैभरबाट इन्द्रणी सुन्दै हुनुहुन्छ। आज भाद्र 30 गते मंगलबार बिहानीको समय छ। यहाँसँग रेडियो कार्यक्रम इन्द्रणीसँग रहेका छौं र विभिन्न जानकारी पनि हामीले गराइरहेका छौं र आजको कार्यक्रमलाई बर्जर पेन्ट्सले साथ दिएको जानकारी पनि म यहाँहरूलाई चाहिँ अवगत गराउन चाहन्छु। हामीलाई विभिन्न माध्यमबाट हेर्दै र सुन्दै हुनुहुन्छ, रेडियो मार्फत त छौं, सँगै सामाजिक सञ्जाल फेसबुकमा छौं, टिकटकमा छौं, नेपाली पात्रो, हाम्रो पात्रो लगायतका विभिन्न माध्यमबाट पनि सुनिरहनु भएको छ। अब भने हामी के गर्छौं, बाहिर इच्छा हुनुहुन्छ, आज टेलिफोन लिने बसाई पनि हो है, त्यसैले टेलिफोन पनि गर्न सक्नुहुन्छ। 4591300 र 4591400 स्टुडियोको दुईवटा नम्बर खुल्ला भएका छन्। यी नम्बर मैले तपाईँलाई दिएको छु, तर यतिखेर एउटा गीत राख्छु, त्यसपछिको समयमा म टेलिफोन लिन्छु, होइन ईसा हो भन्नुभएको छ, ढिला गर्दिन, यो गीत तपाईँको लागि।

0: यो असाध्यै सुमधुर भाका वैष्णव माझीको आवाजमा सुन्दरमणि अधिकारीको शब्द र संगीतमा तयार भएको हो। आउन पनि छोटो समयमा आयो, जान पनि छोटै समय गयो भन्न खोजेको। करोड़को क्लबमा पुगिसक्यो गीत हेर्नुहोस् त, अनि छोटो समयमा करोड़को क्लबमा पुग्ने तीज गीतभित्र यो गीत पनि पर्यो। पहिलो प्रवेश चाहिँ यो वर्ष करोड़को क्लबमा नवरत्ती नै पर्यो, यो पनि जानकारी गराउँछु। हामी मेचीदेखि महाकालीसम्म, घरदेशदेखि परदेशसम्मका विभिन्न ठाउँहरूमा रहेर इन्द्रणीको बसाईलाई हामी विभिन्न माध्यमबाट यहाँहरूको माझमा पुर्याइ नै रहेका छौं। र आजको यो बसाईमा हामी छौं, र यो बसाईलाई बर्जर पेन्ट्सले साथ दिएको छ। घर रंग्याउँदै हुनुहुन्छ, अब चाडबाडको बेला घरलाई राम्रो बनाऊ भन्ने सोचमा हुनुहुन्छ। कुन रंग प्रयोग गर्ने, कुन रंग राम्रो छ, किफायती छ अनि सुन्दर देखिन्छ, होइन, यसका लागि चाहिँ तपाईँले बर्जर पेन्ट्सलाई नै रोज्न सक्नुहुन्छ, यो जानकारी गराए। अब टेलिफोन सम्पर्कमा साथी आउनु भएको छ, कुराकानी गरौं न, होइन, को हुनुहुन्छ, कहाँबाट? नमस्कार हजुर।
1: नमस्कार भाइ, आराम हुनुहुन्छ?
0: एकदम आराम छु। बरु यहाँलाई के छ, अस्तुको नाम पाउन?
1: मेरो नारायण बराल हजुर।
0: नारायण बराल कहाँ हुनुहुन्छ बरालजी?
1: नारायण टार हजुर।
0: नारायण टार, घर चाहिँ कहाँ हो खास?
1: मेलम्ची।
0: मेलम्चीको मान्छे हुनुहुन्छ
1: हजुर।
0: अनि के गर्नुहुन्छ काठमाडौँ नारायण टारतिर?
1: यसो जब सब गर्ने दाइ, पढाइ त्यस्तै त नि।
0: यस्तै हो, चलिरहेछ नि
1: हजुर।
0: ल, अब आज मंगलबारको बसाई र विशेष गरी आज हरितालिका तीज अन्तर्गत आज चौथी पञ्चमीलाई मजाले मनाइरहनु भएको छ, होइन साथीहरूले? अब आज फेरि यो गणेश चतुर्थी पनि हो नि त, होइन? पहिला पहिला काँक्रोको चाहिँ घारीमा गएर टक्क छिनालिदिएको, आज चाहिँ केही लाग्दैन भन्ने कुराहरू थियो नि
1: हजुर।
0: त्यो कतिको विश्वास के लाग्छ तपाईँलाई चाहिँ?
1: अब पहिला पहिलाको चलन त्यस्तै त नि दाजु, त्यही हो। अब पहिलाहरूको, अब बुढापाकाहरूको जमानाको अब त्यस्तै त हुन्थ्यो, होइन?
0: जे भए पनि हाम्रो रीति रिवाज संस्कृति नै हामीले बदल्न सकेका छैनौ नि त। हाम्रो जे छ, हामीले हाम्रा संस्कृतिलाई माया गरेका छौं, मौलिक परम्परालाई ध्यान दिएका छौं, अनि यस्तै चाडबाडले नै नेपालीपनको झल्को सबै ठाउँमा दिन्छ नि त, होइन?
1: हजुर दाइ।
0: ल, खुसी लाग्यो यहाँसँग गफ गर्न पाइयो। अनि विशेष गरी अब तीजको भाकाहरू यो वर्ष कस्तो लाग्यो तपाईँलाई?
1: यो अहिले माझीको यो गीत पनि राम्रै छ, अनि त्यो अहिले त्यो पछिल्लो पहिलोचोटि बजाएको छ नि त दाइ त्यो गीत
0: हो,
1: त्यो गीत पनि ठिकै एकदम चर्चित छ,
0: होइन? अन्य गीतहरू चाहिँ विगतका वर्षहरूमा भन्दा यो वर्ष तपाईँलाई कस्तो लाग्यो गीतहरू भन्न खोजेको?
1: ए, ठिकै राम्रै छ नि दाइ, सुन्न लायक छ, होइन?
0: हजुर हजुर। अनि यस्तै राम्रा गीतहरू कलाकारले ल्याउनु पर्यो भन्ने कुरा तपाईँकै हो?
1: हजुर दाइ हजुर। अनि यसो त्यो विसङ्गति, त्यो नराम्रो छाडा गीतहरू यसो बगरमा ल्याउन भन, होइन? अब सुन्न नि, यसो अब सुन्न पनि, अब समाज सामु यसो सुन्न पनि यस्तो अप्ठ्यारो लाग्ने गीतहरू, कस्तो कस्तो अब छाडा गीतहरू, उत्तम गीतहरू निस्किन्छ नि त। त्यही भएर सही मन्दिरको राम्रो गीत निस्किनु पर्यो,
0: ल, धन्यवाद छ तपाईँलाई। हामी इन्द्रणीको बसाईमा छौं, मेचीदेखि महाकालीसम्मबाट इन्द्रणी सुन्दै हुनुहुन्छ। गणेश चतुर्थी, देशभर गणेशका मन्दिरमा भक्तजनको घुइँचो छ, यो पनि जानकारी म यहाँलाई गराउँछु। अग्र पूजाको अधिकार प्राप्त गरेको भगवान श्री गणेशको पूजा आराधना गर्न आज बिहानैदेखि राजधानी लगायतका देशका मुख्य मुख्य भागहरूमा भक्तजनहरूको लाम लागेको छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ हजुर। यस अवसरमा आज उपत्यका अशोक विनायक, चन्द्र विनायक, सूर्य विनायक, कमल विनायक, कमलादि गणेश लगायतका देशभर गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउन बिहानदेखि भक्तजनहरू लाम लागेको अवस्था रहेको छ। शिव पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्र पूजाको अधिकार प्राप्त छ। हरितालिका तीजको व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको पनि रहेको छ। यसरी नै हामीले हाम्रा हरेक परम्परालाई अगाडि बढ़ाएका छौं। भाद्र शुक्ल तृतीयाका दिन सुख दाम्पत्य जीवन तथा सुख शान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न बाधा नआओस् भन्ने कामना गर्न गणेशको पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख रहेको छ। मंगल चतुर्थी समेत भनिने आजका दिन नेवार समुदायले चथा पर्वको रूपमा मनाउँछन्। यस दिन बालबालिकालाई छुस्या मुस्या बाँड्ने चलन रहेको छ। यस वर्ष यो पर्व मंगलबार दिन परेकाले यसको विशेष महत्व पनि रहेको छ र यस अवसरमा 2065 सालदेखि राष्ट्रिय धर्मसभा नेपालले विभिन्न कार्यक्रम गरी गणेश चतुर्थी पर्व मनाउँदै आएको छ। आज विभिन्न गणेश मन्दिरमा पूजा आराधना व्रत बस्नका साथै प्रवचन आयोजना गरिएका हुन्छन् र यसै अवसरमा विभिन्न ठाउँहरूमा पुगी चाहिँ कार्यक्रमको आयोजना भइरहेको छ। विभिन्न गणेश मन्दिरमा पुगी विभिन्न ठाउँहरूमा चाहिँ पूजा आराधना गर्ने रहेको छ र राष्ट्रिय सभाले 2065 सालदेखि नै गणेश रथयात्रा गर्दै आएको छ। रथयात्रा भने भाद्र शुक्ल पञ्चमीका दिन गरिन्छ। यस वर्ष भाद्र शुक्ल पञ्चमी पनि आजकै दिन परेकोले समितिले रथ यात्रा पनि आजै गर्दैछ, यो पनि जानकारी मैले यहाँलाई गराए। टेलिफोनमा कोही हुनुहुन्छ, स्वागत गरौं। त्यसपछि अर्को एउटा राम्रो तीजको गीतलाई तयारी अवस्थामा राखेका छौं र यो वर्ष असाध्यै चर्चामा रहेका तीज गीतहरू आज प्रस्तुत हुन्छन्। होइन पैसा हो भन्नुभएको छ। नमस्कार
2: हजुर, चन्द्रमणि सर नमस्कार।
0: हजुर, परिवर्तन सम्भव छ, कसको आवाज कहाँबाट? हजुर,
2: यो त प्युठानबाट हो, ऋषिराम पाण्डे।
0: ओहो, ऋषिराम पाण्डे जी, धेरै समय पछि आउनुभयो ऋषिजी।
2: हजुर हजुर, तपाईँको माया र ममताले गर्दाखेरि काम गरिएको बेला
0: खुसी लाग्छ। असाध्यै रेडियोलाई माया गर्ने मान्छे प्युठानदेखि आउनुहुन्छ, हाम्रा हरेक कार्यक्रमहरूमा सहभागिता जनाउनुहुन्छ, हाम्रो लागि सबैभन्दा ठूलो कुरा यही नै हो। काठमाडौँभित्रका साथीहरूले त सहभागिता जनाउनुहुन्छ, अझ मफसलबाट आउँदा चाहिँ साँच्चीकै रेडियोप्रति रेडियोलाई माया गर्ने तपाईँहरूको एउटा जुन चाहिँ लगाव छ रेडियोप्रति त्यो एकदम झल्किन्छ। तपाईँलाई म धन्यवाद दिन चाहन्छु र विशेष गरी अब हरितालिका तीजलाई हामीले यो वर्ष अब विदा गर्दैछौ, होइन? यो वर्ष साङ्गीतिक बजारमा आएका तीजका गीतहरू कस्ता लागे तपाईँले सुन्दै हेर्दै गर्दाखेरि? विगतका वर्षहरूमा विभिन्न संघ संस्थाहरूले साइबर ब्युरोसम्म जानु परेको थियो विकृति आयो भनेर, यो वर्ष त्यति हिँड्नु पनि परेको छैन, तपाईँको नजरमा चाहिँ के छ यो वर्षको तीजका गीतहरू?
2: अब विशेष गरेर यो वर्ष केही सुधारात्मक तरिकाले जानुभएको छ कलाकार, हाम्रा दिदी बहिनी भनौँ, कलाकार दाजुभाइहरू।
0: हजुर,
2: यसले गर्दाखेरि नेपाली साङ्गीतिक क्षेत्र अलिकति विस्तार पनि भएको पनि भएर एउटा सजग र समयम भएर चलाउनु भएको छ। यस्तै आगामी दिनहरूमा पनि एउटा 25 सालका अब बाबुआमादेखि अब दिदी बहिनी छोराछोरी सबैको समाजमा समूहमा रहेर पनि सुन्न लायकका गीतहरू ल्याउनु होला भन्ने मेरो शुभकामना पनि छ र ल्याउनु पनि भएको छ। विवादित गर्नु हुँदैन किनकि लोक क्षेत्र भनेको हाम्रो एउटा एकदमै
0: कुरा गर्दै थियौं ऋषिराम पाण्डेजीसँग, उहाँसँगको सम्पर्क विच्छेद भयो, यो टेलिफोन टाढाबाट आउँदा यस्तै भयो होला। ऋषिजी तपाईँलाई धन्यवाद छ, तपाईँले भन्न खोजेका कुराहरू समग्रमा आम श्रोताले बुझ्नुभयो भन्ने मैले आशा लिएको छु। अब हामी बर्जर पेन्ट्सद्वारा प्रायोजित इन्द्रेणीको मंगलबारे बसाईमा ईशा प्रस्तुत गरौं यो गीतलाई।

देशैभरका रेडियोबाट हेर्नुहोस् त मजाले इन्द्रणी सुन्दै हुनुहुन्छ। मेचीदेखि महाकाली, घरदेशदेखि परदेशसम्म रहनुभएका दाजुभाइ दिदी बहिनीहरू, र विशेष गरी यो तीजका बेलामा त दिदी बहिनीलाई नै सम्झिने हो। अब टाढा टाढा रहेका दिदी बहिनीहरूले पनि इन्द्रणी सुन्दै गर्दा साँच्चैकै म टाढा छु तर रेडियो मार्फत अनि भिडियो हेर्दै गर्दा गीतहरू सुन्दै गर्दा घरमै भएको आवाज चाहिँ धेरैले गर्छु भनेर भन्नुहुन्छ। किनभने हामी ग्रामीण परिवेशका कुरा गर्छौं, घर परिवार समाजका कुरा गर्छौं, अनि कसरी यो समाजलाई अझ राम्रो बनाउने, हाम्रा परम्परा अथवा हाम्रा यी संस्कृतिलाई कसरी अझ उजागर गर्ने भन्ने विषयमा नि हामी विशेष गरी केन्द्रित रहन्छौं। र तपाईसँग पनि भलाकुसारी गरिरहेका छौं र टेलिफोनमा कुरा गर्दै सुमधुर गीत संगीतका बानकी सुनाउँदै अगाडि बढ़िरहेका छौं। भर्खरै हामीले भदौरे बोलको यो गीत सुनायौं होइन त, कालीप्रसाद बासकोटा अनि यसमा अन्य कलाकार साथीहरू हुनुहुन्छ। यो जानकारी सँगै अब गणेश चतुर्थीका सन्दर्भमा पनि जोडे, अलिकति बदमाश गर्नेहरूको लागि पनि गणेश चतुर्थी चाहिँ पहिलादेखि नै त्यस्तै छ, किनभने आज चाहिँ त्यो एक किसिमको श्राप लाग्दैन भन्ने कुराहरू पनि छ होइन सर। इशारा कतिको ज्ञान छ, उनलाई ज्ञान छ हो भन्दै छिन्। मैले धेरै काँक्राका बोट छिनाएको छु गाउँमा हुँदा भनेकी छिन् होइन। मैले पनि सानो बेलामा चाहिँ मेरै घर छिमेकीको त्यो, किनभने चतुर्थीका दिनमा चाहिँ बिहे गर्नुपर्छ अरे भनेर मैले बिहे गरिरहेको थिएँ कुनै समय होइन, सानै बेलामा, ठुलो भएपछि छैन है। हामी चाहिँ तपाईसँग छौं, अब गीतहरू नै सुनाइरहेका छौं, टेलिफोनमा पनि कुरा गरिरहेका छौं। हामीलाई यति धेरै साथीहरूले हेरिरहनु भएको छ टिकटक लाइभमा, हाम्रो उत्तम खड्काले पनि हेर्दै हुनुहुन्छ, यादव खरेल युके फेसनबाट पनि साथ दिइरहनु भएको छ, सुजनले पनि हेर्दै र सुन्दै हुनुहुन्छ, खुमा खड्काले दाङ घोराईबाट नमस्कार भन्नुभएको छ, म काभ्रे कोशीबारी चौरी देउराले गाउँपालिका एकदेखि हजुरलाई हेर्दै र सुन्दैछु भन्न यादव खरेलले भन्नुभएको छ, राधा कृष्णले पनि सुन्दै र हेर्दै हुनुहुन्छ, कृष्ण खड्काले सुन्दर कार्यक्रम भन्नुभएको छ, अनि महेन्द्र थापा मुस्कानले पनि म पनि हेर्दैछु गुड मर्निङ भन्नुभएको छ, हाम्रो बिन्दाजी यहाँलाई पनि सम्झना छ, चौघात छेत्रीले पनि हामीलाई सुन्दै र हेर्दै रोल्पादेखि हजुर भन्नुभएको छ, अशोकले पनि गुड मर्निङ भन्नुभएको छ, सँगै प्रेम अधिकारीले सुन्दै र हेर्दै गर्दा, कलावती डाँगीले डडेलधुराको परशुरामबाट इन्द्रणीको बसाई सुन्दै र हेर्दै भन्नुभएको छ, हाम्रो खोमाजी एकदम पुरानो मित्र हुनुहुन्छ, हाम्रो इन्द्रणीलाई माया गर्ने, रेडियो मध्यपश्चिम मार्फत इन्द्रणीको श्रृंखला सुन्नुहुन्छ, तारा केसीले पनि दाङबाट हामीलाई सुमधुर सम्झना कार्यक्रम सुन्दैछौ भन्नुभएको छ, प्रकाश बलायरले पनि हामीलाई सुन्दै गर्दा गुड मर्निङ दाई भन्न लेख्नु भएको छ, त्यसपछि कृष्ण तामाङ अमितले पनि हामीलाई सुन्दै हुनुहुन्छ, रुद्रजीले गुड मर्निङ म दाङ घोराईदेखि हजुरलाई हेर्दैछु नि भन्नुभएको छ, विजय थापाले हेलो गुड मर्निङ दाजु भन्नुभएको छ, धन थापा इन्द्रणीलाई असाध्यै माया गर्ने मित्र, विशाल दुङ पनि सुन्दै हुनुहुन्छ, सबिन जनक साई ठकुरले पनि इन्द्रणी सुन्दै हुनुहुन्छ, परिवर्तन सम्भव छ शुभ बिहानी हाम्रो ध्यानु देवीले कार्यक्रममा व्यक्त गर्नुभएको छ, अनि सन्तोष साईले सुन्दै हुनुहुन्छ, यता शिवालय छ घर भई हालमा मलेसियादेखि हजुरलाई सुन्दैछु भन्नुभएको छ, निरा मल्लले गुड मर्निङ दाजी भन्नुभएको छ, सँगै चन्डिकाले पनि हामीलाई सुन्दै हुनुहुन्छ, प्रेमराज दाहाल यता मादी शङ्खुवा सभाबाट इन्द्रणी सुन्दै गर्दा रमाइलो भएको छ भन्नुभएको छ, हाम्रो यौना गुरूङ गुड मर्निङ भन्दै लेख्नुहुन्छ, यहाँलाई पनि नमन छ, एउटा गीत राखौं हस भन्नुभएको छ ईसाले, यो गीत पनि असाध्यै राम्रो छ, ब्याटल टाइपको छ, यो झिङ्गे दाउ भित्रको जेठानी यो होइन देउरानी मलाई लाग्छ, यो गीत म राख्दैछु।

देशैभरका विभिन्न रेडियोबाट इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ। हामी काठमाडौँबाट बोलिरहेका छौं। बिहानीको समय छ र आजको व्यवसायमा सुमधुर गीतहरू नै तपाईँलाई सुनाइरहेका छौं। राम्रा गीतहरू सुन्दै गर्दा रमाइलोपनको आभास त यहाँले गर्नुभएको छ, त्यो विश्वास हामीले लिएका छौं। र इन्द्रणीको बसाई सुन्दै गर्दा हामीलाई धेरै साथीहरूले आजको बसाईमा साँच्चैकै सुमधुर गीतहरू बजे खुसी लाग्यो भन्नुभएको छ। खुसी त लाग्छ नि हजुर, राम्रा गीतहरू सुनाउँदै हामी अगाडि बढ्छौं। हामीलाई धेरैभन्दा धेरै साथीहरूले हेरिरहनु भएको छ, जो जहाँबाट हेर्दै र सुन्दै हुनुहुन्छ यहाँहरू सबैलाई नमन छ। हाम्रो ढकाल धर्मराजले पनि दुबईबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। आज जन्मदिन मनाउने मेरी बुहारी नानी सावित्रा ढकाल सानो भतिज नाम

0: बेस्ट प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी।
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
2: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: सँगाउँदैछ मेरो एभरेस्ट।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: डाक्टर आउने बारे सूचना।
4: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
3: डाक्टरद्वारा दिइने सेवाहरू।
4: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
3: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
5: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
6: बिरामी जाँचो निमिति यही असोज 17 गते शनिबार
7: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ।
9: सम्पर्क फोन नम्बर 98479-57193 र 98-128-89-028।
10: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
11: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45226।
14: मध्यपश्चिम ट्याङ च्याट यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमर क्षितिजको नमस्कार। दाङको तुलसीपुर उपमहानगरपालिकामा अन्य ठाउँबाट बसाई सरी गरी आउनेको संख्या निरन्तर बढ़िरहेको तथ्याङ्कले देखाएको छ। भौतिक सुख सुविधाको खोजी, रोजगारी, शिक्षा, स्वास्थ्य, उपचार जस्ता कारणले गाउँबाट बजारतर्फ बसाई सर्ने क्रम बढ़दै गएको छ। तुलसीपुर उपमहानगरपालिकाको पंजीकरण शाखाका अनुसार बितेको आर्थिक वर्ष 2082-83 मात्रै 835 घर परिवारका 2797 जना तुलसीपुरमा बसाई सराई गरी आएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा 415 जना बढ़ी हो। आर्थिक वर्ष 2081-82 724 घर परिवारका 2382 जना तुलसीपुरमा बसाई सरी आएको तथ्याङ्कले देखाएको छ। तुलसीपुरमा बसाई सराई गरी आउने र जाने बीचको अन्तर निरन्तर बढ़दै गएको देखिएको छ। गाउँ तथा पहाड़ी क्षेत्रबाट बजारतर्फ मानिसहरू आउने क्रम बढ़दा तुलसीपुरको जनसंख्या र सेवा सुविधाको माग समेत बढ़िरहेको छ। एकातर्फ शहरी क्षेत्रमा जनसंख्या बढ़दै जाँदा खानेपानी, सड़क, फोहोर व्यवस्थापन, स्वास्थ्य, शिक्षा, यातायात र अन्य सार्वजनिक सेवामा चाप बढ़ेको छ। अर्कोतर्फ गाउँबाट ठूलो संख्यामा मानिसहरू बजारतर्फ सर्दा गाउँमा कृषि तथा अन्य उत्पादनमूलक काम प्रभावित हुने गरेको छ। गाउँमै उत्पादन र रोजगारीको वातावरण सिर्जना गर्न सके मात्रै बाध्यात्मक बसाई सराई कम गर्न सकिने सरोकारवालाहरूको भनाइ छ। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकैको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरून्धती सहित अत्री, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ। सप्त ऋषिको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिन्छ। दाङमा विभिन्न स्थानमा रहेका ऋषेश्वर मन्दिरमा पूजा गर्नेहरूको भीड़ लागेको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पाञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। अस्ति आइतबार दर खाई तीज पर्व शुरू भएकोमा हिजो भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा उपासना गरिएको छ। आज सप्तऋषिको पूजासँगै तीज समापन हुन्छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन शुरू हुँदैछ। सम्मेलनमा सहभागिताका लागि आयोजक घरपझोङ गाउँपालिकाले यस अघि सबै पालिकालाई पत्राचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभएको छ। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धताका साथै खबरदारीका लागि महत्वपूर्ण हुने बताउनु भएको छ। महिला तथा बाल बालिकामाथि हुने बलात्कार, यौन हिंसा, साइबर बुलिङ विरूद्ध प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। एमाले सचेतक नीता घतानीको प्रस्तावमा सांसदहरू श्रद्धा कुँवर छेत्री, अम्बिका देवी संग्रौला, रेणुका काउछा, खुशबु ओली, बलावती शर्मा र पार्वती विकले समर्थन जनाएर सर्वदलीय रूपमा संकल्प प्रस्ताव दर्ता गरिएको हो। नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने स्वतन्त्रता, समानता, बाल बालिकाको हक तथा महिलाको हक मार्फत हिंसा तथा शोषण विरूद्धको अधिकार मौलिक हकका रूपमा सुनिश्चित गरेको तर व्यवहारमा महिला तथा बाल बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराध जस्ता घटना निरन्तर वृद्धि भइरहनु गम्भीर चिन्ताको विषय भएको प्रस्तावमा उल्लेख गरिएको छ। बालिका तथा किशोरीमाथि हुने यौन अपराधले उनीहरूको मानसिक, शारीरिक र
भविष्यमा दीर्घकालीन असर परिरहेको छ। अर्कोतर्फ डिजिटल प्रविधिको विस्तारसँगै साइबर बुलिङ, चरित्र हत्या जस्ता नयाँ प्रकृतिका अपराधले महिलाको सम्मान र गोपनीयतामा गम्भीर आघात पुर्याएको छ प्रस्तावमा भनिएको छ। यसैबीच संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे बस्ने बैठकमा मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाब दिने कार्यक्रम छ। परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने सम्भावित कार्यसूची रहेको छ। र चाडपर्व नजिकै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिन थालेको छ। एक महिनामै चामलको मूल्य प्रति बोरा 400 रूपियाँसम्म बढ़ेको छ भने खानेतेल, दाल, चिनी, तरकारी, फलफूल र अण्डाको मूल्य पनि निरन्तर उकालो लागेको छ। उपभोक्ता अस्वाभाविक महँगीको मार झेल्न बाध्य छन्, तर महँगी नियन्त्रण गर्ने निकाय भने मौन जस्तै रहेको छ। बाढ़ी पहिरोका कारण सड़क तथा ढुवानी अवरूद्ध हुँदा तरकारी र फलफूलको आपूर्ति प्रभावित भएको व्यवसायीहरूको भनाई छ। अर्कोतर्फ थोक व्यापारीले अस्वाभाविक रूपमा मूल्य बढ़ाएको उपभोक्ता अधिकार कर्मीहरूको आरोप छ, तर सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सकेको छैन। हवस् त, अहिलेको मध्यपश्चिम हाइलाइट्स यही सकिन्छ। अहिलेको मध्यपश्चिम हाइलाइट्सबाट म अमर क्षितिज पनि आज्ञा चाहन्छु। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: यो दाँत दुखेर मर्नु भयो।
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
5: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल

0: हामीलाई सम्झनुहोस्।
1: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराइदान।
2: सम्पर्क फोन नम्बर 082-5630-027,
1: 98-41-68-47-46।
2: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
3: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
4: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
3: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
4: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
3: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
4: शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर, बिपिचो घोराइदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराइदाङ। सम्पर्क मोबाइल 98-478-23-572।
5: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
6: अब हाम्रै घोराइदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू
8: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
7: सामान्य किराले खाएको दाँत भर्ने,
6: मेसिनद्वारा आरसीटी गर्ने,
7: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
6: खोल लगाउने,
7: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
7: साथै 1 महिनाभर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
6: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
8: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: బలంగా ఉన్న ఇండెక్స్ మీరు ఎవరెస్ట్.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांति नगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ.
3: सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957. त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि.
4: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू.
5: विस्तृत आँखा परीक्षण उपचार.
1: बाल दृष्टि रोग निदान उपचार.

0: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
1: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
0: कन्ट्याक्ट लेन्स सेवा,
2: न्यून दृष्टि व्यवस्थापन, पुनस्थापना परामर्श,
0: कृत्रिम आँखा फिटिङ गरिन्छ,
1: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
0: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू, अल्छी आँखा उपचार,
2: डेढो आँखा उपचार,
0: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
1: डबल भिजन उपचार,
0: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
1: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
0: एएसडी, डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिका को दृष्टि विकास तथा भिजन थेरापी,
1: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना,
3: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
2: फोन नम्बर 9869884602 र 9864883।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: अथवा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोनमा टिप्नुस 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 1540 चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिच्छामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
6: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू
7: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
6: मुटु रोग विशेषज्ञ डाक्टर
7: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 1540 चोक दाङ। सम्पर्क फोन नम्बर 082-563-6383 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतम द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6094। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
7: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।

0: बेस्ट प्रोडक्ट कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578 34910
2: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलबाचेले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478126001

0: यो हो रेडियो मध्य प्रदेश एफएम 91.4 MHz।
1: मध्य पश्चिम ट्रान्स चेक, यति बेला मध्याहको 12 बजेको छ।
2: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। गृह मन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई 5 बुँदे परिपत्र, सहयोगका नाममा गैर कानूनी रूपमा असुली गर्नेलाई कार्यवाही गर्न निर्देशन। मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन शुरू, भोलिसम्म चल्ने सम्मेलनले घरबजोङ घोषणा पत्र जारी गर्ने। आज काठमाडौँ उपत्यकासहित 18 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम। स्याङ्जाको आँधी खोलामा नुहाउने क्रममा बगाउँ खोलाले बगाउँदा एक महिलाको ज्यान गयो। यहीबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्व तयारीमा जोड़, पुराना प्रविधिमा रहेका कमजोरीलाई यहीले लक्षित गर्न सक्ने सम्भावना। र भारत र अफगानिस्तान बीचको दोस्रो टी20 क्रिकेट आज। नेपाल खबरमा अब पूरा खबर। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहको सम्बन्धमा सबै जिल्ला प्रशासन कार्यालयलाई 5 बुँदे परिपत्र गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो छरितो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको हो। परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानूनी रूपमा रकम असुली गर्ने कार्यमा संलग्न नहुने व्यक्तिलाई निगरानी गरी कानून अनुसार कार्यवाहीको व्यवस्था मिलाउन निर्देशन भएको छ। साथै अपाङ्गता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा साना बच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता प्रदान गर्न भनिएको छ। परिपत्रमा नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारको निवेदन र फारम, राष्ट्रिय परिचय पत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्राचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने उल्लेख छ। सम्बन्धित कार्यालयको सेवा प्रकृति अनुसार नागरिक सहायता कक्षबाट निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन भएको छ। मुस्ताङको सदरमुकाम जोमसोममा जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन शुरू भएको छ। घरबजोङ गाउँपालिकाको आयोजनामा घरबजोङ जलवायु परिवर्तन सम्मेलन गरिएको हो। सम्मेलनको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा भाग लिन 420 भन्दा धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि सहित 2000 भन्दा धेरै अतिथि सहभागी रहेको आयोजकले जनाएको छ। सम्मेलन स्थलमा 28 फीट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ। त्यस्तै मुस्ताङका कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ 50 भन्दा धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न सम्मेलनको आयोजना गरिएको बताउनुभयो। घरबजोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्द ले सम्मेलन साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। भोलिसम्म चल्ने सम्मेलनले घरबजोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरबजोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघीय महासभामा भाग लिन जानेर जलवायु सम्बन्धी विषय उठाउने एजेण्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिकता झन बढ़ेको अध्यक्ष लालचन्दले बताउनु भएको छ। आज काठमाडौँ उपत्यका सहित 18 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम स्तरको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ, भक्तपुर र ललितपुर सहित ताप्लेजुङ, तेह्रथुम, सोंखुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, तनहु, लमजुङ, कास्की पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। यसअघि गैराती, भक्तपुर र काठमाडौँको सीमाना भएर बग्ने मनौरा खोलामा बाढ़ी आएको थियो। यसैबीच स्याङ्जाको आँधी खोलामा आज ऋषि पञ्चमीको अवसरमा नुहाउने क्रममा एक महिलाको ज्यान गएको छ। वालिङ नगरपालिका 9 भूमरेकी 53 वर्षीय माया पाण्डेको शव भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार भूमरेको आँधी खोलामा नुहाउने क्रममा बिहान पाण्डेलाई खोलाले बगाएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रधानमन्त्री राहत कोषमा मौजदात 14 अर्ब रूपियाँ पुग्यो, सुन चाँदीको भाव आज पनि घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सहयोगका नाममा गैर कानूनी रूपमा असुली गर्नेलाई कार्यवाही गर्न गृह मन्त्रालयद्वारा सबै प्रशासनलाई निर्देशन, मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14,02,73,29,000 रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरणमा विभिन्न 9 वटा बैंकमा 10,40,49,43,000 जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 वटा बैंकमा रहेको डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट रसुवाको भटेकोशी बाढ़ीमा आएको बाढ़ीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत यसअघि 1 अर्ब रूपियाँ निकासा गरिएको थियो। सुन चाँदीको भाव आज पनि घटेको छ। सुन आज तोलामा 900 रूपियाँले घटेर तोलाको 3,01,00,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। तीजको दिन हिजो पनि सुन चाँदीको भाव घटेको थियो। सुन हिजो तोलामा 1,200 रूपियाँले घटेर तोलाको 3,01,000 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै चाँदी आज तोलामा 20 रूपियाँले घटेर तोलाको 4,600 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशका खबर। कृत्रिम बुद्धिमत्ता अर्थात एआई प्रविधिबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई समयमै पहिचान तथा सम्बोधन गर्न आवश्यक रहेको अस्ट्रेलियाको साइबर गुप्तचर निकायका प्रमुखले बताउनु भएको छ। अस्ट्रेलियन सिग्नल्स डाइरेक्टोरेटी महानिर्देशक अबिगेल ब्राडसाले क्यानबेरामा आयोजित एक सम्मेलनमा एआईसँग सम्बन्धित सम्भावित आक्रमणले सरकारी निकाय तथा व्यवसायहरूले प्रयोग गरिरहेका पुराना प्रविधिमा रहेका कमजोरीलाई लक्षित गर्न सक्ने सम्भावना रहेको र यसका लागि अस्ट्रेलियामा पूर्व चेतावनी प्रणाली विकास गर्न आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। उहाँले सम्भावित जोखिमलाई प्रारम्भिक चरणमै पहिचान गर्न आवश्यक तयारी र सहकार्यलाई निरन्तर प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। ब्राडसाले यो धारणा एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकारी डारियो अमोडेईले एआई विकासको गति केही समयमित बनाउन तथा स्वतन्त्र मूल्यांकनकर्ता मार्फत एआई नमूनाहरूको सुरक्षा मापदण्ड परीक्षण गर्न आग्रह गरेको केही दिनपछि आएको हो। अमोडेईको धारणालाई ओपन एआईका प्रमुख कार्यकारी अधिकारी साम अल्टम्यान र एक्सएआईका प्रमुख एलन मस्कले पनि समर्थन जनाउनु भएको छ। अमेरिकी सर्वोच्च अदालतले आउँदो नोभेम्बरको मध्यावधि चुनाव अघि हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अस्वीकार गरेको छ। न्यायाधीशहरूले संघीय न्यायाधीशको आदेशलाई सदर गरे जसले अमेरिकी हुलाक सेवा यूएसपीएसलाई हुलाकबाट गरिने मतपत्र सम्बन्धी नयाँ नियमहरू लागू गर्नबाट अस्थायी रूपमा रोकेको छ। तर यस विषयमा सर्वोच्च अदालतको अन्तिम निर्णय भने आइसकेको छैन। ट्रम्प प्रशासनको योजना अदालतले अस्वीकार गरेपछि लाखौं

गृह मन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई 5 बुँदे परिपत्र, सहयोगका नाममा गैरकानूनी रूपमा असुली गर्नेलाई कारवाही गर्न निर्देशन। मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन शुरू, भोलिसम्म चल्ने सम्मेलनले घरपजोङ घोषणा पत्र जारी गर्ने। आज काठमाडौँ उपत्यका सहित 18 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम। स्याङ्जाको आँधी खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा एक महिलाको ज्यान गयो। एआईबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्व तयारीमा जोड, पुराना प्रविधिमा रहेका कमजोरीलाई एआईले लक्षित गर्न सक्ने सम्भावना। र भारत र अफगानिस्तान बीचको दोस्रो टी20 क्रिकेट आज। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: 91.4 मेगाहर्ट्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 082-5-63-218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हारजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 082-5-60-734 र 082-5-60-138।
11: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
12: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: डाक्टरद्वारा दिइने सेवाहरू
12: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
11: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
12: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने,
11: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
12: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
13: बिरामी जाँचो निमिति यही असोज 10 गते शनिबार
14: सम्पर्क दिव्य फार्मा।

0: बयासी घोराई 15 सड़क विभाग रोड दांग। फोन नंबर 082-595-410 मोबाइल नंबर 98478-28913 98095-12871
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: खुशीको खबर खुशीको खबर खुशीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847 082-595-847।
4: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुशीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोर्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-565-509 र मोबाइल 98453-0653।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-565-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
7: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
8: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
7: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
8: यौन उत्तेजना नहुने,
7: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
8: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
7: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
9: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार,
10: समय बिहान 11 बजेदेखि।
11: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
10: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

0: बजाज एक्सचेंज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै क्याश डिस्काउंट अन द स्पॉट फाइनेंस र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेंज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेंज मेला हुने स्थान डाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेंज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।

0: 火星人。
1: नमस्ते अनि स्वागत छ रिक्वेस्टिंग प्रोग्राम प्रीसिन टाइममा तपाई सम्पूर्णलाई। अब करिब एक बजेसम्म तपाई अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनिर्मा सुन्न सक्नुहुनेछ। 082-5584-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: लाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478-26873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीन जेल समय हमें साथ दिन तपाई संपूर्ण हटली थैंक्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
0: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: हेलो पिङ्की,
6: बोल्दिन।
5: एलईडी टिभी किन्न नजाने?
6: जान्न।
5: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि?
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: साथै भन्दिनौ,
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराइदान।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
7: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराइदान।
5: फोन नम्बर
6: 082562452,
5: 082562452। पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।
11: भर्ना सम्बन्धी सूचना।
12: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
11: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
13: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98478092983 र 97625226।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: अंगाउ रेडिस मेरो एवरेस्ट
1: मध्य पश्चिम चाँड च्याक यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङको तुलसीपुर उपमहानगरपालिका सात खर्चवामा वर्षेनी तीजको समयमा मादल र बाँसुरी बजाइन्थ्यो। त्यसमाथि स्थानीयले गीत गाउँदा तीजको छुट्टै रौनक हुन्थ्यो। त्यही नछेर्न दाङका विभिन्न स्थानबाट दर्शक श्रोता आउँथे, तर यसपटक न मादल बज्यो न बाँसुरी बज्यो। साउण्ड सिस्टमको सहायताले नाचगान गरियो, त्यसमा पनि सुन्ने सहभागिता थियो। यस्तै तुलसीपुर 19 सक्राम पनि तीजमा नाचगान हुने चर्चित ठाउँ हो। त्यहाँ पनि जिल्लाका विभिन्न स्थानबाट नाचगानका लागि मानिस आउँथे, तर यसपटक गाउँमै सीमित मानिस मात्रै भेला भए। एकछिन उपरबाट नाचगान गरे अनि घरतिर हिँडे। यस्तो दृश्य देख्दा बाहिरबाट नाच हेर्न आएका पनि अचम्ममा परेका छन्। यी त केही उदाहरण मात्रै हुन्। दाङका अधिकांश स्थानमा आयोजना गरिएका तीजका कार्यक्रममा यो वर्ष रेकर्ड गरेका गीत मात्रै बजाइयो। मौलिकता छाडेर रेकर्ड गरिएको गीत बजाउँदा तीजको मौलिकता हराउने खतरा बढ़ेर गएकोमा सरकारवालाहरूले चिन्ता व्यक्त गर्ने गरेका छन्। पछिल्लो समय तीजको संस्कार र संस्कृति आधुनिकताको नाममा हराउँदै जान थालेको धर्मराउने अवस्थामा पुगेको एनप्यापसन दाङका अध्यक्ष शालिग्राम कार्कीले बताउनुभयो। बाँकीमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिजा आयोजनालाई आगामी 5 वर्षभित्र पूरा गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिएको आयोजनाले जनाएको छ। सरकारले आयोजनाका बाँकी पूर्वाधार निर्माणको काम 5 वर्षभित्र सम्पन्न गर्न निर्देशन दिएपछि शाखा उपशाखा र प्रशाखा नहर निर्माणलाई प्राथमिकता दिँदै कामलाई तीव्र गतिमा अघि बढ़ाइएको आयोजना निर्देशक राजु आचार्यले बताउनुभयो। उहाँका अनुसार पछिल्लो समय सिक्टा सिंचाई आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। बजेट र आवश्यक जनशक्तिको अभाव नभए अबको 5 वर्षभित्र आयोजनाका बाँकी पूर्वाधार निर्माण सम्पन्न गर्न सकिने उहाँको भनाई छ। आचार्यका अनुसार योजनाको हालसम्म 51% भौतिक प्रगति भएको छ भने पूर्वाधार निर्माणतर्फ करिब 24 अर्ब रूपियाँ खर्च भइसकेको छ। आयोजना लामो समयदेखि विभिन्न कारणले अपेक्षित गतिमा अघि बढ़न नसके पनि पछिल्लो समय निर्माणलाई तीव्रता दिएको जनाइएको छ। निर्माणका लागि थप 30 वटा बलपत्र आह्वान गरिएको छ। यसबाट बाँकी संरचना निर्माणले गति लिने अपेक्षा गरिएको छ। सूचना अधिकारीका अनुसार आयोजना अन्तर्गत 45 किलोमिटर पश्चिम मूल नहर निर्माण भइसकेको बताउनुभयो। हुम्लाको दुर्गम गाउँकी एक गर्भवती महिला बाटोमै सुत्केरी हुनुभएको छ। प्रसूति गृहमा लैजाने क्रममा बाटोमै व्यथा लागेकी 20 वर्षीय तारा बुढा आइतबार बाटोमै सुत्केरी हुनुभएको हो। चंखेली गाउँपालिका 6 को दुर्गम पुमा गाउँकी बुढालाई पहिले हिँडाएर र त्यसपछि स्ट्रेचरमा बोकेर मेलछा स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमै सुत्केरी गराउनु पर्ने बाध्यता आएको मेलछाकमा स्वास्थ्य चौकीका संयोजक हर्क बुढाले बताउनुभयो। गाउँमै रहेको पुमा आधारभूत सामुदायिक स्वास्थ्य इकाईमा प्रसूति सेवाको सुविधा नभएका कारण यस्तो अवस्था आएको उहाँले बताउनुभयो। सुत्केरी भएकी बुढाले पहिलो शिशु जन्माउनु भएको हो। आइतबार बिहानैबाटै व्यथा लागेकी बुढालाई गाउँबाट दिउँसो मात्र सेल्मुसासम्म हिँडाएर लगिएको थियो। व्यथा असहज भएपछि त्यहाँबाट छुट्टी पुर्याउने ढुस्का सम्मर स्ट्रेचरमा बोकेर लगिएको महिला स्वास्थ्य स्वयंसेवीका तारा बुढाले बताउनुभयो। सोही स्थानमा स्वयंसेवीका बुढाले सुत्केरी गराउनु भएको हो। र पछिल्लो समय दाङको तुलसीपुर उपमहानगरपालिकामा अन्य ठाउँबाट बसाइसराई गरी आउनेको संख्या निरन्तर बढ़िरहेको तथ्याङ्कले देखाएको छ। भौतिक सुख सुविधाको खोजी, रोजगारी, शिक्षा र स्वास्थ्य उपचार जस्ता कारणले गाउँबाट बजारतर्फ बसाई सर्ने क्रम बढ़दै गएको छ। तुलसीपुर उपमहानगरपालिकाको पंजीकरण शाखाका अनुसार बितेको आर्थिक वर्ष 2082-83 मात्रै 835 घर परिवारका 2797 जना तुलसीपुरमा बसाइसराई गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा 415 जना बढ़ी हो। आर्थिक वर्ष 2081-82 724 घर परिवारका 2382 जना तुलसीपुरमा बसाइसराई गरी आएका थिए। एक वर्षमै बसाइसराई गरी आउनेको संख्या बढ़नुले तुलसीपुर
रोजगारी, शिक्षा, स्वास्थ्य तथा अन्य सेवा सुविधाका लागि आकर्षणको केन्द्र बन्दै गएको देखिन्छ। पंजीकरण शाखा प्रमुख एम नारायण सापकोटाका अनुसार तुलसीपुरमा बसाईसराई गरी आउनेको तुलनामा तुलसीपुरबाट अन्यत्र जानेको संख्या कम छ। आर्थिक वर्ष 2082-83 409 घर परिवारका 1317 जना अन्यत्र बसाईसराई गरी गएका छन्। अघिल्लो आर्थिक वर्षमा भने 366 परिवारका 1077 जना तुलसीपुरबाट अन्यत्र बसाईसरी गएका थिए। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही
7: दाङ। सम्पर्क मोबाइल 98477
8: र 98578 3689।
9: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
10: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471 93944, 98471 93944।

0: गंगा उदय मेरो एवरेस्ट।
1: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
2: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
1: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
2: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
1: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
2: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
2: सुरक्षित

0: रेंज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट, अन द स्पट फाइनेंस र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: 1 लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-377
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन तोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: नमस्ते म गायक जगदीश समाल यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.3

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: रामायणमा राम र रावण भोसले महाभारतमा कौरव र पाण्डव सबैले कहीँ न कहीँ नारीकी लागि युद्ध गरेका थिए।
6: पीएफएक्स सिनेमाज घुराई 10 सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र बेहुली। पेन्सन पत्ता
7: गाउने त यो गाउँमा कति छन् कति छन्
8: मलाई पछ्याएर आएको र तैले नै मलाई फकाएको होइन त घर जाइ बस्छ भनेर
9: तपाईँको घर जाइ बस्न सक्छ भनेर पछि पछि लागेर
6: अक्षरा
10: तब समयले आफै एउटा युद्ध जन्माउँछ जसको नामले अधर्म काम्छ र धर्मले
11: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pasupatiicare.com।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
4: सम्पर्क फोन नम्बर 01-46-20-310
3: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
5: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ। विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु। पेन्सन उठाएर मेरो ऋण तिर्नु।
6: स्वर्गद्वारे चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र पेन्सन

0: होइन भाइलाई लखर लखर कहाँ
1: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
1: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
4: मध्य पश्चिम ट्राङ च्याक, यति बेला दिउँसोको 2 बजेको छ।

0: दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङ जिल्लाका विभिन्न स्थानमा जंगल तथा झाड़ीमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले 8 नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले आज बिहान 6 बजेदेखि 11 बजेसम्म सञ्चालन गरेको विशेष अपरेशनका क्रममा उक्त हतियारहरू फेला पारिएको हो। बरामद गरिएका बन्दुकहरूसँग सम्बन्धित रही थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले विशेष अपरेशन टोलीले इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको टोलीले राजपुर गाउँपालिका वडा नम्बर 7 भैसाई स्थित खोलाको किनार नजिकैको झाडीबाट एक नाले भरुवा बन्दुक बरामद गरेको छ। यस्तै इलाका प्रहरी कार्यालय कमिरे चौरबाट खटिएको टोलीले बंगलाचोली गाउँपालिका वडा नम्बर 1 ठूलो भेरी सामुदायिक वनको झाडीबाट 2 थान 1 नाले भरुवा बन्दुक बरामद गरेको छ। त्यस्तै प्रहरी चौकी गोल्टाकोरीबाट खटिएको टोलीले दंगीशरण गाउँपालिका 1 बुर्केसाल स्थित झाड़ीबाट 2 थान 1 नाले भरुवा बन्दुक बरामद गरेको छ भने प्रहरी चौकी चिराघाटबाट खटिएको टोलीले शान्तिनगर गाउँपालिका वडा नम्बर 3 सिर्जना सामुदायिक वनको माथिल्लो बाटोको नालाबाट सेतो बरामा लुकाइएको अवस्थामा 1 थान अवैध 1 नाले भरुवा बन्दुक फेला पारेको हो। त्यस्तै प्रहरी पोस्ट रिहारबाट खटिएको टोलीले लमै नगरपालिका वडा नम्बर 9 स्थित आमखोली सामुदायिक वनको झाडीबाट 2 थान 1 नाले भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिष्ठानको शवगृहमा 12 शव राख्ने सकिने जनाएको छ। सुरुमा 4 मात्रै शव राख्न सकिने रहेकोमा यसलाई विस्तार गरेर हाल एकैपटक 12 शवगृहमा शव राख्न सकिने भनाइएको प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले शव राख्न सकिने क्षमताको नयाँ शवगृह निर्माण तथा विस्तार गर्न परिपत्र गरेकाले सोही अनुसार योजना बनाउने उहाँले बताउनुभयो। बाढ़ी पहिरो र भूकम्प जस्ता प्राकृतिक विपदका बेला एकैपटक धेरै शव आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्षमता बढ़ाउने निर्णय गरेर देशभरका स्वास्थ्य संस्थालाई परिपत्र गरेको हो। विपदका समयमा शवको सुरक्षित संरक्षण पहिचान परीक्षण तथा आवश्यक कानूनी प्रक्रिया पूरा गर्न सहज हुने गरी मन्त्रालयले थप क्षमताको शवगृह निर्माण तथा विस्तारको प्रक्रिया अघि बढ़ाइन पत्राचार गरेपछि प्रतिष्ठान योजना बनाउने तयारीमा जुटेको हो। तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रका संस्थागत विद्यालयलाई नियमित पठन पाठनमै अतिरिक्त कक्षा सञ्चालन गरी विद्यार्थी तथा अभिभावकबाट मनपरी शुल्क नलिन निर्देशन दिएको छ। हेलो सरकार र शिक्षा विभागमा परेका गुनासाका आधारमा उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण संस्थागत विद्यालयलाई पत्र पठाउँदै विद्यार्थी तथा अभिभावकका समस्या तत्काल सम्बोधन गर्न कड़ा निर्देशन दिएको हो। उपमहानगरपालिकाका अनुसार केही निजी विद्यालयले सामुदायिक विद्यालयमा पूर्णकालीन कार्यरत शिक्षकलाई आफ्नो अनुकूलमा प्रयोग गरी नियमित कक्षा तालिका खाली गराउने र बिहान बेलुकाको अतिरिक्त समयमा नियमित पाठ्यक्रम नै पढ़ाएर विद्यार्थीलाई शुल्क लिने गरेको पाइएको छ। यस्तै विद्यार्थीलाई स्थानान्तरण प्रमाणपत्र दिँदा सरकारले तोकेको भन्दा बढ़ी शुल्क लिने तथा विद्यालयमा विद्यार्थीमाथि शारीरिक र मानसिक यातना दिने गरेको गुनासो समेत आएको उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाले यस्ता कार्य तत्काल रोक्न र प्रचलित कानून अनुसार विद्यालय सञ्चालन गर्न संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ। र सामाजिक सञ्जालको बढ़दो प्रयोगसँगै साइबर अपराध र अनलाइन जोखिम पनि बढ़िरहेका बेला बाँकेको खजुरामा बालबालिका तथा युवालाई लक्षित गरी साइबर सुरक्षा र सामाजिक सञ्जाल सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ। 62 अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा युवा अभियान लुम्बिनी प्रदेशले खजुरा गाउँपालिकाको समन्वयमा साइबर सुरक्षा सम्बन्धी सो कार्यक्रम गरेको हो। युवा अभियान लुम्बिनी प्रदेशकी महासचिव अञ्जना धिताले कार्यक्रममा वडा स्तरीय बाल सञ्जाल, वडा स्तरीय किशोरी सञ्जाल र लियो क्लब खजुराका प्रतिनिधि तथा सदस्यहरू गरेर करिब 50 विद्यार्थी तथा युवाको सहभागिता रहेको बताउनुभयो। उहाँका अनुसार सहभागीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीदेखि व्यक्तिगत सूचना र डिजिटल पहिचान सुरक्षित राख्ने उपायसम्म जानकारी दिएको थियो। अपरिचित व्यक्तिको फ्रेण्ड रिक्वेस्ट, शंकास्पद लिंक र फेक अकाउन्टबाट जोगिनुपर्ने विषयमा पनि उनीहरूलाई सो अवसरमा सचेत गराइएको थियो। हवस् त दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई विद्युतीय पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले
1: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रीट पोल इण्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षो वर्ष ढुक्क रहनुहोस्।
2: सम्पर्क श्री सत्य साई कंक्रीट पोल इण्डस्ट्रीज प्रणाली जिसस रोड घोराही दाङ।
1: फोन नम्बर 082-560-7788।
2: सम्पर्क व्यक्ति महेश चौधरी। मोबाइल नम्बर 98128-24072।

0: Patro patro re chakatra no it like pro rasita pao from to and fro sa yes ma hamro patro nepal ma sarvadhik download garieko hamro patro app tapai ka lagi sadhai sajilo sabai sajilo tapai pani download garnu ho kinaki yesma sabai cha
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सराचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
3: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848820440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
6: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमर भन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराही हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 9843-0653-23।
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
8: विशेषज्ञ डाक्टरी सेवाहरू
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
9: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
8: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
7: सम्पर्क फोन 082-5900-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
10: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
11: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर

0: दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
2: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
3: वरिष्ठ अर्थोपेडिक सर्जन जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
4: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, गोराही, दाल। फोन नम्बर 0825625923 98478617 र 98478645।
4: होइन, के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
5: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
4: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
5: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
4: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।

बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइने भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौं।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दुर्बी

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर स्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।

0: लोकल रेफरलमा
1: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
2: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
3: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
2: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
3: ए हो र त्यसो भए म अहिले नै गइहाले
4: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
5: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
6: सम्पर्क मोबाइल नम्बर 9822964264
7: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
8: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
9: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
8: उपलब्ध शल्यक्रियाहरू
9: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
8: बालबालिकाको न्यूरो सर्जरी
9: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
8: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
9: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
8: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
10: खुसीको खबर
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
12: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
13: उपचार हुने रोगहरू
12: पायल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
13: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
12: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
13: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
12: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
13: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
12: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
14: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 विशोक दान सम्पर्क फोन नम्बर 98686-61-694
15: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना
16: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्
15: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ
16: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
15: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
16: रिसु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर, बितिचोक घोराहाइदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 9847823572।
0: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
19: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
17: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9858745226।
20: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
21: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: यो हो रेडियो मध्य पश्चिम एफ 91.4 MHz।
1: मध्य पश्चिम चाँड च्याक यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रसंघ महासभामा नेपालको जलवायु समस्या उठाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायलाई आह्वान गर्ने। चिलीमै जलविद्युत आयोजनामा उद्धारको प्रयास चल्दै, भोटेकोशी बाढ़ीमा 34 देशका 607 जना विदेशी पर्यटक बेपत्ता, बाढ़ीमा बेपत्ता व्यक्तिका परिवारलाई डीएनए परीक्षण प्रतिवेदन छिटो उपलब्ध गराउन सांसदहरूको माग। 14 वर्षदेखि कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई 2 अर्ब रूपियाँ जरिवाना तिर्न 35 दिनको समय सीमा। अमेरिकाद्वारा पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि, बदलिदो खतराहरूको सामना गर्न तयार रहेको भनाई। र अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। मुस्ताङमा आजदेखि शुरू भएको घर पौझङ जलवायु सम्मेलनलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको हो। उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण र व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएकाले यसको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राष्ट्रसंघको 81 औं महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, क्षति र समाधानका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने उहाँको भनाई छ। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर सामना गर्न संघ प्रदेश र पालिका तहसँग बलियो सहकार्य आवश्यक रहेको बताउनु भएको छ। सम्मेलनको आज कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा देशभरका गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता छ। रसुवाको चिल्लीमा जलविद्युत आयोजनाको सुरुङमा बाढ़ीपछि फँसेका 6 जनाको खोज तथा उद्धारको प्रयास चलिरहेको छ। सुरुङभित्र ठूला चट्टान, लेदो र पानीका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि उद्धार टोलीले निरन्तर काम गरिरहेको रासोपाका सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। उहाँका अनुसार पछिल्लो 2 दिनदेखि सुरुङभित्र 24 घण्टा उद्धारको प्रयास भइरहेको छ। अहिले सुरुङको झण्डे 150 मिटर भाग पानीले जलमग्न छ। पानीको सतह घटाउन सक्सन पम्प प्रयोग गर्ने तयारी भइरहेको छ। पानीको सतह घटेपछि नेपाली सेनाको तालिम प्राप्त उद्धार टोलीलाई सुरुङको थप भित्री भागसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ। भोटेकोशी बाढ़ीमा परेर 34 देशका 607 विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका सूचना अधिकारी सूरज घिमिरेले विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनै पूर्णिमामा मेलाका लागि गोसाईकुण्ड गएका 607 विदेशी पर्यटक बेपत्ता भएको बताउनु भएको छ। बेपत्ता भएका विदेशी पर्यटक मध्ये 269 जना पुरूष, 329 महिला र 9 लिंग पहिचान नभएका नागरिक रहेका छन्। बेपत्ता भएका विदेशी नागरिक मध्ये सबैभन्दा धेरै छिमेकी देश भारतका रहेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी बाढ़ीमा बेपत्ता भएका व्यक्तिका परिवारको डीएनए परीक्षणको प्रतिवेदन छिटो उपलब्ध गराउन माग गरेका छन्। बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबू ओलीले बाढ़ीमा बेपत्ता भएका व्यक्तिका परिवारले डीएनए परीक्षणको प्रतिवेदन कहिले आउँछ भनेर प्रश्न गर्न थालेको बताउनुभयो। उहाँले पीड़ित परिवारको अन्यल अन्त्य गर्न परीक्षणको प्रतिवेदन यथाशीघ्र उपलब्ध गराउन माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राणा मगरले विपदमा परेका नागरिकका लागि मानसिक स्वास्थ्य उपचार सहित आवश्यक सेवाको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यस्तै एमालेका सांसद देवेन बहादुर महरले भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको पीड़ा झन जटिल बन्दै गएको भन्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन आग्रह गर्नु भएको छ। रासोपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालकोमा बाढ़ीमा परि घाइते भएर सघन उपचार कक्षमा रहेका बिरामीसँग अन्तर्वार्ता लिने कार्यप्रति प्रश्न उठाउँदै यसले स्वास्थ्य र संचार क्षेत्रका आचार संहितामाथि गम्भीर प्रश्न खड़ा गरेको बताउनुभयो। कांग्रेसका सांसद खड्गबहादुर बुढा, रासोपाका सांसद गोविन्द पन्थी र नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले पनि बाढ़ी पहिरोको रोकथाम, विपद व्यवस्थापन तथा सड़क दुर्घटनामा बढ़्दो जोखिम न्यूनीकरणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेसले विपदपछिको राहत उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखको ध्यान आकर्षण गराएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले आज सभामुख डोलप्रसाद अर्याललाई भेटेर विपद व्यवस्थापनका लागि तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गर्नुभएको छ। आङदाम्बेले विपद आएको 17-18 दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाएको समिति गठनको विषय कार्यान्वयनमा आउन नसकेको बताउनु भएको छ। हुलाकी राजमार्ग अन्तर्गत झापा जिल्लाको झापा गाउँपालिका 2 र गौरीगंज गाउँपालिका 1 जोड्ने कन्काई पुल 14 वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी पप्पू महादेव खिम्ती संयुक्त उपक्रम जेबीलाई सरकारले झण्डै 2 अर्ब रूपियाँ जरिवाना तिराउने भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले सार्वजनिक खरिद ऐन बमोजिम 1,99,12,58,775 रूपियाँ सरकारी राजस्व खातामा दाफिला गर्न 35 दिने सार्वजनिक सूचना निकालेको छ। तोकिएको समयभित्र रकम दाखिला नगरे निर्माण कम्पनीको चलाचल सम्पत्ति रोका गरी सरकारी बाँकी सरह तहसील कार्यालय मार्फत असुलुपर गरिने कार्यालयले जनाएको छ। 2068 साल जेठ 31 गते 723 मिटर लामो कन्काई पुल निर्माणका लागि 34,09,00,000 रूपियाँमा ठेक्का सम्झौता भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। धनुषाको बेरह नगरपालिकाबाट झण्डै 2 हप्ता अघि अपहरणमा परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। गएको भदौ 18 गते अपहरणमा परेका धनुषाको बेरह नगरपालिका छ कमलेश महतोका 15 महिने छोरा सिद्धान्त महतोलाई गैराती त्यही नगरपालिका 10 गजा क्षेत्रबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत जनाएको छ। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका 9 पुनिता देवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो। आज दिउँसो तराईका धेरै ठाउँमा तापक्रम 30 डिग्री सेल्सियस भन्दा माथि मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भदौको अन्तिमतिर आइपुग्दा पनि तराई क्षेत्रमा गर्मी छ। आज दिउँसो तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम 35 देखि 38 डिग्री सेल्सियससम्म पुगेको छ। विशेष गरी धनगढ़ी, नेपालगंज, भैरवा र सिमरातर्फ अधिकतम तापक्रम 36 देखि 38 डिग्री सेल्सियससम्म पुगेको अनुमान छ। पहाड़ी क्षेत्रमा समेत कतिपय ठाउँमा तापक्रम तुलनात्मक रूपमा उच्च रहेको छ। तराई क्षेत्रमा तापक्रम बढ़ेसँगै दिउँसोको समयमा गर्मी र तातो हावा महसुस हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविदहरूले सुझाव दिएका छन्। अब विदेशको खबर, अमेरिकाले पृथ्वीको कक्षामा पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि गरेको छ। अमेरिकाले यस्तो प्रकारको आक्रामक क्षमता रहेको स्वीकार गरेको यो पहिलो पटक हो। अमेरिकी वायुसेना सचिव ट्रोय मेन्कले शत्रुको आक्रामक कार्यवाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न अन अर्बिट हतियार आवश्यक रहेको बताउनु भएको बीबीसीले उल्लेख गरेको छ। हिजो आयोजित एयर स्पेस एण्ड साइबर कन्फरेन्समा बोल्दै मेकन्सले अमेरिका बदलिदो खतराहरूको सामना गर्न तयार रहेको बताउनुभयो, तर उहाँले अन्तरिक्ष हतियारको क्षमता वा त्यसलाई अहिले कहिले कक्षामा स्थापित गरियो भन्नेबारे विस्तृत विवरण भने दिन भएन। अमेरिकालाई क्षेपास्त्र र अन्य हवाई खतराहरू

शेखर धवन। दोस्रो संस्करणमा विराटनगर किंग्सले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो। वार्नरले 110 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतक सहित 3,277 रन बनाएका छन्। यस्तै उनले समग्र 439 टी20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,284 रन बनाएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रसंघ महासभामा नेपालको जलवायु समस्या उठाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायलाई आह्वान गर्ने, चिलिमे जलविद्युत आयोजनामा उद्धारको प्रयास चल्दै भोटेकोशी बाढ़ीमा 34 देशका 607 जना विदेशी पर्यटक बेपत्ता, बाढ़ीमा बेपत्ता व्यक्तिका परिवारलाई डीएनए परीक्षण प्रतिवेदन छिटो उपलब्ध गराउन सांसदहरूको माग, 14 वर्षदेखि कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई 2 अर्ब रूपियाँ जरिवाना तिर्न 35 दिनको समय सीमा, अमेरिकाद्वारा पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि, बदलिदो खतराहरूको सामना गर्न तयार रहेको भनाई, र अस्ट्रेलियाका डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्नुभयो।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825567775
2: सम्पर्क नम्बर 98478626873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा
5: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा
8: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू
9: पाठेघरको मुखको क्यान्सर तल्लो पेट दुख्ने महिनावारी गडबडी गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा
8: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा
10: अन्य विशेषज्ञ सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक
9: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
9: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
9: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
10: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825562018
11: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
5: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
12: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
5: डाक्टरद्वारा दिइने सेवाहरू
12: ब्लड प्रेसर हाई लो भएका
5: कोलेस्ट्रोल बढी भएको
12: मुटुको गति एकनाश नभएको
5: मुटु ढुकढुक हुने डरलाई जस्तो महसुस हुने
12: मुटुको बाथ रोग मुटु सुन्निएको हृदयघात भएको
5: एन्जियोग्राफी र एन्जियोप्लास्टिक गराएका वा गराउनु परेमा
12: मुटुको भल्वको अपरेसन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
5: फोनबाट पनि

0: नाम दर्ता गर्न सकिनेछ।
1: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
2: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
3: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
5: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
1: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
5: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाट भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
5: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
5: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601696 र मोबाइल नम्बर 9848726001।
7: अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू
9: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
8: सामान्य किराले खाएको दाँत भर्ने,
7: मेसिनद्वारा आरसीटी गर्ने,
8: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
7: खोल लगाउने,
8: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
8: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
7: सम्पर्क प्राइम डेन्टल क्लिनिक, खोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
9: सम्पर्क मोबाइल नम्बर 9828777794, 9828777794।

0: గంగా ఉదయ్ మీరు ఎవరెస్ట్.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमाडौं को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ.
3: सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.

0: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व मार्गतिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राखी रोड, खोराही दान,
7: सम्पर्क मोबाइल 98478727977
8: र 98578730689।
9: के तपाईँलाई विद्युतीय पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले
9: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रिट पोल इन्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाण पत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्।
11: सम्पर्क श्री सत्यसाई कंक्रिट पोल इन्डस्ट्रीज प्रणाली, जिसस रोड, घोराही दाङ।
9: फोन नम्बर 082560788।
11: सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 98128240072।
12: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
13: डाक्टरद्वारा दिइने सेवाहरू
12: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
13: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
12: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
13: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
12: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
13: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494067487।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
15: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578745226।
15: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
16: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
16: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
16: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858834910।
8: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
17: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
18: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
17: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
18: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
17: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
18: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
17: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
18: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
17: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
18: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
17: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
18: सम्पर्क नम्बर 082-560-023।
17: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार। त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
19: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
20: विस्तृत आँखा परीक्षण उपचार,
21: बाल दृष्टिरोग निदान उपचार,
22: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
20: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
22: कन्ट्याक्ट लेन्स सेवा,
20: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
22: कृत्रिम आँखा फिटिङ गरिन्छ,
20: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
22: दाङ जिल्लाकै पहिलो र एकमात्र
21: भिजन थेरापी सेवाहरू,
22: अल्छी आँखा उपचार,
20: डेढो आँखा उपचार,
22: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
20: डबल भिजन उपचार,
22: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
20: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
22: ASD, डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
20: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
18: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
17: फोन नम्बर 9869-84602 र 9864-8473।
23: मध्यपश्चिम चाङ च्याक यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। तुलसीपुरमा शान्तिदीप फुटसल क्लबको आयोजनामा प्रथम अन्तर ओडा स्तरीय 6A साइड फुटसल प्रतियोगिता भएको छ। शान्तिदीपका प्रिन्सिपल गोविन्द शाहको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 8 का अध्यक्ष धर्मराज ओलीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो। खेलकुद मार्फत युवाहरूमा अनुशासन, स्वास्थ्य, सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा प्रथम हुने टीमले 10,000 नगदसहित प्रमाणपत्र र मेडल तथा द्वितीय हुने टीमले 4,000 नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्। यसका साथै उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाड़ीलाई समेत कपद्वारा सम्मान गरिने आयोजकले जनाएको छ। स्वागत मन्तव्य शान्तिदीप इंग्लिस बोर्डिङ स्कूलका संचालक सदस्य नेत्रलाल भण्डारीले राख्नुभएको थियो भने संचालन प्रकाश विकले गर्नुभएको थियो। उक्त कार्यक्रममा शान्तिदीपका उप प्राचार्य शरद देवकोटा लगायत शिक्षक, कर्मचारी, खेलाड़ी तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित घरप झोङ जलवायु सम्मेलनका क्रममा पठाउनु भएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको समस्या, क्षति र समाधान लगायतका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको शुभकामना सन्देशमा उल्लेख छ। यसै गरी जलवायु परिवर्तनले नेपालको हिमाली पहाड़ी र तराई क्षेत्रमा परिरहेको गम्भीर असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराउने पनि भनाइरहेको छ। विश्वव्यापी रूपमा तापक्रम वृद्धि हुँदा हाम्रा हिमालहरू पग्लिने, हिमचट्टान टुक्रिने, हिमालहरू फुट्ने, हिमनदीहरूको बहाव बढ़ने, पानीका मुहानहरू सुक्दै जाने र मौसममा अप्रत्याशित परिवर्तन आउने लगायतको समस्याहरू हिमाली क्षेत्र सहित समग्र नेपालले भोग्नु परेको तथा जलवायु परिवर्तनका कारण स्थानीयको जनजीवन, कृषि, जैविक विविधतामा पनि असर पर्न थालेको प्रधानमन्त्री शाहले बताउनु भएको छ। दाङमा प्रहरीले 8 नाल भरुवा बन्दुक बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानमा लुकाई छिपाई राखिएका 8 नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो। जंगल तथा झाडीमा लुकाई राखेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङ तथा माथतबाट खटिएको प्रहरी टोलीले आज बिहान 6 बजेदेखि 11 बजेसम्म विशेष अपरेशनका क्रममा भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। केसीका अनुसार इलाका प्रहरी कार्यालय भैसाईबाट खटिएको प्रहरी टोलीले राजपुर गाउँपालिका साथ भैसाई स्थित भैसाई खोलाको किनार नजिकै झाडीमा लुकाई राखेको 1 नाले भरुवा बन्दुक बरामद गरेको छ। यसै गरी इलाका प्रहरी कार्यालय कमिरी चौरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका 8 डुलेभीर स्थित सामुदायिक वनको झाडीमा लुकाई राखेको 2 नाल प्रहरी चौकी गोल्टाकुरीबाट खटिएको टोलीले दंगीशरण गाउँपालिका 9 बुर्कासाल स्थित झाडीमा 2 नाल भरुवा बन्दुक बरामद गरेको छ। प्रहरी चौकी चिराघाटबाट खटिएको टोलीले शान्तिनगर गाउँपालिका 3 सिर्जना सामुदायिक वनबाट 1 नाल, अस्थायी प्रहरी पोस्ट रिहारबाट खटिएको टोलीले लमै नगरपालिका 9 स्थित आम बासौली सामुदायिक वनको झाडीमा लुकाई राखेको अवस्थामा 2 नाल भरुवा बन्दुक बरामद गरेको छ। बरामद भएका बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिष्ठानको शवगृहमा 12 वटा शव राख्न सकिने जनाएको छ। शुरूमा 4 वटा मात्रै शव राख्न सकिने रहेकोमा यसलाई विस्तार गरेर हाल एकैपटक 12 वटासम्म शवगृहमा शव राख्न सकिने बनाइएको प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिनुभयो। स्वास्थ्य तथा
खाद्य स्वच्छता मन्त्रालयले सब राख्न सकिने क्षमताको नयाँ सब गृह निर्माण तथा विस्तार गर्न परिपत्र गरेकाले सोही अनुसार योजना बनाउने उहाँले बताउनुभयो। बाढ़ी पहिरो र भूकम्प जस्ता प्राकृतिक विपदका बेला एकैपटक धेरै सब आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्षमता बढ़ाउने निर्णय गरेर देशभरका स्वास्थ्य संस्थालाई परिपत्र गरेको हो। विपदका समयमा सबको सुरक्षित संरक्षण पहिचान परीक्षण तथा आवश्यक कानूनी प्रक्रिया पूरा गर्न सहज हुने गरी मन्त्रालयले थप क्षमताको सब गृह निर्माण तथा विस्तारको प्रक्रिया अघि बढ़ाउन पत्राचार गरेपछि प्रतिष्ठान योजना बनाउने तयारीमा जुटेको हो। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98-4-78-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-5900079 मोबाइल नम्बर 98-4-78-10-03 र 98-29-54-555
5: घर घर अनि गृहिणीको साथ हुलाकले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलाक आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलाकको पापड
5: हुलाक फुड्सका उत्पादनहरू हुलाक आटा हुलाक बासमती राइस जिरा मसिनो राइस
6: हुलाकको कुरुम कुरुम चिउरा हुलाकको इडली राइस
5: हुलाकले बनाउँदैछ परिवार एक साथ

0: का बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट वीटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदो को डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग
3: फोन नंबर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
4: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
5: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
5: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
4: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
6: सम्पर्क फोन नम्बर 01-46-20-310
5: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957

0: ऑरेंज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै क्याश डिस्काउंट अन द स्पॉट फाइनेंस र फ्री एक्सेसरीज। त्यसैले नो एता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सटेन्ड डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसाय संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ति अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478313133 र 98686 37244।
0: यदि तपाईले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।

0: Rate Chakatra, no it like pro. Rasita Pao from 2 and 4. Sakshayas ma hamro patro. Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kinaki yasma sabai cha.
1: नमस्कार म झरना थापाको अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

आवाज पश्चिम नेपाल को आवाज आवाज ही को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: मम्मी दाँत दुख्यो
1: मम्मी मेरो दाँत बाङ्गो आयो साथीले सधैँ जिस्काइ रहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
2: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
3: सम्पर्क फोन नम्बर 082-5902222
1: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
7: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना
8: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्
7: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ
8: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार
7: अनुभवी विशेषज्ञ सेवा आधुनिक प्रविधि व्यक्तिगत परामर्श निरन्तर हेरचाह
8: शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर बितिचोक घोराहाइदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ सम्पर्क मोबाइल 98478-23572
9: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने ती बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
10: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944

0: गाउँदै देश मेरो एभरेस्ट
1: मध्य पश्चिम टाइम चेक यति बेला बेलुकीको 5 बजेको छ।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: सम्पर्क मोबाइल 98475779704
6: र 98578 3689।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी
2: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
4: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
3: सामान्य किराले खाएको दाँत भर्ने,
2: मेसिन द्वारा आरसीटी गर्ने,
3: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
2: खोल लगाउने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
3: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
4: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।

0: 98578301 98478333 र 98686 37244।
1: यदि तपाईले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुस्।
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: Atro red chakatro no it like pro. Rashita pao from 2 and 4 sa yes ma hamro patro.
1: Nepal ma sarvadhik download gariyeko hamro patro app. Tapai ka lagi sadhai sajilo sabai sajilo. Tapai pani download garnu ho. Kinaki yesma sabai cha.
2: Ghar ghar ani grihiniko sath. Hulasle banaudai cha pariwar ek sath.
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
2: हुलासले बनाउँदैछ परिवार एकसाथ

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति।

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ फोन नम्बर टिप्नुहोस् 082-5364-14
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर स्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-5904-66 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 चुलिसपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिचियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
10: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू:
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
10: मुटु रोग विशेषज्ञ डाक्टर
11: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा।
12: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-5164-66 र सम्पर्क मोबाइल नम्बर 98-479-25-77।
13: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
15: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
16: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
17: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिथानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-5604-34 र 082-5604-138।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू:
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
19: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ।
18: सम्पर्क फोन 082-5904-79, मोबाइल नम्बर 98-478-10-03 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
9: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
17: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-6994, सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
21: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
22: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
22: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
21: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
22: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
21: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
22: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
23: बिरामी जाँच हुने मिति यही असोज 24 गते शनिबार,
22: समय बिहान 10 बजेदेखि।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
21: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-128-89-028।
24: खुसीको खबर।
25: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
24: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
21: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
26: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
21: उपलब्ध। शल्यक्रियाहरू:
26: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
21: बालबालिकाको न्युरो सर्जरी,
26: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
21: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
26: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
21: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
27: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
28: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
27: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतम द्वारा भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
4: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578452226।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती, दम, निमोनिया, खोकी, छेरो,
7: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
8: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
7: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू,
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्याटिएको,
8: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
7: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
8: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
7: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्खाहरू आउने तथा थाइराइड,
8: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825631096 र मोबाइल नम्बर 98478826001।
8: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578434910।
8: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
12: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
13: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगरसँगै अमर क्षितिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: तुलसीपुरमा अन्य ठाउँबाट बसाई सराई गरी आउनेको संख्या बढ्दो, आर्थिक वर्ष 82-83 मात्रै 835 घर परिवारद्वारा तुलसीपुरमा बसाई सराई।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा 12 शव राख्न सकिने, मन्त्रालयको परिपत्र अनुसार 4 12 पुर्याइएको प्रतिष्ठानको भनाई।
0: दाङमा जंगलमा लुकाइराखेको अवस्थामा 8 अवैध भरुवा बन्दुक बरामद भएका बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई।
1: र तुलसीपुर उपमहानगरपालिकाले विद्यार्थी तथा अभिभावकबाट मनपरी शुल्क नलिन निर्देशन।
0: अब खबर विस्तारमा।
1: पछिल्लो समय दाङको तुलसीपुर उपमहानगरपालिकामा अन्य ठाउँबाट बसाई सराई गरी आउनेको संख्या निरन्तर बढ़िरहेको तथ्याङ्कले देखाएको छ। भौतिक सुख सुविधाको खोजी, रोजगारी, शिक्षा र स्वास्थ्य उपचार जस्ता कारणले गाउँबाट बजारतर्फ बसाई सर्ने क्रम बढ़दै गएको छ। तुलसीपुर उपमहानगरपालिकाको पंजीकरण शाखाका अनुसार बितेको आर्थिक वर्ष 2082-83 मात्रै 835 घर परिवारका 2797 जना तुलसीपुरमा बसाई सराई गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा 415 जना बढ़ी हो। आर्थिक वर्ष 2081-82 724 घर परिवारका 2382 जना तुलसीपुरमा बसाई सराई गरी आएका थिए। एक वर्षमै बसाई सराई गरी आउनेको संख्या बढ़नुले तुलसीपुरमा रोजगारी, शिक्षा, स्वास्थ्य तथा अन्य सेवा सुविधाका लागि आकर्षणको केन्द्र बन्दै गएको देखिन्छ। पंजीकरण शाखा प्रमुख एम नारायण सापकोटाका अनुसार तुलसीपुरमा बसाई सराई गरी आउनेको तुलनामा तुलसीपुरबाट अन्यत्र जानेको संख्या कम छ। आर्थिक वर्ष 2082-83 409 घर परिवारका 1317 जना अन्यत्र बसाई सराई गरी गएका छन्। अघिल्लो आर्थिक वर्षमा भने 366 घर परिवारका 1077 जना तुलसीपुरबाट अन्यत्र बसाई सरी गएका थिए। तुलसीपुरमा बसाई सराई गरी आउने र जाने बीचको अन्तर निरन्तर बढ़दै गएको देखिएको छ। गाउँ तथा पहाड़ी क्षेत्रबाट बजारतर्फ मानिस आउने क्रम बढ्दा तुलसीपुरको जनसंख्या र सेवा सुविधाको माग समेत बढ़िरहेको छ। एकातर्फ शहरी क्षेत्रमा जनसंख्या बढ़दै जाँदा खानेपानी, सड़क, फोहोर व्यवस्थापन, स्वास्थ्य, शिक्षा, यातायात र अन्य सार्वजनिक सेवामा चाप बढ़ेको छ। अर्कोतर्फ गाउँबाट ठूलो संख्यामा मानिस बजारतर्फ सर्दा गाउँमा कृषि तथा अन्य उत्पादनमूलक काम प्रभावित हुने गरेको छ। गाउँमै उत्पादन र रोजगारीको वातावरण सिर्जना गर्न सके मात्रै बाध्यात्मक बसाई सराई कम गर्न सकिने सरकारवालाहरूको भनाई छ।
0: दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिष्ठानको शवगृहमा 12 शव राख्न सकिने जनाएको छ। शुरूमा 4 मात्रै शव व्यवस्थापन गर्न सकिने रहेकोमा त्यसलाई विस्तार गरेर हाल एकैपटक 12 सम्म शवगृहमा शव राख्न सकिने बनाइएको प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले शव राख्न सकिने क्षमताको नयाँ शवगृह निर्माण तथा विस्तार गर्न परिपत्र गरेकाले सोही अनुसार योजना बनाउने उहाँले बताउनुभयो। बाढ़ी, पहिरो र भूकम्प जस्ता प्राकृतिक विपदका बेला एकैपटक धेरै शव आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्षमता बढ़ाउने निर्णय गरेर देशभरका स्वास्थ्य संस्थालाई परिपत्र गरेको थियो। विपदका समयमा शवको सुरक्षित संरक्षण, पहिचान, परीक्षण तथा आवश्यक कानूनी प्रक्रिया पूरा गर्न सहज हुने गरी मन्त्रालयले क्षमताको शवगृह थप क्षमताको शवगृह निर्माण तथा विस्तार गर्ने प्रक्रिया अघि बढ़ाउन पत्राचार गरेपछि प्रतिष्ठानले योजना बनाउने तयारीमा जुटेको हो।
1: दाङमा प्रहरीले आठ नाल भरुवा बन्दुक बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानमा लुकाई छिपाई राखिएका आठ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो। जंगल तथा झाड़ीमा लुकाई राखेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङ तथा माथकबाट खटिएको प्रहरी टोलीले आज बिहान 6 बजेदेखि 11 बजेसम्म विशेष अपरेशनका क्रममा भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। केसीका अनुसार इलाका प्रहरी कार्यालय भैसाईबाट खटिएको प्रहरी टोलीले राजपुर गाउँपालिका साथ भैसाई स्थित भैसाई खोलाको किनार नजिकै झाड़ीमा लुकाई राखेको एक नाले भरुवा बन्दुक बरामद गरेको छ। त्यसै गरी इलाका प्रहरी कार्यालय कमिरी चौरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका 8 दुले भीर स्थित सामुदायिक वनको झाड़ीमा लुकाई राखेको दुई नाल बन्दुक प्रहरी चौकी गोलटाकुरीबाट खटिएको टोलीले दंगीशरण गाउँपालिका 9 बुर्कासाल स्थित झाड़ीबाट दुई नाल फरुवा बन्दुक बरामद गरेको छ। प्रहरी चौकी चिराघाटबाट खटिएको टोलीले शान्तिनगर गाउँपालिका 3 सृजना सामुदायिक वनबाट एक नाल अस्थायी प्रहरी पोस्ट रिहारबाट खटिएको टोलीले लमई नगरपालिका 9 स्थित आम्बासौली सामुदायिक वनको झाड़ीमा लुकाई राखेको अवस्थामा दुई नाल भरुवा बन्दुक बरामद गरेको छ। बरामद भएका बन्दुक सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभएको छ।
0: तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रका संस्थागत विद्यालयलाई नियमित पठन पाठनमै अतिरिक्त कक्षा सञ्चालन गरी विद्यार्थी तथा अभिभावकबाट मनपरी शुल्क नलिन निर्देशन दिएको छ। हेलो सरकार र शिक्षा विभागमा परेका गुनासाका आधारमा उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण संस्थागत विद्यालयलाई पत्र पठाउँदै विद्यार्थी तथा अभिभावकका समस्या तत्काल सम्बोधन गर्न कड़ा निर्देशन दिएको हो। उपमहानगरपालिकाका अनुसार केही निजी विद्यालयले सामुदायिक विद्यालयमा पूर्णकालीन कार्यरत शिक्षकलाई आफ्नो अनुकूलतामा प्रयोग गरी नियमित कक्षा तालिका खाली गराउने र बिहान बेलुकाको अतिरिक्त समयमा नियमित पठन पाठ्यक्रम नै पढ़ाएर विद्यार्थीबाट शुल्क लिने गरेको पाइएको छ। त्यस्तै विद्यार्थीलाई स्थानान्तरण प्रमाण पत्र दिँदा सरकारले तोकेको भन्दा बढ़ी शुल्क लिने तथा विद्यालयमा विद्यार्थीमाथि शारीरिक र मानसिक यातना दिने गरेको गुनासो समेत आएको उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाले यस्तो कार्य तत्काल रोक्न र प्रचलित नियम अनुसार विद्यालय सञ्चालन गर्न संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ।
1: मध्यपश्चिम खबरमा अब कुराकानीको पालो। साबिकको राप्ती क्षेत्रकै पुरानो व्यावसायिक संस्था दाङ उद्योग वाणिज्य संघको निर्वाचन सरगर्मी बढ़ेको छ। छुट्टा छुट्टै समूह बनाएर व्यापारीहरू चुनावी मैदानमा होमिने तयारी गरेका छन् भने उम्मेद्वारी घोषणा गर्ने क्रम बढ़ेको छ। यसै विषयमा रहेर दाङ उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेद्वारी घोषणा गर्नुभएका अनिल आचार्यलाई तपाईँको उम्मेद्वारी किन र एजेण्डाहरू के छन् भनेर कुराकानी गरेका छौं।
2: सर्वप्रथम त दाङ जिल्ला उद्योग संघ 2027 स्थापना भएको राप्ती अञ्चलको पहिलो व्यावसायिक संगठन हो। यसको गरिमा उद्योगिक व्यवसायहरूलाई परेको पीर मर्कादेखि लिएर उद्योगिक व्यवसायलाई कसरी आर्थिक रूपमा अगाडि बढाउने, दाङ जिल्ला उद्योग संघले कसको नेतृत्वले कस्तो खालको क्रियाकलापहरू गर्यो भनेपछि दाङ जिल्लाका उद्योगिक व्यवसायहरूलाई राष्ट्रिय रूपमा र अन्तर्राष्ट्रिय रूपमा गर्न सकिन्छ, योजना राजनीतिभन्दा बाहिर गएर खासमा उद्योग व्यवसाय सञ्चालन गर्ने उद्योगिक व्यवसायहरूको लागि बोल्ने नेतृत्व आवश्यक परेको हुँदा मेरो उम्मेद्वारी दाबी रहेको छ।
0: यहाँ चुनावमा जाँदै गर्दाखेरि योभन्दा अगाडि पनि यहाँले धेरै कोशिश गरिराख्नु भएको छ, अहिले चुनावी एजेण्डाहरू चाहिँ यहाँको के छन्?
2: अहिले हाम्रो मुख्य एजेण्डा भनेको दाङ जिल्ला उद्योगभित्र रहेको पार्टीहरूको हस्तक्षेप र उद्योगिक व्यवसायीहरूलाई भिडाएर अनि उद्योग व्यवसायको हकको लागि लड्न नसक्ने नेतृत्व टिमहरू आएको हुँदाखेरि अब हामी स्वतन्त्र रूपमा सक्षम युवा साथीहरूलाई लिएर अगाडि बढेर यो पुरानो व्यक्तिहरूलाई चाहिँ अन्त्य गरेर नयाँ हिसाबले चाहिँ दाङको भविष्यलाई जोडेर दाङ जिल्ला उद्योग वाणिज्यको गरिमालाई उच्च राख्नलाई हाम्रो प्रस्तुति रहेको छ।
0: यहाँले पनि भन्नुभयो दाङको एउटा यो पुरानो संस्था र उद्योगिक व्यवसायहरूका पीर मर्काहरू बुझ्न सकेन अहिलेसम्मको नेतृत्वले भनेर। अहिले खास गरेर यहाँ यो व्यावसायिक क्षेत्रमा लामो समयदेखि हुनुहुन्छ, अहिले उद्योगिक व्यवसायहरूका के छन् त्यस्ता समस्याहरू, तपाईँले देख्नुभएका समस्याहरू के छन्?
2: उद्योग व्यवसायहरूको जस्तो दाङमा उद्योग व्यवसाय गर्दा जस्तो नाप्तलहरूको अफिसहरू अहिलेसम्म छैन। राष्ट्रिय रूपमा संघको सरकारसँग समन्वय गरेर टिमलाई भित्राउने खाद्य तथा गुणस्तरको कार्यालयहरू दाङमा छैन हाम्रो। अनि व्याप्यस्तको
0: सम्पर्क
2: हाम्रो देश संहिता भइसकेपछि अरू चिजमा संहिताको प्रभाव देखिए पनि उद्योग व्यवसायको लागि चाहिँ संहिता स्वरूप आएको छैन। यसको लागि लबिङ गरेर टाङका उद्योग व्यवसायहरूलाई सजिलो हुने कामहरू हामीले गर्नुपर्छ। टाङमा औद्योगिक क्षेत्रको घोषणा भएको छ, त्यसलाई चाहिँ पूर्ण रूपमा अगाडि बढाउन सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर निर्माण गर्नुपर्नेछ। त्यसको लागि चाहिँ हाम्रो स्वतन्त्र संयुक्त युवा व्यवसाय
0: अघि यहाँले पनि अलिकति थोरै कुरा गर्नुभयो राजनीतिक हस्तक्षेप भयो भनेर, अहिले उद्योग वाणिज्य संघमा पनि त्यो दलीय प्रभाव देखिन्छ नै र विभिन्न पार्टी आबद्ध उम्मेद्वारहरू सिंगार्ने क्रम शुरू भइराखेको छ। यहाँलाई पनि कुनै त्यस्तो पार्टीको साथ समर्थन छ अथवा यहाँ एक्लै भिड्दै हुनुहुन्छ अथवा टीम बनाएर जाँदै हुनुहुन्छ के छ?
2: सर्वप्रथम त हाम्रो टिममा भएका साथीहरू चाहिँ नेपाली र बङ्गाली भनेर हामी अगाडि बढेका छौँ। युवा साथीहरू विचार जो कोही कोही पनि कसैसँग मेल खान सक्छ, तर उद्योग वाणिज्य संघमा नेतृत्व गर्न आउने साथीहरूले आफ्नो पार्टीगत विचारलाई छाती राखेर साइडमा राखेर तपाईँको स्वच्छ दाङ जिल्ला उद्योग वाणिज्य संघको भित्र रहेको उद्योग व्यवसायको हकितको लागि लड्ने इच्छा राखेर आएका साथीहरूलाई हामीले अगाडि बढाएर अगाडि जाँदैछौँ।
0: हजुर, यहाँको भनेपछि पूरै टीम नै यहाँ स्वतन्त्र व्यावसायिक प्यानल भनेर चाहिँ यहाँहरू चुनावमा जाँदै हुनुहुन्छ, को हुनुहुन्छ त्यसमा?
2: अहिले हाम्रो टीमहरू बनिरहेको छ, काबिल साथीहरूलाई हामीले अगाडि लिएर आउँदैछौँ। सबै कुरा समावेशी सबै व्यक्तिगतहरूलाई ब्यालेन्स गरेर, यसका साथीहरूलाई ब्यालेन्स गरेर सबैसँग समन्वय गरेर हामीले 2 गते नोमिनेसन गर्नेछौँ र हामीले घोषणा पत्र पनि त्यही बेला गराउनेछौँ।
0: अब अहिले पछिल्लो समयमा यस्ता संस्थाहरूमा दलीय प्रभाव अलिकति बढ़ी नै देखिन्छ, यहाँले आफ्ना प्रतिस्पर्धीहरूलाई कसरी लिनु भएको छ र यस्ता संस्थाहरूमा चाहिँ दलीय प्रभाव हुनु आवश्यक हो कि होइन?
2: अमरजी, यसको लागि मैले पहिलेदेखि पहल गरिरहेको, मैले दाङ जिल्ला उद्योग संघ सदस्य 2001 सालमा भएर प्रवेश गरेको, त्यसपछि अहिले निरन्तर रूपमा मैले उद्योग संघलाई निहाल्दा नजिकै भएर मैले काम गरिरहेको छु। यसमा मैले पार्टीगत संरचना भएर यो मुठा मुठा हाल्ने पैसाको कारणले अनि उद्योग व्यवसायहरू असल उद्योग व्यवसायहरूको विश्वास नभएर

0: सदस्यहरू हुँदै गर्दा कति विधानको गरिमा थियो भने अहिले तपाईँको बिस्तारै खस्किएको छ। यो चाहिँ राजनीतिक दलमा प्रभाव परेर यसको खसेको छ। यसलाई पूर्ण रूपमा पुनर्स्थापन र नयाँ सिराबाट अगाडि बढाउनलाई हामीले जुन जुन विचार भएका साथीहरू भए पनि स्वतन्त्र रूपले आउनुहोस् र हामी टिम बनाएर अगाडि जाउँ र बाङ्गीलाई त्यो मान्छेको गरिमालाई परिवर्तन गरौँ र अगाडि बढाउँ भन्ने हाम्रो संकल्प छ।
1: अब बाँकी समाचार। विश्व प्रसिद्ध बेलायती प्रिमियम मोटरसाइकल ब्राण्ड टाइम्फोलले दाङको घोराईमा आफ्नो नयाँ शोरूम औपचारिक रूपमा संचालनमा ल्याएको छ। दाङ सहित यस आसपासका क्षेत्रका राइडरहरूलाई लक्षित गरी संचालनमा ल्याइएको यस शोरूमको स्थानीय आधिकारिक डिलरका रूपमा गोल्डेन अटो सप्लायर्स रहेको छ। आज घोराईमा एक कार्यक्रमको आयोजना गरी नयाँ शोरूमबाट कम्पनीले बिक्री सेवा र ओरिजिनल स्पेयर पार्ट्सको सम्पूर्ण सुविधा एउटै छानामुनि उपलब्ध गराउने गरी पूर्ण 3S आउटलेट तयार पारेको जनाएको छ। अब दाङ र आसपासका जिल्लामा मोटरसाइकल प्रेमीहरूले आफ्नै क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको बाइक आधुनिक सर्भिसिङ र ओरिजिनल पार्ट सहजै प्राप्त गर्न सक्नेछन् कम्पनीले जनाएको छ। कार्यक्रम उद्घाटनका अवसरमा ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले देशभरका राइडरहरूलाई समान विश्वास र विश्वस्तरीय बिक्री पछिको सेवा दिने लक्ष्यका साथ यो शोरूम विस्तार गरिएको बताउनुभयो। त्यस्तै स्थानीय डिलर संचालक बलदेव योगीले दाङमा बढ़दै गएको राइडिङ संस्कृतिलाई ध्यानमा राख्दै उत्कृष्ट बिक्री गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई नै पहिलो प्राथमिकता दिइने प्रतिबद्धता जनाउनुभयो।
2: आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइएको छ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नदीको नजिकको नदी खोला ताल तलैया र पोखरीमा गई स्नान गर्ने र त्यसपछि अरुन्धती सहित अत्री गौतम भारद्वाज जमदग्नी वशिष्ठ कश्यप र विश्वामित्रको पूजा गरेका छन् जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने भएकाले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। दाङमा आज विभिन्न स्थानमा रहेका ऋषिश्वर मन्दिरमा पूजा अर्चना गर्ने श्रद्धालु भक्तजनको बिहानैदेखि भीड़ लागेको थियो। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पाञ्चाङ्ग निर्णायक समितिले भनेको थियो। अस्ति आइतबार दरखाई तीज पर्व शुरू भएकोमा हिजो भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा उपासना गरिएको छ। गएको भदौ 10 गते रसुवाको भोटेकोसी बाढ़ीको पीड़ाका कारण विगतमा जस्तो यस वर्ष तीजको उल्लास रहेन। आज सप्त ऋषिको पूजा सँगै तीज पनि समाप्त भएको छ।
1: नेपालले संयुक्त राष्ट्रसंघको फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज भनेर चिनिने हानि तथा नोक्सानी कोषसँग जलवायु क्षतिपूर्ति बापत 2 करोड़ डलर माग गरेको छ। नेपालले आफूले सिर्जना नगरेको र एक्लै सामना गर्न असमर्थ रहेको प्राकृतिक विपदको सामना गरिरहेको बलियो तर्क प्रस्तुत गरेको छ। यस कोषको 3 वर्षीय इतिहासमै नेपालको यो अनुरोध सबैभन्दा उच्च प्राथमिकता प्राप्त र चर्चित मुद्दा भनेको इण्डियन एक्सप्रेसले जनाएको छ। यो कोष सन् 2022 इजिप्टको सर्म अल शेखमा आयोजित 27 संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलनका क्रममा स्थापना गरिएको थियो। जलवायु परिवर्तनका प्रभावबाट सबैभन्दा बढ़ी प्रभावित र संवेदनशील राष्ट्रहरूलाई वित्तीय सहायता प्रदान गर्नु कोषको घोषित उद्देश्य हो। विकासोन्मुख देशहरूले यो कोष स्थापनाका लागि करिब 30 वर्षसम्म संघर्षपूर्ण वार्ता गर्नु परेको थियो। हिमनदी विस्फोटका कारण नेपालमा आएको बाढ़ी ठ्याक्कै त्यस्तै परिस्थिति हो जसका लागि यो कोष बनाइएको थियो। तर अगस्त 2026 आइपुग्दा पनि यस कोषले कुनै पनि देशलाई रकम निकासा गर्न सकेको छैन। नेपालको अर्थ मन्त्रालयले भदौ 16 अर्थात सेप्टेम्बर 1 रकममा गर्दै पत्र पठाएको थियो।
2: सामाजिक सञ्जालको बढ़दो प्रयोगसँगै साइबर अपराध र अनलाइन जोखिम पनि बढ़िरहेका बेला बाँकेको खजुरामा बाल बालिका तथा युवालाई लक्षित गरी साइबर सुरक्षा र सामाजिक सञ्जाल सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ। 62 राष्ट्रिय बाल दिवसका अवसरमा युवा अभियान लुम्बिनी प्रदेशले खजुरा गाउँपालिकाको समन्वयमा साइबर सुरक्षा सम्बन्धी कार्यक्रम गरेको हो। युवा अभियान लुम्बिनी प्रदेशकी महासचिव अञ्जना धिताले कार्यक्रममा वडा स्तरीय बाल सञ्जाल

0: केन्द्रीय किशोरी सञ्जाल र लियो क्लब खजुराका प्रतिनिधि तथा सदस्यहरू गरेर 50 जना विद्यार्थी तथा युवाहरूको सहभागिता रहेको बताउनुभयो।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। अमेरिकाले पृथ्वीको कक्षामा पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि गरेको छ। अमेरिकाले यस्तो प्रकारको आक्रामक क्षमता रहेको स्वीकार गरेको यो पहिलो पटक हो। अमेरिकी वायुसेना सचिव ट्रोय मेङ्गले शत्रुको आक्रमण कार्यवाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न अनअर्बिट हतियार आवश्यक रहेको बताउनु भएको बीबीसीले जनाएको छ। हिजो आयोजित एयर स्पेस एण्ड साइबर कन्फरेन्समा बोल्दै मेङ्गले अमेरिका बदलिदो खतराको सामना गर्न तयार रहेको बताउनुभयो। तर उहाँले अन्तरिक्ष हतियारको क्षमता वा त्यसलाई कहिले कक्षामा स्थापित गरियो भन्नेबारे विस्तृत विवरण भने दिनुभएन।
0: मध्यपश्चिम खबरमा अब खेल खबर। 20 एसियाली खेलकुद एसियाडको उद्घाटन समारोहमा नेपालकी महिला कबड्डी टोलीकी कप्तान मानमती विष्ट र बक्सर चन्द्रबहादुर थापा मगरले नेपालको राष्ट्रिय झण्डा बोक्नुहुने भएको छ। नेपाल ओलम्पिक कमिटी एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले नेपाली टीम मार्च पासमा सहभागी हुँदा मानमती र चन्द्र बहादुरले राष्ट्रिय झण्डा बोक्ने जानकारी दिनुभयो। सन् 2023 चीनको हाङजाउमा भएको 19 एसियाडमा नेपालले महिला कबड्डीमा काँस्य पदक जित्दा मानमतीले सो टोलीमा सदस्य हुनुहुन्थ्यो। त्यसै गरी बक्सर चन्द्र बहादुरले गत मंगिरमा संयुक्त अरब इमिरेट्समा भएको ओल्ड बक्सिङ च्याम्पियनशीपमा ऐतिहासिक काँस्य पदक जित्नु भएको थियो। 20 एसियाडमा नेपालले 21 खेलमा सहभागिता जनाउनेछ। नेपाली टोलीमा 78 पुरूष र 57 महिला गरी 135 खेलाड़ी सहभागी छन्।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31.4 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहयो भने सापेक्षित आर्द्रता 75% रहेको मौसम कार्यालयकी प्रमुख श्रीया रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
1: तुलसीपुरमा अन्य ठाउँबाट बसाई सराय गरी आउनेको संख्या बढ्दो। आर्थिक वर्ष 2082-83 मात्रै 835 घर परिवारद्वारा तुलसीपुरमा बसाई सराय।
0: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा 12 शव राख्न सकिने मन्त्रालयको परिपत्र अनुसार 4 12 पुर्याइएको प्रतिष्ठानको भनाई।
1: दाङमा जंगलमा लुकाई राखिएको अवस्थामा 8 नाल अवैध भरुवा बन्दुक बरामद। बरामद भएका बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई।
0: र तुलसीपुर उपमहानगरपालिकाद्वारा विद्यार्थी तथा अभिभावकबाट मनपरि अतिरिक्त शुल्क नलिन निर्देशन।
1: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र शालिग्राम चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म अमर क्षितिज
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ।
2: फोन नम्बर
3: 082-562-452
2: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: रामायणमा राम र रावण होस्, महाभारतमा कौरव र पाण्डव, सबैले कहीँ न कहीँ नारीकी लागि युद्ध गरेका थिए।
6: पीएफएक्स सिनेमाज घुराई 10 सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र बेहुली। पेन्सन पत्ता
7: गाउने त यो गाउँमा कति छन्?
8: आफै एउटा युद्ध जन्माउँछ जसको नामले अधर्म काप्छ र धर्मले।
9: मम्मी दाँत दुख्यो।
10: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
11: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
12: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
10: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
12: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
13: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
14: सावधान, उस्ता उस्तै नामबाट नजुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
15: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
16: सम्पर्क फोन नम्बर 082-582-592।
10: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
17: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
18: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
17: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
18: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
17: हुलासले बनाउँदैछ परिवार एक साथ।
19: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
20: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
19: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
20: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
19: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
20: शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर बिपिचो घोराईदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराईदाङ। सम्पर्क मोबाइल 98478-23572।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
16: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
21: यो तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
22: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
23: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944।

0: Hangout Davis, Miru Everest.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55-957।
4: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ। विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु। पेन्सन उठाएर मेरो ऋण तिर्।
5: स्वर्गद्वारे चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र पेन्सन पट्टा।

0: 别火星文。
1: फुलै हुँ भनी फुलेको थिए फुलहरूको माझमा तर आज एक्लिए म यो पापी समाज समाज।

0: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-585-2110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छानामुनि
3: वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराहीमा
4: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
3: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हार्ट जोर्नी सम्बन्धी अपरेशन सेवा
5: अन्य विशेषज्ञ सेवाहरू
6: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
8: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी द्वारा चेक जाँच तथा अपरेशन सेवा
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा
12: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
2: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 082-585-2118
13: मध्यपश्चिम जाङ च्याक यति बेला बेलुकीको 7 बजेको छ।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 मा खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: हैन हो साथी आज निकै तनाव मा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथी को बिहे मा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
8: उपचार हुने रोगहरू
7: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
8: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
7: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
7: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: सुरक्षित जीवन जीन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै घुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: ज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट अन द स्पट फाइनेन्स र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ति अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान।
5: सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686 37244।
0: यदि तपाईँले पनि बिउ खोज्नु भएको हो भने आइहाल्नुहोस्।

0: होइन भाइला,
1: लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
5: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु, अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
6: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
6: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
7: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
6: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
7: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
6: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
8: बिरामी जाँचो निमिति यही असोज 10 गते शनिबार,
4: समय बिहान 9 बजेदेखि।
7: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89028।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँहरूलाई सेवा बढी दिन कसरी सहजमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पाठ नै हो।
2: बंगलादेशमा हुने साफ च्याम्पियनशीप फुटबलको खेल तालिका सार्वजनिक, पहिलो खेल भारत र पाकिस्तान बीच हुने, निलम्बनका कारण नेपालको सहभागिता अझै अन्यलमा।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: नेपालका प्रमुख नदीहरू कोशी, गण्डकी, कर्णाली मात्र होइनन्, तिनका सहायक अरू नदीहरू पनि प्राय हिमालबाटै शुरू हुन्छन्। यसले भोटे कोशी जस्तै भयावह हिम पहिरो आयो वा हिमालय क्षेत्रमा ठूलो हिमपात फुट्यो भने तल्लो तटीय क्षेत्रमा विध्वंस हुन सक्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली नदी र हिम पहिरोको जोखिम बढ़ेको भने विभिन्न अध्ययनले देखाइरहेकाले त्यसलाई रोक्नको लागि योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ। अब खबर सन्तोष गन्धर्वबाट।
4: भोटेकोशी बारीले खानीपानीका आयोजना र पाइपलाइनमा क्षति पुर्याएपछि विस्थापित बस्तीमा पानीको समस्या झन गम्भीर बन्दै गएको छ। रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानीपानी आयोजना प्रभावित भएका छन्। प्रभावित अनुमान अनुसार, प्रारम्भिक अनुमान अनुसार ती आयोजनामा करिब 64 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। नुवाकोटमा मात्रै 22 आयोजना क्षतिग्रस्त भएका छन्। विदुरका करिब 5,000 घरधुरीलाई पानी पुर्याउने पानी पुर्याउने फलुका खोलाको मुख्य आयोजना बाढ़ीले बगाएको छ। अहिले केही स्थानमा ट्याङ्करबाट पानी वितरण भइरहेको छ भने कतिपय होल्डिङ सेन्टरमा फिल्टर, क्यालोरिन र बोतलको पानी उपलब्ध गराइएको छ। तर खाना पकाउने, कपड़ा धुने र नुहाउने पानीका लागि स्थानीय स्रोतमा निर्भर हुनुपर्ने अवस्था अझै छ। यसैबीच बाढ़ीपछि पानी दूषित भएको प्रमाण समेत भेटिएको छ। विदुर नगरपालिकाले विभिन्न स्रोतबाट संकलन गरेका 15 खानेपानीका नमूनामध्ये 5 कोलाइन जीवाणु भेटिएको थियो। यी कोलाइन मानिस वा जनावरको दिशामा पाइने जीवाणु हो। पानीमा यसको उपस्थिति भेटिनु दिशाजन्य प्रदूषण भएको संकेत मानिन्छ। यस्तो पानी प्रयोग गर्दा पखाला लगायतका विभिन्न संक्रमणको जोखिम बढ़न सक्ने चिकित्सकहरूको भनाइ छ। समस्या देखिएमा पानीका स्रोतमा क्लोरिनेशन गरेपछि पछिल्लो परीक्षणमा पानीको गुणस्तर सुधार भएको स्थानीय अधिकारीहरूले बताएका छन्। सल्यानको दारमा गाउँपालिकामा स्कप टाइफस संक्रमणबाट 3 सातामै 4 मृत्यु भएको छ। संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। मृत्यु हुनेमा दारमा 5 लयटा डाँडा कामका 69 तुलबहादुर खटका, वडा नम्बर 6 मलिवाङका 82 बलबहादुर थापा, नरबहादुर बुढाथोकी र वडा नम्बर 2 सिंगेलीका 12 नरेश ओली रहेका छन्। उनीहरूको दाङ र नेपालगंजमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। गाउँपालिकाका अनुसार हालसम्म किट परीक्षणबाट 100 बढ़ीमा स्कप टाइफस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य संस्थामा अहिले पनि दैनिक 3-4 संक्रमण देखिने गरेको छ। बिरामीको संख्या बढ़दै गएपछि गाउँपालिकाले स्वास्थ्य कार्यालयसँगको सहकार्यमा विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन समेत गर्दै आएको छ। बाढ़ी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता, लालपूर्जा, प्रमाणपत्रदेखि राहदानीसम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न सकिने सरकारले जनाएको छ। बाढ़ीका कारण महत्वपूर्ण कागजात हराउँदा प्रभावित नागरिकलाई दैनिक कामकाजदेखि सरकारी सेवा लिन समेत समस्या पर्न सक्ने भएकाले प्रतिलिपि लिन सकिने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले CIM बताउनुभयो।
1: कागजात हराएको सन्दर्भमा प्राप्त गर्नको लागि हामीलाई तत्त्व कानूनहरूमा, जस्तो तपाईँलाई प्रतिलिपि आवश्यक पर्यो, अब शैक्षिक परिचय प्रमाणपत्रको हकमा सम्बन्धित कानूनले नै भन्ला है, अहिले म त्यो तपाईँलाई भन्न सकिनँ। यद्यपि गृह प्रशासन अन्तर्गतका जतिपय कागज पत्रहरू छन् नि, जस्तो विशेष गरी सबभन्दा बढी पेचिलो रूपमा आउने चाहिँ नागरिकताको विषय हो। नागरिकताको प्रतिलिपि लिनको लागि चाहिँ अब पछिल्लो चरणका हाम्रा सम्पूर्ण तथ्याङ्कहरू चाहिँ कम्प्युटरमा अभिलेखितै छन् होइन, व्यवस्थित भएको अवस्था छ। यसको लागि चाहिँ सम्बन्धित ओडाले त मान्छेले त कसैले त पहिचान गरिदिनु पर्यो नि त, त्यसले गर्दा सम्बन्धित ओडाबाट उहाँले एउटा सिफारिस ल्याउनु पर्ने अवस्था हुन्छ। त्यो सिफारिस लिएर आउनुभयो भने उहाँले प्राप्त गर्नुहुन्छ, त्यसमा केही समस्या छैन। कुनै प्र्याक्टिकल समस्या पर्यो, एकदमै गाह्रो अप्ठ्यारो समस्या परेका छन् भने त्यसलाई हामीले त्यही केस टु केस सल्टाउने कुरा सल्टाउँदै जाउँला, तर अहिलेकै कानूनी प्रावधानले पनि उहाँहरूलाई पाउन त्यस्तो समस्या छैन। अर्कोतर्फ हामीसँग जस्तो कतिपयसँग अब हाम्रो एनआईडी राष्ट्रिय परिचय पत्र कार्ड हराएको पनि हुन सक्छ। त्यो अब सन्दर्भमा चाहिँ हामीले अहिले ईएनआईडी को कन्सेप्ट पनि ल्याएका छौं। जस्तो उहाँले आफ्नो चाहिँ डेमोग्राफिक जुन इन्फर्मेशन चाहिँ अहिले राष्ट्रिय परिचय पत्र विभागले जुन बनाएको एउटा सिस्टम छ त्यो पोर्टलमा उहाँले इन्ट्री गर्नुभयो भने त्यो इन्ट्रीको विवरणको आधारमा चाहिँ उहाँले त्यहाँबाट ईएनआईडी पाउन सक्नुहुन्छ, जसबाट उहाँले एउटा त्यो नम्बर प्राप्त हुन्छ, त्यो नम्बरलाई उहाँले जताततै उपयोग गर्न पाउनुहुन्छ। त्यसैले भोलिको दिनमा धेरै निकायहरू रहँदाखेरि हामीले जिल्ला प्रशासन कार्यालयमा धेरै अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँलाई सेवा बढी दिन कसरी सहज रूपमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
4: तर कागजात हराउँदैमा त्यसको अभिलेख नै हराउँछ भन्ने हुँदैन, अधिकांश सरकारी कागजात सम्बन्धित कार्यालयको अभिलेखमा सुरक्षित रहने भएकाले आवश्यक प्रक्रिया पूरा गरेर प्रतिलिपि वा पुनर्प्राप्ति गर्न सकिन्छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 संशोधन सहित सर्वसहमतिले पारित गरेको छ। आज बसेको समितिको बैठकमा विधेयकको प्रतिलिपि प्रतिवेदनमाथि छलफल भएपछि सभापति कृष्णबहादुर रोकायले परिमार्जन सहित पारित गर्न प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतिले पारित भएको हो। विधेयकमा संक्रामक पशु रोगको नियन्त्रण रोकथाम तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानूनी व्यवस्था समेटिएको छ। विधेयक पारित भएसँगै संक्रामक रोग पशु रोगको पहिचान नियन्त्रण तथा रोकथामका लागि कानूनी आधार थप बलियो हुने अपेक्षा गरिएको समितिका सभापति कृष्णबहादुर रोकायले बताउनुभयो।
5: पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 यो संशोधन प्रतिवेदन संशोधन सहित म पारित गर्नको निम्ति म प्रस्ताव चाहिँ गर्दछु। मान्य सदस्यहरू, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको 2083 विधेयक यो प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सभापति लामिछानेले भोलि रासुपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। उच्चस्तरीय राजनैतिक संयन्त्र गठन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा छलफल गर्न बिहान 11 बजे बैठक बोलाइएको रासुपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। यसैबीच नेपाली कंग्रेसले विपद व्यवस्थापनका लागि संसदीय उच्च समिति गठन गर्न सभामुखको ध्यानकर्षण गराएको छ। कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदिम्बेले सभामुख डोलप्रसाद अरियाललाई भेटेर ध्यानकर्षण गराउनु भएको हो। विपदपछिको राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग गरेको उहाँले बताउनुभयो।
6: को राहत व्यवस्थापनदेखि र पुनर्स्थापनाको जुन पाटो छ पीड़ितहरूलाई हेर्ने, उहाँहरूको चाहिँ कुन अवस्था छ, बाल बच्चाको कुरा अब सुत्केरी महिलाहरूको महिलादेखि लिएर चाहिँ बाल बच्चादेखि हरेक पाटो कुराहरू छ, उहाँहरूको चाहिँ पुनर्स्थापनाको कुरा छ, नयाँ बस्ती कहाँनिर सुरक्षित ढंगबाट बसाउने, यो सबैलाई चाहिँ एउटा जिम्मेवारीपूर्ण ढंगबाट पारदर्शी ढंगबाट र जो जसले चाहिँ हामीलाई राहत दिनुभएको छ, जो जसले सहयोग गर्नुभएको छ, उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको चाहिँ सदुपयोग हामीले यसरी गर्दैछौ भन्ने कुरा पनि हामीले भन्नु छ।
4: नेपाली कांग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। पार्टीको 15 महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथमा केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो। निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्य समितिको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाउनेछ। निर्देशिकाले उम्मेद्वारका लागि आचार संहिता समेत लागू गर्ने मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएनलाई बताउनुभयो।
7: समग्र नेपाली कंग्रेसको 15 महाधिवेशनको शुरूआतदेखि केन्द्र सभापतिको निर्वाचनसम्म, केन्द्र पदाधिकारी केन्द्र सदस्यको निर्वाचनसम्मको अहिले निरीक्षा बोलेको छ, यसले व्यवस्था गरेको छ। यो व्यवस्था अन्तर्गत उम्मेद्वारहरूलाई नेपाली कंग्रेसको आन्तरिक संगठनिक प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरूका लागि पनि यो भड्किलो नहुने, खर्चिलो नहुने, आचार संहिता लाग्ने गरेको जसरी हामी त्यसलाई चाहिँ व्यवस्थापन गरेका छौं, यसले नेपाली समाजलाई स्वच्छ बनाउनलाई पार्टीदेखि नै शुरूआत गर्नुपर्छ भन्ने आवाज सहितको निर्देशा जारी गरेका छौं। यो निर्देशा नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन जारी गरेर लागू गरिसकेको छ।
4: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना लिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातैवटा प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले सरूवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरूवा भइसकेपछि पनि रमना नलिई पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। पछिल्लो समय घर जग्गा कारोबारमा उल्लेखनीय रूपमा सुधार आएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घर जग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति अधीन प्रतिवेदनले गत आर्थिक वर्षमा घर जग्गाको कुल कारोबार रकम, संख्या, राजस्व र बैंक कर्जा प्रभावमा वृद्धि भएको देखाएको हो। साझा खबरमा अब खेल खबर। बंगलादेशको ढाकामा हुने साप च्याम्पियनशीप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ सापले सार्वजनिक गरेको खेल तालिकामा पहिलो खेल आगामी नोभेम्बर 5 पाकिस्तान र भारत बीच हुनेछ। सोही दिनको दोस्रो खेल भने भूटान र बंगलादेश हुनेछ। नोभेम्बर 8 मालदिव्स र पाकिस्तान तथा श्रीलंका र भूटान खेल्नेछन्। नोभेम्बर 11 भारत र मालदिव्स तथा बंगलादेश र श्रीलंका बीच खेल हुनेछ। समूह ए मा भारत, पाकिस्तान र मालदिव्स तथा समूह बी मा भूटान, बंगलादेश र श्रीलंका छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल नोभेम्बर 17 हुनेछ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा रहेको कारण नेपालको सहभागिता भने अझै अन्यलमा छ।
2: आश्रय स्थलमा बसेका अभिभावकहरूले बालबालिकाको रेखदेखमा विशेष ख्याल गर्नुपर्ने,
8: सँगै खुवाउने, मधुर रूपमा कुरा गर्ने, कहिलेकाहीँ हँसी मजाक गरिदिने, ताकि त्यो बच्चाले अरू बेला जस्तै महसुस गरोस्।
2: दूषित हावाबाट लाग्ने रोगबाट बस्न मास्क अनिवार्य, विज्ञसँगको कुराकानी सहितको मिलिजुली नेपाली, साथै सुरक्षित बस्ती बसाउने बारेमा भूगर्भविदसँगको कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ।
10: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
11: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
12: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
10: अनुहारका हड्डी भाँचिएको जोड्ने,
12: दाँतको एक्सरे सेवा,
10: सामान्य तथा जटिल दाँत निकाल्ने,
12: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
10: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
12: मेसिनबाट जहेदेखि दाँत फरिने,
10: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
12: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
10: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
12: साथै
11: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
12: बाङ्गोचिङ्गो दाँत तार बानेर मिलाउने सुविधा पनि छ।
13: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि, फोन 082562707।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
2: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली।
2: तपाई पनि बाढ़ी प्रभावित बाल बालिका सँगै आश्रय स्थलमा बसिरहनु भएको छ। आश्रय स्थलमा सँगै बसेका ठूलो मानिसहरूले बाल बालिकाको रेखदेखमा विशेष ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। बाल रोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत,
6: जन्मिन साथदेखि बच्चालाई साथ चाहिन्छ, चाहे त्यो आमाको किन नहोस्, उसलाई हेरचाह गर्ने हामी जो जति व्यक्तिहरू छौं, चाहे उसको बाबामा होस् अरू छरछिमेकीको मान्छे होस्, उनीहरूलाई छेउमा बसेर सकभर झन अत्याउने डराउने नगरिकन यसरी उसलाई हामीले विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन, उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मदत गरेको छौँ। काखमा लिने, सँगै बस्ने, सँगै खुवाउने, मधुर रूपमा कुरा गर्ने, कहिलेकाहीँ हँसी मजाक गरिदिने, ताकि त्यो बच्चाले अरू बेला जस्तै महसुस गरोस्। र अलि ठूलो बच्चा भएपछि उसँग खेल्नुपर्छ, खेल असाध्य राम्रो हुन्छ। हाम्रो त त्यहाँ भिडभाड भइरहेको हुन्छ, जो महिलाहरूको बच्चा भइसकेको छ ती महिलाहरू यसमा झन आमाहरू होला, हजुरआमा होला, उनीहरूले चाहिँ ठूलो भूमिका हुन्छ उहाँहरूको, उहाँहरूलाई हामीले त्यति बेला त्यहाँ हामी जो जान्ने बुझ्नेहरू छौँ उहाँहरूलाई हातमा दियो भने उहाँहरूले पनि त्यो उनीहरूको मानसिक स्वास्थ्यको लागि उनलाई शान्त गर्नको लागि धेरै महत्वपूर्ण हुन्छ।
2: ठूलो स्वरमा नकराउन, काखमा लिन, नजिक बस्न अनि सँगै राखेर खानेकुरा खुवाउन सुझाव दिँदै हुनुहुन्थ्यो बालरोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत। नेत्रावती बजार बाढ़ीले तहस नहस बनायो, तर लगत्तै केही युवाहरू जुटे, शुरूमा सुरक्षित ठाउँ खोजे। पहिलेको बजार भन्दा माथि तीनवटा टेन्ट राखेर अस्थायी आश्रय स्थल बनाए, फेरि थप सहयोगी हातहरू जुटे र अरू अस्थायी टेन्ट बने। दर्जन बढ़ी परिवारका मानिसहरू यी अस्थायी आवासमा बसिरहेका छन्। ईश्वर थापा मगरको कुरा सुनौ।
7: अब हामीसँग सिर्फ हाम्रो शरीरमा भएको चिज बाहेक अरू केही छैन, न हामीले केही झिक्न पायौं, ज्यान त सेकेन्ड सेकेन्डले बाँच्यो, हामीसँग अरू केही पनि थिएन। अब यो अवस्थामा भनेको एक अर्का नजुटिकन विकल्पै छैन, र त्यो अवस्थामा हाम्रा जो यौन साथीहरू हुनुहुन्छ उहाँहरू एकदम सहृदय रूपमा आफू सँगसँगै अरूलाई पनि समेटेर जानुपर्छ भन्ने हाम्रो जुन एउटा मेन्टालिटी बन्यो। अब यहाँ जङ्गलको बिचमा एकजना बसेर त केही पनि सम्भावना छैन, हामीले दुई चारजना बस्यौँ, दुई चारजना बसे अर्को थपिँदै गयो, त्यस कारणले चाहिँ बढ्दै गएको। तर युनिटी चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट कुरा हो। यदि म हिलोमा गाडेँ भने मैले साथीको सहारा मेरो लागि एकदम आवश्यकता हुन्छ, त्यस कारण एकले अर्कालाई सहकार्य गर्दै हामी जान्नु चाहिँ एकदम आवश्यक कुरा छ।
2: तपाई मास्क कतिको लगाउनुहुन्छ? बाढ़ीपछि नुवाकोट देवीघाटका वासुदेव नेपालले चाहिँ मास्क लगाउन छोड्नु भएको छैन। यसको खास कारण एकैछिन सुनौ।
8: यो मास्क चाहिँ आफ्नो सुरक्षाको लागि, अब यो विभिन्न किसिमको चिजहरूले प्रदूषित भएको छ, वातावरण प्रदूषित भएको छ, वायु प्रदूषण भएको छ, यहाँको यो ठाउँ प्रदूषित छ अहिले, अनि यसबाट जुन ऊर्जा निस्किन्छ नि नराम्रो खराब चिज, त्यो चाहिँ हामी कहाँ सोझै डाइरेक्ट नजाओस् मुखबाट नाकबाट भनेर त्यसको रोक्नको लागि सुरक्षाको लागि मैले लगाएको मास्क चाहिँ यस्तै। अब हिँड्दा ओर्दा घरमा बस्दा त लाउने कुरो भएन, लाउँदिनँ, यता बाहिर निस्किँदा ओर्दा यहाँ यसो आउँदा अनि लाउँछु, धेरै मानिसहरूको समूह भए बेला नि लाउँछु, होल्डिङ सेन्टरमा जाँदा पनि त्यहाँ पनि लाउने गरेका छु।
2: तपाईँ चाहिँ मास्क कहाँ कहाँ जाँदा लगाउनुहुन्छ? हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 मा फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। हिमालबाट बग्ने नदीका किनारमा बसेका बस्तीलाई कसरी सुरक्षित बनाउने?
9: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ।
5: सुरक्षित बस्ती बसाउनु पर्नेमा भूगर्भविदको सुझाव, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MB।
11: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
12: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
11: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
13: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
14: फोन नम्बर 082-563-479,
13: मोबाइल नम्बर 98-494-67-487।
15: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
16: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
15: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
17: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
18: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नि नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
19: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, गोराही दाल। फोन नम्बर 082-562-93-78-18-617 र 98-78-35-643।
20: भर्ना सम्बन्धी सूचना।
21: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा BBA BHM कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
20: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज, दाङ।
19: सम्पर्क फोन नम्बर 082-563-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-625-26-2-86।
5: हिमताल फुटेर जोखिम बढ़ने गति निकै तीव्र हुँदै गएको विभिन्न अध्ययनले देखाएका छन्। नेपालको हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदीको जोखिम अब अध्ययन गर्न आवश्यक छ। भोटेकोसीको जस्तो क्षति नहोस् भनेर बेलैमा योजना बन्नुपर्छ। हामीले भूगर्भविद प्रकाश चन्द्र घिमिरेसँग यसै विषयमा कुराकानी गरेका छौं।
9: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ। हाम्रो नेपालभित्रै पनि छ र हाम्रो मित्रराष्ट्र चीनबाट आउने नदीहरूको पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन हाम्रो यो बर्खाको मात्र बेला होइन अरू बेला पनि आउन सक्छ। यो त पहिरो भन्ने कुरो हिम पहिरोको कुरो छ अहिले, हिम पहिरो त जुनसुकै बेला पनि आउन सक्छ। त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा वृहत कार्यक्रम एउटा दृढ कार्यनीति नल्याउँदासम्म यस्ता घटना भइरहेछन्।
5: अहिलेको यो प्रविधिको समयमा होइन, अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल फोरकास्टिङ गर्ने कुराहरू सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त। तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्। तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त।
9: जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुन्नुहोस् मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत, अरू केही गर्नु पर्न, एउटा डेडिकेटेड टिम होस्। त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट, कम्तीमा पनि नदी विज्ञहरू, पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस् एउटा टीम बनाओस्
0: अकल्पनीय होइन यो त पहिल्यै नै पूर्वानुमान गर्न सक्ने विषय हो नि त यस्तो हुन सक्छ एक दिन न एक दिन भनेर हो त्यो कुरालाई चाहिँ ध्यान दिएर नगरपालिकाहरूले नक्सा पास गर्दाखेरि मान्छे व्यक्तिहरूले नै आफ्नो घर बनाउँदाखेरि होइन अब के कुरामा बढी ध्यान दिनुपर्छ यहाँले अलिकति संकेत गरिसक्नुभयो
9: पहाड़तिरका बस्तीहरू भनेको हाम्रो नदीका किनारमा छन् त्यही ठाउँ हुन्छ त्यो नदीले बनाएको भू आकृति हो अब नदीका छेउमा भएका टारहरू भनेका त्यो नदीले नै बनाएको नदी हिँडेको ठाउँ हो त्यसपछि नदीको एउटा निरन्तर पानीको एउटा इरोजन गर्दै खेउँदै जाने एउटा जुन एउटा प्राकृतिक नियम छ त्यही नियम अन्तर्गत अहिलेको अवस्थामा नदीको बेसिन छ भनौँ रिभर बेड छ
0: त्यही बेसिनलाई लिएर राजमार्ग बनाइन्छ फेरि अर्को जोखिम
9: त्यही बेसिनमा हामीले हाम्रा बस्तीहरू त्यहीँ गएका छन्
0: होइन
9: अब सबभन्दा ठुलो कुरो पब्लिकले नागरिकले सजिलो कहाँ हुन्छ सहज जीवनयापन कहाँ हुन्छ त्यहाँ त्यहाँ खोज्छ सबै रूपमा तर त्यसलाई चाहिँ राज्यले प्लानिङ गर्नुपर्ने हो राज्यले यस्तो बस्ती त नबसाउनुहोस् भनेर अथवा कडा नियम बनाएर उहाँहरूलाई उहाँहरूको फेरि पब्लिकको सहजीवनको ग्यारेन्टी गरेर प्रतिबद्ध गरेर व्यवस्थापन गर्नुपर्ने हो तर त्यो त भएन होइन त्यो हिजो पनि भएको थिएन आज पनि भएको छैन तर अब भोलिबाट गर्छ भन्ने चाहिँ मेरो एउटा आग्रह छ अब यसमा हाम्रो घरहरू बनाउँदाखेरि सकेसम्म खोलाको छेउका जुन टारहरू छन् त्योभन्दा अलिकति माथि बनाउँदा राम्रो हुन्छ त्यही एउटा सैद्धान्तिक कुरो भयो तर अहिले व्यवहारिकमा चाहिँ त्यो ऊ छैन अब हामीले रोक्न सक्दैन अथवा सरकारले त्यो खालको नीति बनाउनु पर्यो अब त्यही नै हो अब अरू त्यो बाहेक घर बनाउँदाखेरिका जुन एउटा कोडहरू छन् कन्डक्टहरू छन् विधिहरू छन् त्यो त अब सरकारले नगरपालिकाले स्थानीय निकाय मार्फत त्यो लागू गरिराखेको छ त्यो आमटामा छ तर अहिले यो जुन विनाशकारी बाढीको जुन सन्दर्भ छ त्यो सन्दर्भमा राज्य कम्प्लिटली जिम्मेवार त नभनौं अब राज्यले यसलाई चाहिँ हेलचक्राई गरेकै हो र राज्य मात्रै होइन हामी सब हामी पनि हामी यो विषयको मान्छे हामी पनि हेलचक्राई गर्छौँ नदी विज्ञान भू विज्ञान र जल विज्ञान यो तीनवटा भनेको एक आपसमा एकदम अन्यश्रित विषयहरू हुन् र जुन प्रकोप भन्छौँ डिजास्टर भन्छौँ अब यसका चाहिँ यिनीहरू एउटा यो विषयसँग सम्बन्धित घटनाक्रम हुन् अहिले बाढी पहिरो हेर्ने तपाईँको कुनै निकाय छैन तपाईँलाई अचम्म लाग्ला अहिले यता बाढी आयो पहिरो आयो भने हाम्रा संसारका साथीहरू खानी विभाग पुग्नुपर्छ खानी विभागको काम के हो होइन खानी विभागको दायित्व के हो त्यो आउनु ठाउँमा छ त्यसपछि एउटा हाम्रो राष्ट्रिय प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण भन्ने छ त्यो नाम मात्रै छ साइन बोर्ड छ त्यहाँ एउटा केही कर्मचारीको संरचना छ त्यहाँ कुनै साधन स्रोत छैन एउटा यसकैबाट चाहियो सडक विभाग जानुपर्छ एउटा अब भूगर्भ शास्त्री पठाउनु पर्यो खानी विभाग त्यहाँ काज भरनी गर्नुपर्छ अनि त्यस्तो अवस्थाका संस्थाहरू भएको देशमा अब यो त स्वाभाविक हो सर यो हुन्छ
0: अब अहिलेको घटनालाई तपाईँले हेरिरहँदाखेरि अब हामीले नागरिकलाई सचेत बनाउनको लागि सबैलाई यो घटनाबाट पाठ सिक्नको लागि कस्ता खालका कार्यक्रमहरू गर्नुपर्छ संचार माध्यमले पनि
9: अब एकदमै नागरिकलाई सचेत गराउनको लागि संचार माध्यमको एकदम विशेष भूमिका छ र तपाईँ राम्रो भूमिका निभाउनु भएको छ र म खास गरी जुन साझा खबर हाम्रो सीआईएन मार्फत जुन नेपालका सबै सामुदायिक रेडियोबाट यहाँहरूको सन्देश प्रवाह हुन्छ र यहाँहरूले यस्ता विषयसँग जल्ला बल्ला विषयसँग सम्बन्धित कार्यक्रम बनाएर गर्नुभएको छ र यसबाट पब्लिकहरू धेरै लाभान्वित पनि हुनुभएको छ तर हाम्रो पब्लिकको पनि एउटा मनोविज्ञान के छ भन्दाखेरि घटनालाई बिर्सिदिने र त्यो टिमुरेमा पोहोर साल पनि त बाढी आएको थियो नि त्यो हामीले बिर्सिसकेका थियौँ हामी यस्तो ठाउँमा बसेका छौँ भन्ने कुरोको बोध हुनु पर्यो अनुभूति हुने गरेर हामीले शिक्षा भनौँ एउटा संचार सम्प्रेषण गरौँ संचार माध्यमको दायित्व त्यो हो त्यो गरिराख्नु भएको छ र अर्को सबैभन्दा महत्वपूर्ण भूमिका हाम्रा एकदमै अधिकार सम्पन्न हाम्रा पालिकाहरू स्थानीय सरकारहरू छन् र ती स्थानीय सरकारहरूले यो विषयमा एकदमै डेडिकेटेड भएर गर्नुपर्छ
0: बाढ़ी प्रभावित क्षेत्रमा नागरिकले नागरिकतादेखि लालपूर्जासम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न पाउने भएका छन् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ नेपाली कांग्रेसले पार्टीको 15 महाधिवेशनलाई मर्यादित बनाउनको लागि नयाँ निर्वाचन निर्देशिका जारी गरेको छ कांग्रेसले विपद व्यवस्थापनको लागि संसदीय उच्च समिति बनाउन सभामुखको ध्यान आकर्षण गराएको छ र बंगलादेशको ढाकामा हुने साफ च्याम्पियनशीप फुटबलको खेल तालिका सार्वजनिक भएको छ सा।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बज।
2: नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: संसदमा मन्त्रीसंघको प्रश्नोत्तर कार्यक्रम औपचारिकतामा सीमित, राष्ट्रसंघको महासभामा हुने सहभागिताबारे जानकारी गराउन प्रधानमन्त्रीसँग विपक्षीको माग।
0: रविको कसुर फिर्ता गर्न अनुमति दिने जिल्ला न्यायाधीश बडुवा सिफारिश, उच्चस्तरीय संसदीय समिति गठन गर्न सर्वदलीय बैठक आह्वान।
1: मकवानपुरको इन्द्र सरोवरमा गाड़ी दुर्घटना हुँदा चारजनाको मृत्यु, चारैजना घाइते। खोटाङको दिगतेलमा बाँदरलाई हानेको गोली लागेर एक व्यक्तिको मृत्यु।
0: युक्रेन र रूस बीच ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने सहमति भएको ट्रम्पको दावी। बंगलादेशमा अवामी लीगका सात वरिष्ठ नेतालाई मृत्युदण्डको सजाय।
1: र फाफा च्याम्पियनशीपको खेल तालिका सार्वजनिक, नेपालको सहभागिता अन्यलमा डेभिड वार्नरले काठमाडौँको खासबाट एनपीएल खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। संसदमा मन्त्री संघको प्रश्नोत्तर कार्यक्रम औपचारिकतामा सीमित भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा दुई मन्त्रीसँग एक एक जना सांसदले प्रश्न गरेर औपचारिकता पूरा गरेका हुन्। परराष्ट्र मन्त्री शिशिर खनाललाई नेपाली कंग्रेसकी सांसद सीता थपलिया र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई नेकपाका प्रमुख सचेतक युवराज दुलालले एक एकवटा प्रश्न गर्नुभएको छ। शुरूमा कांग्रेस सांसद थपलियाले परराष्ट्र मन्त्री खनालले यसअघि गरेको भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिबारे सोध्नु भएको थियो। परराष्ट्र मन्त्री खनालले आफूले प्रयोग गरेको ओल्ड ब्यागेज, पुरानो बोझ भन्ने अभिव्यक्ति नेपालको राष्ट्रिय हित, सीमा र सार्वभौम सत्तासँग सम्बन्धित नभएको जवाब दिनुभएको छ।
3: सर्वप्रथम त ओल्ड ब्यागेजको स्पष्ट अर्थ र प्रयोग भएको सन्दर्भ उल्लेख गर्न चाहन्छु। ब्यागेज शब्दले स्वाभाविक रूपमा नकारात्मक बोझ वा विगतको अवरोध, नेगेटिभ कनोटेशनलाई जनाउँछ। उक्त भनाईको सन्दर्भ र तात्पर्य विगतमा देखिने गरेको आन्तरिक राजनीतिक ध्रुवीकरण, इन्टरनल पोलिटिकल पोलराइजेशन तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनीतिक अस्त्रीकरण, पोरोकियल पोलिटिकल वेपनाइजेशन अफ फरेन पोलिसी र डिप्लोमेसीबाट मुक्त हुनु हो। तर यो अभिव्यक्तिको राज्य र सरकार निरन्तर उत्तराधिकारीवाला संस्था हो भन्ने स्थापित राजनीतिक मान्यता वा राज्यको विरासत, लेगेसी विपरीत अर्थ लगाउनु अतिशयोक्तिपूर्ण हुन जान्छ। छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ हानिको औजार बनाउने गलत अभ्यास नै विगतको बोझ हो, जसलाई त्यागेर अघि बढ्न वर्तमान सरकार दृढ़ छ भन्ने स्पष्ट सन्देश दिन खोजिएको बेहोरा म अनुरोध गर्न चाहन्छु।
0: लिपुले, कालापानी र लिम्पियाद्वारा समेटिएको नेपालको राजनैतिक नक्सा मुलुकको सार्वभौम दस्तावेज भएको उल्लेख गर्दै उहाँले यसलाई बोझ मान्न नसकिने जवाब पनि दिनुभयो। भूमि व्यवस्था मन्त्री रावलले आफूलाई दुलालले सोधेको प्रश्नमा कानून परिमार्जनका लागि संसदमा ल्याउने र त्यही छलफल हुने सजिलो जवाब दिनुभयो।
4: मानिजूले भनेका सम्पूर्ण कुरालाई चाहिँ अड्रेस हुने गरिकन विधेयक मसौदा भइरहेको छ र यसमा थप यो विधेयक यहाँ आएर टेबल भइसकेपछि थप यसमा छलफल हुने नै छ र विगतमा सरकारले गरेका गुठी सम्बन्धीका जति पनि सहमतिहरू छन् त्यो चाहिँ यो सरकारले पनि अक्षर असल पालना गर्नेछ भन्ने कुरा म यहीँबाट यहाँ निवेदन गर्न चाहे।
0: संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले सांसदले मौखिक प्रश्न मन्त्रीलाई 20 र लिखित प्रश्न 50 सम्म सोध्न सक्ने व्यवस्था रहे पनि प्राविधिक कारणले अहिले कम प्रश्न मात्र आउने गरेको बताउनुभयो। उहाँका अनुसार प्रश्न सोध्ने सांसद उपस्थित नभएको र मन्त्रालयबाट जवाब नआएकाले समावेश नगरिने गरिएको बताउनुभयो।
5: पछिल्लो समयमा चाहिँ प्रश्न खास गरी मौखिक प्रश्न सोध्नेहरूको क्रम चाहिँ अलिकति घट्दो भएर पनि यस्तो हुन पुगेको हो। प्रश्न सोध्दै नसोध्नु भएको होइन, कतिपय प्रश्न पठाएर सचिवालयले सम्बन्धित मन्त्रालयमा उत्तर आउने क्रममा छन्। उत्तर आइसकेपछि क्रमश प्राप्त उत्तरलाई सचिवालयले कार्यान्वयन समावेश गर्ने हो। आजको हकमा दुईटा मात्रै गर्न सकिएको हो।
1: नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा प्रश्नोत्तरमा सहभागी हुन अपील गर्नुभएको छ। यसअघि भदौ 10 गते तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भटेकोसी बाढ़ीका कारण स्थगित भएको थियो। बाढ़ीको 3 सातापछि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने तयारीबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको छ।
6: नयाँ जुन परिस्थिति सिर्जना भएको छ त्यसले प्रश्नहरूको चाहिँ स्वरूपहरू बदलेर आउला, तर चाहिँ प्रश्नोत्तर चाहिँ संसदको अभिन्न अङ्ग पनि भएको हुनाले र प्रधानमन्त्री कार्यकारिणी निकाय र संसदसँगको प्रत्यक्ष संवाद पनि भएको हुनाले त्यो विषयमा मैले उहाँको जानकारी गराएको छु र त्यो विषयमा उहाँले चाहिँ अब उहाँ सकारात्मक हुनुहुन्छ र चाँडै यसलाई चाहिँ नयाँ ढंगबाट अहिलेको परिस्थितिमा चाँडै त्यो खालको अवस्था चाहिँ प्रधानमन्त्रीजीलाई प्रश्नोत्तर कार्यक्रमको त्यो पाटो फेरि पनि शुरू गर्ने र चाँडै नै भन्ने छ।
1: प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको र सर्वदलीय बैठकमा चासो नदेखाएको आरोप विपक्षीले लगाउँदै आएका छन्। सभामुख डोलप्रसाद अर्यालसँगको भेटपछि आज संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले महासभामा भाग लिन जानुअघि नेपालले उठाउने विषयलाई बलियो बनाउन सर्वदलीय बैठक आवश्यक रहेको पनि बताउनुभयो। प्रधानमन्त्रीले महासभामा नेपालको वर्तमान परिस्थिति र राष्ट्रिय भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने उहाँको सुझाव छ। महासभामा सीमित समय मात्रै बोल्न पाइने भएकाले साइड ट्रक तथा अन्य कूटनीतिक भेटवार्ताका विषयमा समेत सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो। उहाँले महासभामा उठाइने विषय र नेपालको धारणा तय गर्न देशभित्रै सर्वदलीय संयन्त्रको बैठक बोलाएर छलफल गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। आजको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेकी संसदीय दलका उपनेता पद्मकुमारी अर्यालले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिको वैज्ञानिक अभिलेख तयार गरी अन्तर्राष्ट्रिय मञ्चमा क्षतिपूर्तिको दावी गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
7: प्राप्त हुने रकमलाई ऋणको रूपमा स्वीकार गर्ने दृष्टिकोणबाट माथि उठी हालको विपदपछि नेपालले बिहोरेको क्षतिको विवरण सहित पुनर्निर्माण तथा पुनस्थापनाका लागि अनुदान सुनिश्चित गर्ने कूटनीतिक पहल गरौं।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश मल्लले भोटेकोसी बाढ़ीपछि सुरुङमा फँसेकाहरूको उद्धार अवस्थाबारे सरकारलाई प्रश्न गर्नुभयो।
8: रसुवा बाढ़ीपछि पीड़ित परिवारका केही अत्यन्त संवेदनशील प्रश्न मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउँछ। जलविद्युत आयोजनामा सुरुङ मध्ये कतिवटा सुरुङमा खोज र उद्धार सम्पन्न भयो, कतिवटामा जारी छ? त्रिशुली माथिल्लो त्रिशुली 1216 खोजी कार्यको पछिल्लो अवस्था के छ? धेरै जसो परिवार बेपत्ता आफन्तको अन्तिम संस्कार गर्न डीएनए रिपोर्टको पर्खाइमा हुनुहुन्छ। परीक्षण कहिलेसम्म सकिन्छ र परिवारले पहिचानको आधिकारिक जानकारी कहिलेसम्म पाउँछन्? प्रहरी संगठनले मृतक तथा बेपत्ता सुरक्षाकर्मीको लागि राहत घोषणा गरे जस्तै मृतक तथा बेपत्ता नागरिकको लागि सरकारले राहत तथा पुनस्थापनाको प्याकेज कहिलेसम्म घोषणा गर्छ?
0: छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उपचाररत बाढ़ी प्रभावितको अन्तर्वार्ता लिइएको विषयमा पनि संसदमा प्रश्न उठेको छ। आजको बैठकमा रासोपाकी सांसद समीक्षा बास्कोटाले केही दिन अघि सार्वजनिक एउटा अन्तर्वार्ताले स्वास्थ्य संवेदनशीलतामाथि मात्र होइन पत्रकारिताको समेत हुर्मत लिएको भन्दै प्रश्न उठाउनुभयो।
9: मानिसको जीवन भन्दा ठूलो कुनै कन्टेन्ट, कुनै इन्टरभ्यू र कुनै भ्यूज हुँदैन। मानव जीवनलाई टीआरपीको मूल्यमा तौलिने काम बन्द हुनै पर्छ। त्यसैले म सरकारसँग के माग गर्न चाहन्छु भने अस्पतालमा उपचाररत बिरामी अझ आईसीयूमै अन्तर्वार्ता दिनुपर्ने यस्तो किसिमका मेडिकल नेग्लिजेन्सका बहुआयामिक विषयलाई समेटेर अब हामीले छिटै मेडिकल नेग्लिजेन्स ऐन पनि लागू गर्नुपर्ने हुन्छ भन्न चाहन्छु।
1: आजको बैठकले एससीआईली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलित नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि संशोधनको प्रस्ताव परेको थिएन। यससँगै नेपालले एसियाली विधायकीय संस्थाहरूको परिषद काउन्सिल अफ एसियन लेजिस्लेटिव इन्स्टिच्यूशन क्यालीको सदस्यता प्राप्त गर्ने बाटो खुलेको छ। यो प्रस्ताव स्वीकृत भएपछि के हुन्छ भनेर संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीलाई हामीले सोधेका छौं।
5: यो एउटा सम्मेलन हो, विभिन्न देशहरूले एउटा बहुपक्षीय रूपमा चाहिँ कानून निर्माणसँग सम्बन्धित यसका प्राविधिक पक्षहरूमा छलफल गर्ने, नयाँ अन्तर्राष्ट्रिय मानक अथवा अभ्यासहरू विकास गर्ने, त्यसबाट आफ्नो देशको अनुभवहरू साझा गर्ने, त्यसबाट हरेक विधि निर्माणको प्रक्रिया अथवा ल ड्राफ्टिङको क्रममा अलिकति विकास गर्नका लागि मद्दत पुग्ने भन्ने हो। नेपाल सरकारले सम्मेलनको रूपमा अनुमोदन गर्नका लागि प्रतिनिधि सभाले गर्नका लागि भनेर चाहिँ प्रस्ताव त भएको थियो, आज प्रस्ताव पारित भएको।
0: सभामुख डोल प्रसाद तर्यालले, सत्तारूढ रासोपाका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक विरूद्ध संसदबाट दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ। आजको प्रतिनिधि सभा बैठकको अन्त्यमा सभामुख तर्यालले भदौ 26 गते सांसद सुनारले दिएका अभिव्यक्तिका केही शब्द हटाउन रूलिङ गर्नुभएको।
3: मिति 2083 भदौ 26 गतेको बैठकमा माननीय सदस्य खगेन्द्र सुनारले सुन्ने समयमा बोल्ने क्रममा प्रयोग गर्नुभएको कहिले पनि भन्ने वाक्यांशदेखि आरोप गम्भीर हुन्छ भन्ने वाक्यांशको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।
0: सुनारले महानिरीक्षक कार्कीमाथि करोड़ौंको भ्रष्टाचार गरेको आरोप लागेको भन्दै बर्खास्त गर्न माग गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
11: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 35% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धका सम्पत्ति शुद्धिकरण र संगठित अपराधको कसूर फिर्ता गर्न अनुमति दिने जिल्ला न्यायाधीश उच्च अदालतको न्यायाधीशमा सिफारिश भएका छन् जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलवासले आज न्याय परिषदले उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको हो बेलवासले जिल्ला न्यायाधीशबाट चार दिनपछि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्थ्यो जिल्ला न्यायाधीशको 63 वर्षीय उमेर हदका कारण बेलवासले अनिवार्य अवकाश हुन लाग्नु भएको हो तर त्यसअघि नै 13 वरियतामा रहेका बेलवासलाई उच्चमा सिफारिश गरिएको हो संविधान अनुसार जिल्ला र उच्च अदालतका न्यायाधीशले 63 वर्ष उमेर

0: सूची राखिएको छ। बैठक रासपा संसदीय दलको कार्यालय सिंह दरबारमा बिहान 11 बजे बस्ने गरी बोलाइएको छ। यसअघि विपक्षी दलका सांसदहरूले बाढ़ी पश्चातको राहत, खोज उद्धार र पुनर्निर्माण पुनस्थापनाका लागि उच्च स्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै आएका थिए।
1: नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरूङले गृहमन्त्री शोधन गुरूङमाथि गरिएको छानबिन सम्बन्धी आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ। आजको प्रतिनिधि सभाको बैठकमा वहाँले गृहमन्त्री गुरूङको सम्पत्ति, शेयर लगानी तथा विवादित व्यवसायीसँगको सम्बन्धबारे उठेका प्रश्नको छानबिन गर्न सरकारले गठन गरेको समितिको प्रतिवेदन संसद र जनता सामु सार्वजनिक गर्नुपर्ने माग गर्नुभएको हो। स्वार्थको द्वन्द नहोस् र आफू विरूद्ध निष्पक्ष छानबिन होस् भन्दै गृहमन्त्री गुरूङले वैशाख 9 गते राजीनामा दिनुभएको थियो। त्यसपछि सरकारले पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको थियो। वहाँले समितिले गृहमन्त्रीको सम्पत्ति, आमदानीको स्रोत, ऋण शेयर लगानी, बैंक मौसात लगायत विषयमा दिनभरि 45 पृष्ठको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको भए पनि सार्वजनिक नगरिएकोमा उहाँको आपत्ति रहेको छ। सांसद केरूङले प्रतिवेदन सार्वजनिक नगरी गुरूङलाई पुनः मन्त्री नियुक्त गर्नुले सरकारको पारदर्शिता र सुशासनमाथि प्रश्न उठाएको पनि बताउनुभयो।
2: जुन प्रश्नले राजीनामाको बाध्यता आयो त्यही प्रश्न छानबिनले कसरी समाधान गर्यो र कुन आधारमा सरकारले उहाँलाई त्यही मन्त्रालयको नेतृत्व दिन उचित ठान्यो। जनतालाई पटक्कै चित्त नबुझेको कुरा छ सभामुख महोदय। त्यो कुरा के हो भने कुरा चाहिँ सुशासनको सुगा रटाई गर्ने, प्रतिवेदनले मन्त्रीलाई पदमा फर्काउन मिल्ने तर प्रतिवेदन जनतालाई देखाउन नमिल्ने विषय के छ हौ? त्यो प्रतिवेदनमा हामीलाई पनि सुन्न इच्छा लागेको छ कि सुनै सुनका डल्लाहरूमा फेरि हीरा र जवाहरा थपियो त त्यो प्रतिवेदनमा।
0: उहाँले प्रतिवेदनका आधारमा सरकारले गृहमन्त्रीलाई निर्दोष ठहर गरेको भए त्यसको आधार प्रमाण र बयान सार्वजनिक गर्नुपर्ने माग पनि गर्नुभयो। त्यति मात्र होइन, उहाँले सुनसरीको कप्तानगंज घटनाको प्रतिवेदन पनि अहिलेसम्म सार्वजनिक नभएकोमा प्रश्न गर्नुभयो। नयाँ सरकारको पनि पुरानै सरकारको जस्तो रवैया रहेको उहाँको टिप्पणी छ।
2: पुरानोमा एउटा नयाँ अभ्यास थपियो सभामुख महोदय, त्यो हो मुद्दालाई विषयान्तर गर्नको निम्ति सुकुम्बासी बस्तीमा डोजर चलाइयो, घर टहराबाट निर्दोष जनता लखेटियो, मन नपरेका नेता र संचार गृहको ढोका अगाडि गाड़ी तेर्स्याइयो, एसएमएस गरेकै कारण कर्मचारीलाई थुनियो, मन्त्री परिषदकै सदस्य नै पक्राउ गर्ने प्रयास भएको पनि सुनियो, मन नपरेकै कारण नेता, व्यवसायी, पत्रकार आदि समात्ने, थुन्ने, धम्क्याउने जस्ता असफल घटना वा प्रपञ्चहरू पनि कति भए।
1: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले हवाई यात्रुको दुर्घटना बीमाको दायित्व अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बढ़ाउँदा आन्तरिक हवाई भाड़ा दर समेत वृद्धि हुन सक्ने बताउनु भएको छ। आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पौडेलले हाल अभ्यासमा रहेको करिब 20,000 अमेरिकी डलरको बीमा दायित्व बढ़ाएर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार करिब 1,00,000 अमेरिकी डलरसम्म पुर्याउने तयारी रहेको बताउनुभयो। उहाँका अनुसार बीमा दायित्व बढ़ेसँगै वायुसेवा कम्पनीको लागत बढ़ने भएकाले त्यसको असर हवाई भाड़ा दरमा पर्न सक्ने सम्भावना छ।
0: मुस्ताङमा घरपुझुङ जलवायु परिवर्तन सम्मेलन 2083 शुरू भएको छ। उक्त गाउँपालिकाद्वारा आयोजित सम्मेलनको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज उद्घाटन गर्नुभयो। यसअघि प्रमुख अतिथि सहित साथै प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, गाउँपालिका कार्यालय जुमसम्म भेला भई झाँकी सहित सम्मेलन स्थल कवडल पुगेका थिए। सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री बालेन्द्र शाहले पठाउनु भएको शुभकामना सन्देश वाचन गरेर सुनाइएको थियो। सम्मेलनमा हिमाल पहाड़ र तराई क्षेत्रमा जलवायु परिवर्तनले पारेका असरका विषयमा गम्भीर रूपमा मन्थन गरिनेछ। हरित गृह ग्यास उत्सर्जनका कारण हुने बढ़दो जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, जलवायु परिवर्तनका कारण हिमाल पहाड़ र तराईका स्थानीय तहमा परेको जलवायु असर लगायतका विषयमा सम्मेलनमा छलफल हुनेछ।
1: जलवायु अन्याय विरूद्ध सामागाउँका युवा आमरण अनसन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखका विरूद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका एक सामागाउँका युवाले बनास्रो बेस क्याम्पमा आमरण अनसन बस्ने घोषणा गरेका हुन्। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने

0: विभागसहित आगामी असोज दुई गतेदेखि 18 गतेसम्म अनसन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताउनुभयो। गोर्खाका प्रमुख जिल्ला अधिकारीले सम्बोधन गरी लेखिएको 8 पदे ध्यानकर्षण पत्र सामागाउँका उपाध्यक्ष कर्मा छेवाङ लामा, मनास्रो संरक्षण क्षेत्र आयोजनाको स्थायी इकाई कार्यालय र सामागाउँ प्रहरी चौकीमा बेस पेश गरेको लामाले बताउनुभयो। पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थ भइरहेकाले यसबाट उत्पन्न हुन सक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनु पर्ने उपायको खोजी गर्न सरकार समक्ष माग गरिएको छ।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: राज कस्तो राम्रो जुत्ता लगाएको,
3: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल,
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास,
7: सम्पर्क फोन नम्बर 082-5635-775,
3: सम्पर्क नम्बर 98-4-78-26-873।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
9: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
10: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98-53-06-23।
0: भुतियामा रहेका क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत शुरू गरिएको हो। त्यसै गरी नुवाकोट र धादिङ जोड्ने केउडेनी, गहती, पिमलटार, जागाराम, कोतपु, कल्लेरी, फोस्टेटार र फिलिङ झोलुङ्गे पुल तथा गोर्खा र धादिङ जोड्ने बाँदरे झोलुङ्गे पुलको पनि मर्मत शुरू भएको छ। यी पुलहरू असोज 20 गतेभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको मन्त्रालयले जनाएको छ। साथै बाढ़ीबाट प्रभावित थप 8 वटा झोलुङ्गे पुलको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अगाडि बढ़ाइएको छ।
1: खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका 11 खार्मीमा बाँदरलाई हानेको गोली लागेर एकजनाको मृत्यु भएको छ। निंगाले स्थित महभीरका 54 वर्षीय भलबहादुर तामाङले बाँदरलाई हानेको गोली लागेर सोही ठाउँका 52 वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो। मकैबारीमा आएका बाँदरलाई धपाउने क्रममा आज हानेको भरूवा बन्दुकको गोली श्यामबहादुरको टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। बाँदरलाई हानेको भरूवा बन्दुकको गोली साथीलाई लागेर मृत्यु भएपछि आफैले प्रहरीलाई फोन गरेर जानकारी गराएका थिए। मृतकको शव र बन्दुक प्रहार गर्ने भलबहादुरलाई जिल्ला पठाउने र त्यहाँबाट थप छानबिन गर्ने प्रहरीले जनाएको छ।
0: सरकारले ल्याएको पूँजी बजार सुधार कार्ययोजनाले आज शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। नेप्से परिसूचक आज उच्च अंकले बढ़ेको छ। त्यससँगै नेप्से 48.57 अंकले बढ़ेर 2633 को बिन्दुमा कायम भएको छ। नेप्सेको आजको अंक भदौ 1 गते ताकै उच्च हो। हिजो अर्थमन्त्री सोरिम वाग्लेले पूँजीगत लाभकर हालको भन्दा आधा घटाउने सहित बजार सुधारको कार्ययोजना सार्वजनिक गर्नुभएको थियो, जसले गर्दा आज कारोबार खुलेदेखि नै लगानीकर्तामा हौसला मिलेको हो। कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। आज 8,29,17,000 रूपियाँको कारोबार भएको छ। आजको कारोबार रकम असार 30 गते यताकै उच्च हो। आज कुल 265 कम्पनीको शेयर मूल्य बढ्दा 12 कम्पनीको शेयर मूल्य घट्यो भने एक कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशको एक अदालतले पूर्व सत्तारूढ़ दल अवामी लीगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ। सजाय पाउनेमा पूर्व प्रधानमन्त्री शेख हसिनाको दलका पूर्व महासचिव ओ बैदुल कादर र पूर्व राज्यमन्त्री मोहम्मद अली आराफात लगायतका नेताहरू रहेका छन्। उनीहरूमाथि सन् 2024 जनआन्दोलनलाई दमन गर्ने प्रयासमा संलग्न रहेको अभियोग लगाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। न्यायाधीश जलरूल इस्लाम चौधरीको अध्यक्षतामा गठित 3 सदस्यीय बेन्चले उनीहरूलाई दोषी ठहर गरेको हो। संयुक्त राष्ट्रसंघका अनुसार सन् 2024 जुलाई र अगस्तमा विद्यार्थीहरूको नेतृत्वमा भएका प्रदर्शनलाई दबाउने क्रममा करिब 1,400 जना मारिएका थिए। त्यो घटनापछि शेख हसिनाले आफ्नो 15 वर्ष लामो शासन सत्ता छोडेर भारतमा शरण लिनु परेको थियो। अदालतले 5 नेताको आधा सम्पत्ति जफत गरी पीड़ितका परिवारलाई दिन पनि आदेश दिएको छ। 2024 हिंसात्मक प्रदर्शनका संग जोड़िएका मुद्दाहरूमा हालसम्म 68 जना दोषी ठहर भएका छन् भने तीमध्ये 22 जनाले मृत्युदण्डको सजाय दिइएको छ।
0: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न सहमत भएको दावी गर्नुभएको छ। ट्रम्पले आज सामाजिक सञ्जाल मार्फत दुवै देशले ऊर्जा पूर्वाधारमा प्रहार नगर्ने सहमति जनाएको बताउनु भएको हो। यसअघि उहाँले रूसका तेल रिफाइनरीहरूमा प्रहार गरेको भन्दै युक्रेनको आलोचना गर्नुभएको थियो। विश्वभर इन्धनको मूल्य वृद्धि इरान युद्धका कारण नभएको राष्ट्रपति ट्रम्पले जिकिर गर्नुभएको छ। रूस र युक्रेन युद्धका कारण इन्धनको मूल्य बढ़ेको उहाँको भनाइ छ। उहाँको यो भनाई इरान युद्धका कारण तेलको मूल्य बढ़िरहेका बेला आएको हो। मध्य पूर्वमा युद्ध 6.5 महिना पुग्दा तेलको मूल्य आकाशिएको छ, जसले अमेरिकी इन्धन लागत र मुद्रास्फीति बढ़ाएको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। एसियाली फुटबल महासंघ साफ च्याम्पियनशीपको खेल तालिका सार्वजनिक भएको छ। साफले आज बंगलादेशको राजधानी ढाकामा नोभेम्बर 5 शुरू हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो। साफले जारी गरेको तालिका अनुसार भारत र पाकिस्तान बीच नोभेम्बर 5 पहिलो खेल हुनेछ। साफमा आयोजक बंगलादेश सहित श्रीलंका र भूटान समूह एमा छन्। समूह बीमा भारत पाकिस्तान र मालदिव छन्। साफले नेपालको सहभागिता भए खेल तालिका परिवर्तन हुने उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाबाट अखिल नेपाल फुटबल संघ एन्फा निलम्बनमा परेसँगै साफमा नेपालको सहभागिता अन्यलमा छ। यसअघि सेप्टेम्बर 1 निलम्बन फुकुवा नभए साफमा सहभागिता हुन नपाउने बताइए पनि अहिले त्यो मिति साफले सारिदिएको छ।
0: अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नरले काठमाडौँ गोर्खासबाट नेपाल प्रिमियर लीग एनपीएल खेल्ने भएका छन्। वार्नर एनपीएल खेल्न आउने विदेशी खेलाड़ीमा अहिलेसम्म सबैभन्दा चर्चित खेलाड़ी हुन्। अस्ट्रेलियाले सन् 2015 र 2023 एक दिवसीय विश्वकप र सन् 2021 टी20 विश्वकप जित्दा वार्नर टोलीका प्रमुख सदस्य थिए। वार्नर अस्ट्रेलियाका लागि 3 अन्तर्राष्ट्रिय फर्म्याटमा शतक बनाउने खेलाड़ी समेत हुन्। उनले अस्ट्रेलियाका लागि 110 टी20 अन्तर्राष्ट्रिय खेलमा 1 शतक सहित 3200 भन्दा बढ़ी रन बनाएका छन्। आज सामाजिक सञ्जाल मार्फत वार्नरले काठमाडौँबाट एनपीएल खेल्ने जानकारी दिएका छन्। उनले आफू नेपाल आउन पाउँदा उत्साहित रहेको र काठमाडौँको टोलीबाट एनपीएल खेल्ने बताएका हुन्। वार्नर एनपीएल खेल्न दशैंपछि नेपाल आइपुग्नेछन्।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: संसदमा मन्त्री संघको प्रश्नोत्तर कार्यक्रम औपचारिकतामा सीमित, राष्ट्रसंघको महासभामा हुने सहभागिताबारे जानकारी गराउन प्रधानमन्त्रीसँग विपक्षीको माग,
1: रविको कसुर फिर्ता गर्न अनुमति दिने जिल्ला न्यायाधीश बडुवा सिफारिश, उच्च स्तरीय संसदीय समिति गठन गर्न सर्वदलीय बैठक आह्वान,
0: मकवानपुरको इन्द्र सरोवरमा गाड़ी दुर्घटना हुँदा चारजनाको मृत्यु, चारैजना घाइते, खोटाङको दिक्तेलमा बादलले हानेको गोली लागेर एक व्यक्तिको मृत्यु,
1: युक्रेन र रूस बीच ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने सहमति भएको ट्रम्पको दावी, बंगलादेशमा अवामी लीगका सात वरिष्ठ नेतालाई मृत्युदण्डको सजाय,
0: र साफा च्याम्पियनशीपको खेल तालिका सार्वजनिक, नेपालको सहभागिता अन्यलमा डेभिड वार्नरले काठमाडौँको खासबाट एनपीएल खेल्ने,
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग।

0: अवस्थामा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल झरीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-563-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्
1: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ
2: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार
1: अनुभवी विशेषज्ञ सेवा आधुनिक प्रविधि व्यक्तिगत परामर्श निरन्तर हेरचाह
2: शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टर बिपिचो घोराहाइदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ सम्पर्क मोबाइल 9847723572
3: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
4: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
6: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
7: युनिसियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
6: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
8: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
9: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू
10: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
11: मुटु रोग विशेषज्ञ डाक्टर
10: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा
12: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 0825616683 र सम्पर्क मोबाइल नम्बर 9847725700
13: बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री हरेक महिनाको चौथो शुक्रबार दिव्य फार्मेसी घोराइदाङमा
14: डाक्टर द्वारा दिइने सेवाहरू
13: नवजात शिशु तथा बाल बालिकाको स्वास्थ्य परीक्षण
14: बाल बालिकाको नियमित स्वास्थ्य परीक्षण
13: ज्वरो रुगा खोकी तथा संक्रमणको उपचार
14: पोषण तथा वृद्धि विकास सम्बन्धी परामर्श
13: खोप सम्बन्धी परामर्श
14: नवजात शिशुको स्वास्थ्य परीक्षण तथा हेरचाह
13: बाल बालिका सामान्य तथा दीर्घ रोगको उपचार
14: साथै प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी एमएस एफएमएएस डीएमएएस द्वारा प्रत्येक दिन दिव्य फार्मेसी घोराइदाङमा बिरामी चेकजाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ
13: सम्पर्क नम्बर 0825904101 9848 28913 9848 26163
15: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
16: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
15: अन्य सेवाहरू
14: हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
17: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
10: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 0825616694 सम्पर्क मोबाइल नम्बरहरू 9857830145 9848303153 र 9869441944
18: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98 43 00 88 04 98 43 00 88 04 www.aspatiicare.com
9: खुशीको खबर
19: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
20: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
21: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
19: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
22: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
23: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
22: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
14: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
9: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
24: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 082-582-0023 98-478-1617 98-478-3543।
25: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
26: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
25: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
26: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
25: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
26: ल ल काका, गइहाले म।
27: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
26: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
27: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
28: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
27: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।
29: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
14: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
29: विस्तृत आँखा परीक्षण उपचार,
14: बाल दृष्टि रोग निदान उपचार, मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
29: सुक्खा आँखा परीक्षण तथा उपचार, न्युरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
0: कन्ट्याक्ट लेन्स सेवा,
29: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
0: कृत्रिम आँखा फिटिङ गरिन्छ,
29: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
0: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू, अल्छी आँखा उपचार,
29: डेढो आँखा उपचार,
0: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
29: डबल भिजन उपचार,
0: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
29: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
0: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
29: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
25: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
29: फोन नम्बर 98-6-89-84-602 र 98-64-83-84-73।

0: आईबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा भोटेकोशी त्रिशुली बाढ़ीको तीन साता कहिलेसम्म जारी रहन्छ खोज तथा उद्धार।
1: धेरै धेरै ठाउँमा ग्राउण्ड सर्च सकिसकेको अवस्था, घर घरमा हुने सर्च सकिसकेको अवस्था, टनेल सर्च चलिराखेको अवस्था हो।
0: पुरानै बासस्थान फर्कन सक्ने अवस्था नभएको विस्थापितहरूको पीड़ा।
2: अब अहिले खोला देखि भए चाहिँ हामीलाई तर्सिन्छ, पानी नआउने ठाउँमा, पहिरो नआएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राख्दियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा अमेरिकालाई अन्तरिक्षमा युद्धको तयारी नगर्न चीनको चेतावनी। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्र संघले यमनमा चरकदुल लड़ाई बीच त्यहाँबाट मानिसहरू जिबुटीमा ओहिरिनुलाई अनपेक्षित भनेको छ। पाँच दिनको अवधिमा रेड सी पार गरेर 2000 भन्दा बढ़ी मानिसहरू जिबुटी पुगेका छन्। जिबुटी स्थित युनिसेफका प्रतिनिधिका अनुसार त्यसरी पुगेका मध्ये आधा जति बालबालिका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्, यमनका सरकारी फौज र इरान समर्थित हुत्थी लड़ाकीहरू बीच लड़ाई जारी रहँदा अझ हजारौं मानिस भागेर जान सक्ने र त्यसले मानवीय संकट झन बढ़ाउने अधिकारीहरूले चेतावनी दिएका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए, हुथीहरूले यमनको पूरै रेड सी तटमाथि कब्जा गरिसकेका छन्। त्यसँगै अन्तर्राष्ट्रिय रूपमा रणनीतिक महत्वको सामुद्रिक मार्गमा उनीहरूको पकड मजबूत भएको छ। सुनियोजित रूपमा तोड़फोड़ हुन सक्ने अधिकारीहरूको आशंका बीच नेदरल्याण्डसको ठूलो हिस्सामा रेल सेवा प्रभावित भएको छ। देशको मध्य र पूर्वी क्षेत्रमा बढ़ी प्रभाव परेको छ। आम्स्टर्डम प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने रूट, स्किपोल र युट्रेख सहितका शहरमा पनि रेल सञ्चालन प्रभावित भएको छ। अहिलेसम्म कुनै संदिग्धको पहिचान अथवा उद्देश्यबारे थाहा हुन नसकेको भन्दै अधिकारीहरूले प्रहरी अनुसन्धान भइरहेको बताएका छन्। चीनले उसकी शब्दमा अन्तरिक्षमा युद्धको तयारी रोक्न अमेरिकालाई आग्रह गरेको छ। पृथ्वीको कक्षमा अस्त्र तैनाथ गरेको भनी वाशिङटनले पहिलो पटक सार्वजनिक रूपमा स्वीकार गरेपछि बेजिङको प्रतिक्रिया आएको हो। चीन र रूसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्दमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तीनलाई अवरूद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैनिक नेताहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढ़ाउने योजना भएको बताएका थिए। तर मंगलबार चीनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरूद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार नगर्न आग्रह गरे। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ऊर्जा पूर्वाधारहरूलाई आक्रमणबाट जोगाउन सक्ने सम्झौताका लागि रूस तयार नरहेको बताएका छन्। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष एक अर्काका ऊर्जा पूर्वाधारहरूमाथि हमला नगर्ने वाचा गरेको दावी गरेका थिए, तर त्यो दावी किएव र मस्को दुवैका निम्ति आश्चर्यको रूपमा आएको छ। युद्ध रोक्न तयार रहेको रूसले देखाए मात्रै आफूहरूले आक्रमण रोक्ने जेलेन्स्कीले बताएका छन्। र बंगलादेशको एक विशेष अदालतले दुई वर्ष अघि आन्दोलनका बेला मानवता विरूद्धको अपराध गरेको अभियोगमा तत्कालीन सत्तारूढ़ दल अवामी लीगका सातजना वरिष्ठ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेको थियो। संयुक्त राष्ट्र संघको अनुमान अनुसार आन्दोलनसँग सम्बन्धित हिंसामा 1400 जनाको मृत्यु भएको थियो। 10 महिना अघि मृत्युदण्डकै सजाय सुनाइएका शेख हसिना र उनका गृहमन्त्री जस्तै यी सात नेताहरू पनि भागेर भारतमा बसिरहेका छन्। उनीहरूको अनुपस्थितिमा अदालतले फैसला सुनाएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईलाई स्वागत छ। रसुवाको विनाशकारी बाढ़ीको तीन साता भइसक्दा पनि नेपाल सरकारले केही जलविद्युत सुरुङमा अझै जीवनको आशा राखेर काम गरिरहेकाले खोज तथा उद्धार कार्य जारी राखेको एक अधिकारीले बताएका छन्। भदौ 10 उक्त विपदमा ज्यान गुमाएका 1300 जना भन्दा धेरैको शव फेला परेको र 5000 भन्दा धेरै अझै सम्पर्कविहीन रहेको पछिल्लो सरकारी विवरण छ। तर वास्तविक मानवीय क्षतिको आकार अझै अस्पष्ट रहेको भन्दै स्थानीय तह मार्फत त्यसको विवरण अध्यावधि गर्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्। यसै विषयमा केही बेर अघि हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सम्पर्क गरी शुरूमा उनलाई खोज तथा उद्धार कहिलेसम्म जारी रहन्छ भनी सोधेका छौं।
1: हाम्रो केसमा अलिकता यो विषय फरक भएको, बाढ़ीले गर्दाखेरि चाहिँ जुन हाइड्रोको टनेलहरू त्यसमा पनि अब उद्धारको कार्य जारी भएको, टनेलहरू ब्लक भएको, त्यस्तो अवस्था हुनाले चाहिँ केही दिन अझै चल्छ कि भन्ने हिसाबले हामीले हामीले हेरिरहेछौँ, तर यसमा छलफल चाहिँ जारी रहेको छ र आज एक दुईवटा एकदमै जुन टनेलमा केही आशाका साथ हामीले काम गरिरहेछौँ त्यसको अवस्था के हुन्छ भनेर पनि हामी हेर्दैछौँ र सँगसँगै चाहिँ अब अहिलेको धेरै धेरै ठाउँमा सर्चको काम ग्राउन्ड सर्च पनि सकिसकेको अवस्था र घर घरमा हुने सर्च पनि लगभग लगभग सकिसकेको अवस्था, टनेल सर्च चाहिँ स्टिल ओनगोइङ चलिराखेको अवस्था चाहिँ हो र एकदमै यसमा बन्द गर्ने भन्ने खालको कुनै निर्णय अहिलेसम्म भएको छैन।
4: कति दिन यसलाई अगाडि लान्छौ होला अथवा कुन आधारमा कुन बिन्दुमा पुगे पछाडि चाहिँ खोजी अभियान सकियो भनेर घोषणा गर्छौ?
1: टनेलको कार्य जुन नेपाली सेनाले सेनाको नेतृत्वमा भइराखेको छ त्यहाँबाट चाहिँ अब यो कम्प्लिसन भयो भन्ने खालको एउटा हामी उहाँहरूबाट आउने जुन सूचना छ त्यसलाई पनि हामी आधार मान्छौँ। त्यसपछि अन्तर्राष्ट्रिय जुन मान्यताहरू हुन्छ यो सर्च र रेस्क्यूको खोज र उद्धारको त्यसलाई पनि चाहिँ हामी एउटा आधार मान्छौँ। त्यसपछि स्थानीय परिस्थितिलाई पनि हामी आधार मानेर अगाडि बढ्ने भन्ने कुरा भएको छ र ठ्याक्कै यकिन चाहिँ अहिलेको आजको मितिसम्म चाहिँ यसमा हामीले कुनै कन्क्लुसिभ या कुनै निर्क्योल चाहिँ निकालेको अवस्था चाहिँ होइन। सायद एक दुई दिनमा यसमा हामी काम गर्दैछौँ र थप चाहिँ केही न केही आउँछ होला।
4: जुन अहिले जल विद्युत आयोजनाका भूमिगत विद्युत गृहहरूसम्म पुग्ने प्रयास भइरहेको छ, ती विद्युत गृहमा पुगेर उद्धार कर्मीहरूले त्यहाँ जे भेट्नुहुन्छ त्यस पछाडि चाहिँ यसलाई अन्त्य गर्ने खालको हाम्रो योजना हो?
1: लगभग चाहिँ त्यो लाइनमा सोचिरहेको छौँ।
5: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती साथी अशोक दाहालसँग कुरा गर्दै। भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीका कारण विस्थापित भएर विभिन्न आश्रयस्थलहरूमा बस्दै आएका धेरैजनाले आफ्नो पुरानो बासस्थान फर्किन सक्ने अवस्था नभएको बताएका छन्। नुवाकोट स्थित हाम्रो साथी शक्तिमाया तामाङले तिनै केही पीड़ितहरूलाई भेटेकी छन्।
6: विस्थापित भएकाहरू नुवाकोटको विभिन्न 22 होल्डिङ सेन्टरमा बस्दै आएका छन्। बाढ़ी प्रभावितहरूले आफूहरूलाई सरकारले जोखिम रहित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्। पहिला घर भएको ठाउँमा अहिले खोलाको बगर रहेको कारण त्यस स्थानमा बस्न नमिल्ने बेदुर नगरपालिका वडा नम्बर 4 का बिन्दा तामाङले बताइन्।
7: त्यहाँ त केही छैन, सब बगाहा नि त, घरहरू सबै क्षति। अब त्यो तल्लोपट्टि त कहाँनेरि घर थियो, पूर्जा कहाँनेरि थियो, होइन कसको घर कहाँ थियो भन्ने थाहा छैन, पुरै बगर भा। हामीलाई चाहिँ अब भिर पहिरो नजाने, अब बाढी नआउने, होइन खोलाको छेउमा नहोस्।
6: त्यस्तै अर्का बाढी पीड़ित कमल भुजेलले अब सरकारले दीर्घकालीन योजना बनाएर पुनस्थापना गर्न जोड़ गरे। आफूहरूको बस्तीमा अहिले खोला बगिरहेको बताउँदै उनले भने,
8: त्यहाँ त असम्भव छ, जान सकिन्न, सबै घरहरू सबै त्यो उल्टो क्षति गरेको छ, बस्ने ठाउँ छैन, त्यहाँ जान सकिन्न, पहिरो नआउने ठाउँ, बाढी नलाग्ने ठाउँ, स्वास्थ्यहरू त्यो चेक जाँच गर्ने ठाउँ अथवा त्यो रोजगारको लागि त्यो मिल्ने ठाउँ सबै भइदियो भने चाहिँ सहज हुन्छ।
6: रसुवा तिरुका बुद्धिमान तामाङ विनाशकारी भूकम्पले विस्थापित भएर रसुवाकै सात विषयमा बस्दै आएकोमा अहिले बाढीले त्यस स्थान पनि बगाउँदा पुनः विस्थापित भएको बताए।
2: अब अहिले खोला देखेपछि हामीलाई अब पहिरोले पुर्नेपछि अब पहिरो देखेपछि भिड देखेपछि डर लाग्छ। खोला नआउने ठाउँमा, भारी नआउने ठाउँमा, पहिरो नआएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राख्दियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
6: बाढी पीड़ितहरूले सरकारले आफूहरूको सवालमा समयमा नीति तयार गरेर बाढी पहिरोको जोखिम रहित आधारभूत आवश्यकता पूरा हुने स्थानमा पुनस्थापना गर्न माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
5: दुई साताभन्दा लामो समयदेखि अवरूद्ध बनेको पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा असोज 1 बिहिबारबाट दुईतर्फी यातायात सञ्चालनमा आउने प्रधानमन्त्री कार्यालयले जनाएको छ। भदौ 10 विनाशकारी रसुवा बाढ़ीको मार्ग खेपेको उक्त सड़क भदौ 14 भाँसिएको थियो। पर्सि बिहिबारबाट हलुकादेखि भारी सबै खालका सवारीका साधनहरू सञ्चालनमा ल्याउन लागि अधिकारीहरूले बताएका छन्। खासगरी काठमाडौँ आउजाउका लागि दैनिक 10,000 भन्दा बढ़ी सवारी साधनहरू गुड्ने सो राजमार्ग अवरूद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रो गरी प्रभावित बनेको थियो। यसै विषयमा हामीले सड़क विभागका प्रवक्ता शुभराज नेउपानेलाई सम्पर्क गरी शुरूमा उनलाई त्यहाँ अहिले कस्तो खाले बाटो बनेको हो भनी सोधेका छौं।
9: पृथ्वी हाइवेको कृष्णवीर जुन बिग्रेको थियो करिब 100 मिटर, त्यसलाई चाहिँ हामीले अलिकति पुरानो ट्र्याक भन्दा माथि उठाएर पहाड़पट्टि चाहिँ डबल लेनकै ट्र्याक खोलेका छौं। अस्तिको दिन हामीले वान वे ट्राफिक टेस्ट को लागि ओपन गरेका थियौं भने अब असोज १ गते देखि यसलाई फुल्ली टू वे ओपन गर्ने तयारीमा छौं। अहिले हाम्रो बाटो भनेको चाहिँ ग्राभल स्ट्यान्डर्डको हुन्छ, भनेको जहाँ हामीले ट्र्याक खनेका छौँ ट्र्याक खनेको ठाउँमा चाहिँ त्यो पुरानो अप्ठ्यारो नराम्रो किसिमको माटोलाई हटाएर त्यसलाई चाहिँ रिप्लेस गर्ने र त्यो माथि चाहिँ ग्राभल राखेर रोलिङ गरेर अनि भित्तापट्टि चाहिँ फ्रेन्च ड्रेन भन्छ हाम्रो सब सर्फेस ड्रेन त्यो राखेर चाहिँ अहिलेलाई अस्थायी किसिमको चाहिँ ट्र्याक निर्माण गरेका छौँ।
5: अब यो थप पानी पर्दाको अवस्थामा त्यहाँ ठिक्न चाहिँ कतिको सक्षम बाटो बनेको छ, किनकि तपाईँहरूले नै पहिला यो पहिरो भएकै ठाउँमा बनाउने कुरालाई चाहिँ एउटा चुनौतीकै रूपमा भनिरहेको अवस्थामा चाहिँ त्यसमा कस्तो मूल्याङ्कन भएको छ? माथिपट्टि चिरा पनि थियो भनिएको थियो, त्यसलाई कसरी हेरिएको छ?
9: अहिलेलाई अब हामी यो मनसुनको चाहिँ अन्तिम फेजमा पनि आइसकेको छ र अहिले अब ठूलो पानी नपरेको अवस्थासम्म चाहिँ अहिलेको बाटोले ठेक्छ। अब ठूलो भारी वर्षा भएको अवस्थामा चाहिँ पहिरोहरू आउन सक्छ, तर आएको पहिरोलाई चाहिँ हामी फेरि तुरन्त पन्साएर यातायात सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौँ र सँगसँगै हाम्रो केही प्रविधिहरू जस्तै सोइल नेलिङ एङ्करिङहरू माइक्रोपाइलहरूको काम पनि प्यारलाई लिने गर्छौँ। अहिले त सुरु गरिसकेका छैनौँ तर यो यातायात सञ्चालन भइसकेपछि चाहिँ अस्थायी रूपमा केही सामान्य वर्षातबाट चाहिँ क्षति हुन नदिनलाई चाहिँ सामान्य मर्मत सम्हारको काम चाहिँ हामी तुरन्तै सुरु गर्छौँ र दसैँ पछाडि फेरि फेरिमा सबै कुरा स्टेबल भइसकेपछि ग्राभलमाथि चाहिँ हामी अस्थायी किसिमको कालो पत्र पनि गर्ने तयारीमा छौँ।
5: त्यो बाटोको अब दीर्घकालीन समाधान चाहिँ के सोचिएको छ? बर्खापछि तलबाटै वाल उठाउने हो कि जुन भाँसिएको ठाउँमा, या सुरुङका कुराहरू पनि उठेको छन्, वैकल्पिक मार्गका कुराहरू पनि भइरहेको थिए, त्यसबारे के सोचिएको छ?
9: बर्खा पछाडि तलबाट वाल उठाउने काम हुन्छ र एक्जिस्टिङ ट्र्याकलाई त हामी मर्मत गरेर चलाउनै पर्छ, त्यसको त कुनै विकल्प छैन। यो सर्ट टर्म स्ट्राटेजी नै त्यही हो भने अब लङ टर्म स्ट्राटेजीको रूपमा चाहिँ हामीले चाहिँ टनेलको पनि स्टडी सुरु गर्छौँ, सँगसँगै नजिकैबाट कतै त्रिशुलीमा पुल हालेर दुई ठाउँमा पुल हालेर पारी क्रस गरेर चाहिँ बनाउन सक्ने अवस्था त्यो पनि हेरिरहेछौँ र अर्को इनकेस किसानहरूमा पहिरो आइहालेको खण्डमा पारीबाट सञ्चालन गर्न सक्ने गरी अहिले तत्काललाई सडक बोर्ड नेपाल मार्फत चाहिँ 10 करोड बजेट विनियोजन भएको छ, त्यसको सर्ट नोटिसमा चाहिँ टेन्डर प्रोसेसमा गइसकेको छ। किसानहरूमा केही कतैबाट ब्लकेज भइहालेको अवस्थामा त्रिशुली पारीबाट पनि जहाँ ट्र्याक थिएन 1.5 किलोमिटर ट्र्याक थिएन त्यहाँ ट्र्याक खोल्ने गरी टेन्डर आह्वान भइसकेको छ, त्यो मूल्याङ्कनको चरणमा छ। हामीले अल्टरनेटिभली चाहिँ अहिले बेनीघाटबाट क्रस गरेर फिसलिङ निकाल्ने गरी पारीको ट्र्याकको काम गर्ने काम चाहिँ सुरु नै भइसकेको छ, टेन्डर निस्किसकेको छ भने लङ टर्ममा टनेलको लागि अध्ययन पनि भइरहेछ र स्लोप स्टेबिलाइजेसनको फर्दर मेजर्सहरूको पनि अध्ययनको काम सुरु भइसक्यो।
5: अन्तिममा अब यो बाटोबाट चाहिँ जुन भारी गाडीहरू छन् त्यो पनि आउन सम्भव हुने खालको बाटो हो यो?
9: अहिलेको लागि काठमाडौँ उपत्यकाको सप्लाई चेन म्यानेजमेन्टमा आवश्यक पर्ने सबै गाडीहरू सञ्चालन गर्ने अहिले हामीले तत्कालीन टेम्पोररी म्यानेजमेन्ट गरेका छौँ।
0: उनी थिए सड़क विभागका प्रवक्ता शुभराज नेउपाने। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, चीनले अन्तरिक्षमा युद्धको तयारी नगर्न अमेरिकालाई चेतावनी दिएको छ। वाशिङटनले पृथ्वीको कक्षमा आफूले अन्तरिक्ष अस्त्र पठाएको पुष्टि गरेपछि चिनिया प्रतिक्रिया आएको हो। आफूसँग त्यस्तो क्षमता भएको अमेरिकाले पहिलो पटक स्वीकार गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
10: अमेरिकी एयरफोर्सका वरिष्ठ अधिकारी ट्रुई मिङ्कले शत्रुतापूर्ण सैन्य गतिविधिबाट अमेरिकी फौजलाई जोगाउन पृथ्वीको कक्षमा हतियार राख्न आवश्यक भएको तर्क गरेका छन्। एयर स्पेस एण्ड साइबर कन्फरेन्समा सोमबार सम्बोधन गर्दै मिङ्कले अमेरिका बढ्दै गएका खतराहरूसँग जुझ्न तयार रहेको बताए, तर उनले उक्त अस्त्रको क्षमता अथवा त्यसलाई कहिले कक्षामा राखिएको थियो भन्ने बारे विस्तृत जानकारी दिएनन्। चीन र रूसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तीनलाई अवरूद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैन्य अधिकारीहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढ़ाउने आफ्नो योजना भएको बताएका थिए। तर मंगलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरूद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार रोक्न आग्रह गरेका छन्।
0: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
11: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 9 बजेको छ।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ,
6: दीपक स्ट्रीट। सम्पर्क मोबाइल 98 4 78 27 977
7: र 98 5 78 30 6 8 9।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जड़ान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँचाउने मिति यही असोज 10 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-28913 र 98-095-12-871
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भराइ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-568-509 र मोबाइल 98-453-0653।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।

0: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिवेद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
0: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
0: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
2: सम्पर्क फोन नम्बर 01-46-20-310।
1: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
3: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। ल गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
4: सञ्चालक नरेश कुमार श्रेष्ठ।
5: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ। विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु। पेन्सन उठाएर मेरो ऋण तिर्नु।
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र

0: रामायणमा राम र रावण होस्या महाभारतमा कौरव र पाण्डव सबैले कहीँ न कहीँ नारीकै लागि युद्ध गरेका
1: छन्। साथै सूर्यधारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र बेहुली।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: तेरो बाउले यो राखेर 1.5 लाख रुपे ऋण खाएको छ। विश्वास गरेर यो पेन्सन पट्टा तिमीलाई दिदैछु। पेन्सन उठाएर मेरो ऋण तिर्।
1: स्वर्गद्वारे चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: Deportivo.
1: आज शरीर प्रति को सजगता को ध्यान को अभ्यास को क्रम में शरीर का प्रत्येक संवेदना महसूस करने क्रम में मेरे आज्ञा चक्र में भित्रबाट कई कई वस्तु ने तानी रहेको जस्तो भइरह्यो। जब ध्यान सक्न गुरुदेव ने भन्नुभयो र बसेपछि पनि मलाई तो निरंतर भई नै रह्यो। मैले पुनः आंखा बंद करी त्यो तानेको बिन्दुलाई नै हेरिरहे तब मेरो शरीर सबै हरायो, केवल आज्ञा चक्र मात्र रहेको अनुभव भयो। यो के भएको होला? यो एउटै कुरा भएको हो, तपाईमाथि आशिषको वर्षा भएको हो। तपाईलाई जे भएको छ त्यो कुनै शब्दले व्याख्या गर्न सक्दैन। र सजगतालाई जसले साधना बनाउन थाल्छ, हरेक व्यक्तिको जीवनमा यही आशिष आउनेछ। जुन प्रश्नकर्तालाई भयो उहाँको बनाइ चाहिँ हेर्नुहोस् त, सजगता सजग हुँदाहुँदै आज्ञा चक्रमा केहीले तानेको अनुभूति भयो। तान्नु भनेको के हो? संवेदनाको अनुभूति भयो। संवेदनाको केन्द्र हो आज्ञा चक्र, सबै संवेदनाहरूको केन्द्र। तेस्रो नेत्र शिव नेत्र संवेदनाको केन्द्र हो। त्यहाँनिर खिचाउ महसुस भयो। त्यो खिचाउ जुन छ नि, ध्यान दिनुहोस् त, त्यो खिचाउ के हो? जसलाई कृष्ण भनिन्छ, के हो त्यो कृष्ण? आकृष्ट यति कृष्ण, जसले आकर्षित गर्छ उही कृष्ण हो। हामीले व्यक्ति भन्थान्यौं, व्यक्ति त एउटा बिम्ब हो, भगवान छ कृष्ण। त तपाईँभित्र जसले तान्छ, जसले खिच्दछ ऊ कृष्ण हो। त्यो कृष्णत्वको पहिलो बाजा बज्न थाल्यो। अब आउन थाल्यो त्यो पाहुना तपाईँको जीवनमा, उसले पुकार्न थाल्यो, भित्रबाट भाग्योदय हुन थाल्यो। भाग्य शब्द पनि गजब छ। संस्कृतमा भाग्यमानी त्यो व्यक्तिलाई भनिन्छ जसले भगवान भेट्यो, किनभने भगवान बिना भाग्य को उदय नै हुँदैन भन्ने ऋषिहरूको थम्याइयो। किनभने अरू जम्मै कुरा कम्प केन्द्रका हुन्, बहिर जगतका हुन्। बहिर जगतको विषयले तपाईँको भाग्य कसरी खुल्छ? त्यो त आउँछ जान्छ। जुन सम्पत्ति आयो र मृत्युको बेलामा मसँग रहेन त्यो त विपत्ति बन्छ। राम्रोसँग मर्न पनि दिन्न त्यसले। यत्रो सम्पत्ति छोडेर जानुपर्ने भयो, भोगै नगरिकन जानुपर्ने भयो भनेर झन् बढी मान्छे बडो पीडित, चिन्तित, तनावग्रस्त, मर्न बडो गाह्रो, कति गाह्रो हुन्छ हेर्नु त। धन सम्पत्ति कमाउन गाह्रो, कमाएपछि जोगाउन गाह्रो, जोगाएपछि मर्ने बेलामा झन् गाह्रो। त त्यो जबरजस्ती मर्नु पर्थ्यो। त त्यो सम्पत्ति असली सम्पत्ति होइन, बहिर जगतको सम्पत्ति हामीलाई चाहिन्छ। सुख सुविधा हो, जम्मा गर्नुपर्छ, तर त्यसको मोहमा पर्नु हुँदैन। आफ्नो सजगता सम्पत्तिप्रति धेरै बनाउनु हुँदैन। सजगता त मभित्र रहेको सम्पत्तिको पनि मालिक जो छ ऊप्रति सजगता बनिरहोस्। त्यही भएर ईश्वरलाई के भनियो? पुरुषोत्तम भनियो। हेर्नुहोस् त, भगवानलाई पुरुषोत्तम भनेको के हो? पुर भनेको गाउँ, यो 100 अरब कोशिकाहरूको गाउँ हो। यो गाउँभित्र जो बस्दछ, जसले यो गाउँलाई स्थिर राखेको छ, हेर्नुहोस् त, 100 अरब कोशिकाहरूको सङ्गठन चलाइरहेको छ जसले मभित्र बसेर। त्यति कर्मचारी कहाँ छन् भन्नुहोस् त? 100 अरब कुनै कसैसँग झगडा गर्दैन, हेर्नु कति मिलेर बसेका छन्। हातले हातको काम गरेको छ, आँखाले आँखाको काम गरेको छ, मुखले मुखको काम गरेको छ, पेटले पेटको काम गरेको छ। लौ न, मैले पचाउन सकिनँ, एकछिन पचाइदिनुहोस् न भनेर पेटले घुँडालाई भनेको सुन्नु भएको छ? कुनै दिन तपाईँको पेटले, तपाईँले केरा खानुभएछ, यो केरा चाहिँ थाहा छैन मैले यसलाई रगत बनाउने कि पचाएर दिसा पिसाब बनाएर फाल्ने हो कि, यो केरालाई आँखा बनाएर आँखामा पठाउने हो कि, मस्तिष्कको कोशिका बनाउने हो कि, यो केराबाट गोडा बनाउने हो कि, नङ बनाउने हो कि, कपाल बनाउने हो कि, कफ बनाउने हो कि भनेर सोधेको छ। किन सोध्दैन भने नि, तपाईँलाई कसैले भरोसा गर्दैन। यो बुझ्नुहोला, भरोसा भित्रको पुरुषलाई गर्छ। पुरुष भनेको लोग्ने मान्छे होइन, यो पुर हो, गाउँ हो, 100 अरब कोशिकाको गाउँ। त्यसको त्यसभित्र जो बसेको छ पुर, उस पुरको मालिक, यो गाउँको मालिक जो हो, त्यो आत्मतत्व जसलाई पुरुष भनिन्छ उसलाई भरोसा गर्छ। त्यही भएर तपाईँ शरीरप्रति जब सजग हुन थाल्नुभयो, तपाईँको सजगता गहिरिन थाल्यो। सजगताको प्रथम बिन्दु, सजगता कहाँबाट प्रारम्भ हुन्छ? आज्ञा चक्रबाट प्रारम्भ हुन्छ। अनि तपाईँको सजगताको स्रोत नै सक्रिय हुन थाल्यो, त्यहाँ खिचाउ महसुस हुन थाल्यो। र कति राम्रो अनुभव, एकछिनपछि के भयो त, आज्ञा चक्र मात्रै छ, शरीर केही पनि छैन। अरू के हो यो? शून्यता हुन थाल्यो। सजगता पछिको दोस्रो चरण के हो? शून्यता। अरू केही पनि छैन, अब सकियो। के हो त शून्यता? सजगतामा विषय हुन्छ, शून्यतामा विषय पनि हुँदैन। मेरो शरीर सबै हरायो, केवल आज्ञा चक्र मात्र अनुभव भयो। अहिले त अझ पनि एकाग्रता छ, पुरै शून्यता भएको छैन। हेर्दै जानुहोला, बिस्तारै त्यो आज्ञा चक्र पनि हराउँछ। अहिले आज्ञा चक्रसँग रहनुहोस्, जे रह्यो त्यसप्रति सजग हुनुहोस्। एउटा यस्तो बिन्दु आउनेछ जब तपाईँ सजग चाहिँ हुनुहुन्छ तर विषय चाहिँ केही पनि हुँदैन। अहिले तपाईँको चेतना टर्च लाइट जस्तो बनेको छ, कुनै एउटा विषयलाई प्रकाशित गरिरहेको छ, त्यो आज्ञा चक्रलाई प्रकाशित गरिरहेको छ तपाईँभित्रको चेतनाले। जेलाई प्रकाशित गर्यो त्यही मात्र थाहा पाइन्छ। तपाईँको चेतनाले तपाईँको आज्ञा चक्रलाई प्रकाशित गरेको छ, त्यो यसमा एक विषयमा अग्र भएको छ, एक विषयलाई अग्रता दिएको छ, एकाग्र भएको छ। ध्यान एकाग्रता होइन, ध्यान त समग्रता हो। र यस्तो बिन्दु आउँछ जब आज्ञा चक्रलाई पनि प्रकाशित गर्न छोडिदिन्छ तपाईँको सजगताले। त्यतिखेर त्यो सजगता स्वयं प्रकाशित हुन्छ, आफै प्रकाशित हुन्छ, अरू केही विषय नै रहँदैन। त्यो घडीको प्रतीक्षा गर्नुहोस्, यसै प्रतीक्षा गरेर नबस्नुहोस्, साधना गर्नुहोस्। त्यो आफै आउँदैन, आउँछ तर कति जन्मपछि आउँछ। साधनाले के गर्छ? जन्म जन्मको यात्रालाई छिटो बनाइदिन्छ, स्पिड अप गरिदिन्छ। साधनाको काम जीवनमा गति ल्याउनु हो, त्वरा ल्याउनु हो। तपाईँ जीवन विज्ञान नआए पनि कुनै न कुनै जन्ममा मुक्त हुनुहुनेछ। हरेक व्यक्ति मुक्तिमा प्रवेश गर्छ, हरेक व्यक्तिको नियति हो त्यो। कुनै न कुनै घडी हाम्रो जीवनमा बाधा बन्नेछ। त्यो यही जन्ममा हुनसक्छ, दसौँ हजार भविष्यका जन्मपछि हुनसक्छ, तर बीचमा यति धेरै दुःख किन पाउने क्या? त्यो मुक्ति तपाईँ अहिले आर्जन गर्नुहोस् न। साधनाले त्यो मुक्तिलाई छिटो बनाइदिन्छ। साधना कस्तो हो भने मान्नुहोस्, कोही व्यक्ति यहाँ आयो यो कोठामा, उसको आँखा एकदम सानो छ, थोरै मात्रै देख्छ अरे। त्यो व्यक्तिले पहिले त्यहाँ प्रवेश गर्यो, एकजना मान्छे देख्यो, यही मात्रै रहेछ भन्छ। अलि यता आयो, अर्को मान्छे देख्यो, अलि यता कुर्सी देख्यो, अलि यता बत्ती देख्यो। र धेरै दिनपछि देख्दै देख्दै गयो, अलि अगाडि बढ्यो, पुरानो बिर्सियो, ए यस्तो यस्तो रहेछ भन्दै नयाँ नयाँ कुरा हेरिरहेछ। तर अब उसलाई कति समय लाग्छ भन्नुहोस् त यो भवनलाई पुरै अध्ययन गर्न? बिस्तारै उसको गति स्पिड बिस्तारै छ भने। तर कोही व्यक्ति आएर यसरी हेऱ्यो भने के देख्छ? सबै छर्लङ्गै एकै ठाउँ देख्छ। साधना के हो? त्यो विहङ्गम दृष्टि हो। त्यो सबै कुरा एकै पटक, बर्ड्स आई भ्यू, विहङ्गम दृष्टि हो साधना। एकै पटक सबै कुरा स्वात्त देख्नुभयो। अब जन्म जन्म मेहनत गर्नुपर्ने जरुरी रहेन, भविष्यका जन्महरूको अनुभूति पनि तपाईँलाई साधनाले यही जन्ममा दिन्छ। सबै कुरा एक ठाउँमा आउँछ, त्यो बाटो हामी हिँडिरहेका छौँ। त्यस कारणले खुब उत्साहका साथ, खुब रमाइलो गर्दै अगाडि साधना गर्नुहोस्।
0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट MDS गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
6: के तपाई दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सङ्गाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।

0: बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धति द्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
1: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
2: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।
3: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083/84 लागि भर्ना खुल्यो।
3: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
3: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
5: सम्पर्क फोन नम्बर 01-46-20-310,
4: मोबाइल नम्बर 98514-0141-98 र 98412-55-957।
6: आमा बुवाको माया महत्व थाहा हुँदाहुँदै पनि कुराहरू इच्छाहरू नमिल्दा र जेनेरेसन ग्याप पुस्तान्तरणको कुराले गर्दा मनमुटाव हुँदा, बोलचाल बन्द हुँदा, बुवा आमालाई कसरी आफूप्रति पोजिटिभ फिल गराउने, कुरै सुन्न नखोज्ने र नेगेटिभ विचार मात्र राख्ने, बुवा आमासँग कसरी व्यवहार गर्ने होला? बडो राम्रो कुरा छ। संसारमा हरेक अर्को व्यक्ति मेरो ऐना हो। माता पिता सबभन्दा ठूला ऐना हो। घरमै झुन्डाएको सबभन्दा ठूलो ऐना हो। त्यही पनि आफ्नो अनुहार राम्रोसँग देख्न सक्नुहुन्न भने अरू कुन ठाउँमा अनुहार राम्रोसँग देख्न सक्नु होला? यो माता पिताको समस्या नै होइन। माता पितासँग तपाईँलाई बहस गर्न कुरै लगाएको थियो, त्यहाँ त समर्पण चल्छ, प्रेम चल्छ। माता पितालाई जितेर तपाईँ के जित्नुहुन्छ, कसलाई जित्नुहुन्छ? हेर्नुहोस्, हार्नुको मजा लिन सिक्नुहोस्। जिन्दगीमा प्रेमै प्रेम हुन्छ। जित्ने मजा लिन थाल्नुभयो भने तपाईँलाई सयौं रोग लाग्छन् बिस्तारै। को हुन्छ सबभन्दा बढी रोगी? जो अरूलाई जित्न हिँडेको छ। कसैलाई जित्न भनेर तपाईँलाई भगवान्ले पठाएकै होइन, अरूलाई जित्नुको केही अर्थ छैन। त्यही माथि नि माता पितालाई जित्न किन खोज्नुहुन्छ? जसले बुद्धि दियो त्यही बुद्धि प्रयोग गरेर उसैलाई जित्न किन खोज्नुहुन्छ? तपाईँ हुर्किसक्नु भएको छ, नत्र भने यो मनमा यो प्रश्न उठ्दैन थियो। अब यो जेनेरेसन ग्याप होइन, तपाईँको समझमा कमी हो, तपाईँको विवेकमा कमी हो। आमा बुवाले तपाईँ प्रति सकारात्मक सोच्ने किन बनाउनु पर्यो? अरूलाई किन बदल्न चाहनुहुन्छ? आध्यात्मिक व्यक्ति त्यो हो जो आफूलाई बदल्छ र अरूलाई जस्ता जस्तै सम्मान गर्छ, स्वीकार गर्छ। उसको कुरा हो, बदले बदलिन्छन् नबदले बदलिँदैन। अरूलाई बदल्न खोज्नु त हिंसा हो त, यो त हिंस्रक वृत्ति हो। त्यही माथि पनि माता पिताले म प्रति सकारात्मक सोचिदेऊन्। माता पिताले सदा सकारात्मक सोच्छन्। तपाईँकै गाग्री उल्टो राख्नु भएको होला, जति पानी हाले पनि पोखेर बाहिर गइरहेछ, तपाईँमा पर्दैन। आफूलाई हेर्नुहोस्। आफू बुझ्ने भइसकेपछि माता पितासँग कति तर्क गर्नुपर्छ भने नि त्यति तर्क गर्नुपर्छ जति तर्कले समझदारी एक ठाउँमा आउन सक्छ। त्यति नै तर्क गरिसकेपछि आफू सही र माता पिता गलत नै भए पनि तर्कलाई छोडेर पछाडि हटिदिनुपर्छ। किनभने नि नयाँ पिँढीसँग बढी तर्क हुन्छ, पुरानो पिँढी खास तर्क गर्न सक्दैन। विशेष गरी आमाहरू धेरै तर्क गर्न कहाँ सक्छन् र तर्कले तपाईँ के जित्नुहुन्छ? तर्क त एउटा राम्रो वकिल जस्तै हो, जसले सबभन्दा बढी पैसा शुल्क दिन्छ उसैको पक्षमा पैरवी गरिरहन्छ। तर्कको कुनै आफ्नो आमा बुवा पनि हुँदैन, केही पनि हुँदैन। मेरो हातमा फोन छ, मैले आमाले भन्नुभयो बाबु यो फोन होइन, प्लास्टिकको टुक्रा हो, मैले फोन हो भनेर तर्क गरेँ र तर्क गरेर आमालाई जितेँ भने पनि कुन चाहिँ जितेको हुन्छ? मैले के गर्नु? मैले जितेर मैले जित्दा प्रेम हारिरहेको छु। त्यसकारणले माता पितालाई सानो चुनौती दिनुहोस्। चुनौती के भने नि सँगै बसेर सोच्ने, सँगै केही नयाँ विचार गर्ने चुनौती दिनुहोस्। चुनौती भनेको फेरि त्यो अंग्रेजी शब्द च्यालेन्ज होइन नि।

0: अलिअलि जिस्काउनुहोस् कि तर्क गरौनसँगै अगाडि बढौं। जस्ताको जस्तै माने जस्तो नगर्नुहोस् तर हृदयबाट राजीनामा दिनुहोस् माता पिताप्रति। हृदयबाट जस्ताको जस्तै स्वीकार गरिदिनुहोस्, तोम शरणम गर्नुहोस्, शरणमा पर्नुहोस्। तर अलिकति बुद्धिको तलबाट मुख तलबाट तर्क पनि गर्नुहोस्। त्यसले गर्दा के हुन्छ भने माता पिता पनि तपाईँले सोचे जस्तै सोच्न सक्ने हुनुहुन्छ, तर तपाईँ जित्ने मजा लिनुहोस्। आज तपाईँ माता पितालाई जित्ने मजा लिनुभयो भने नि बुझ्नु होला तपाईँ हिटलरको सानो अवतार हो। भोलि सारा संसार तपाईँ आफ्नो चरणमा झुकाउन चाहनुहुन्छ। माता पितालाई त जितेको मान्छे हो, तैँले मलाई के ठान्छस् भन्ने तपाईँले नबोले पनि तपाईँको तर्क हुन्छ अरे। बुझ्नुहोस्, तपाईँ हारेर पृथ्वीबाट बिदा लिएर जानुहुन्छ। बेलैमा हार्न सिक्नुहोस् काम लाग्छ। त्यही भएर जसले जित्छ हामी उसैलाई माला लगाइदिन्छौँ, त्यो मालालाई हार भनिन्छ। अर्को कुरा बुझ्नुहोस्, जो माता पितालाई जित्न चाहन्छ उसले विवाह नगर्नु अत्यन्तै हितकर हुन्छ। किनभने तपाईँ पति वा पत्नीलाई असाध्य सताउनुहुन्छ अब। किनभने नि जसले माता पितालाई चाहिँ जित्न चाहन्छ, पति पत्नीलाई के गर्नु? यो कुन ट्याङको मुला अब आइहाल्छ त कसैले भन्नु पर्दैन, तपाईँ भित्रबाट जन्मिन्छ यो भाव। तपाईँले विवाहलाई नयाँ नर्क बनाउनुहुन्छ। त्यो मङ्गलसूत्र नर्क जाने लाइसेन्सको रूपमा प्रगत हुन्छ। हेर्नुहोस्, जहाँ प्रेम छ नि त्यहाँ धेरै तर्क नगर्नुहोस्। तपाईँले तर्कले जिते पनि के गर्नुहुन्छ? प्रेममा हार्नुहुन्छ। जो जोलाई जित्दै जानुभयो ऊ सबै तपाईँका जो शत्रु बन्दै गए, हेर्नुहोस् त हो कि होइन? आज जसले अरूलाई जित्ने मजा लिइरहेको छ त्यो व्यक्ति एक्लिन्छ, हेर्नुहोस् त आज हो कि होइन? सो हेर्दै जानुहोस्, जो जसलाई जित्नु भएको छ त्यो व्यक्तिलाई तपाईँले शत्रु बनाउनु भयो, पर्खेर बसेको छ कहिले तपाईँलाई पछारौँ भनेर। तपाईँ कमजोर भएको दिन उसले तपाईँलाई पछार्छ, यो बुझ्नु होला। किनभने तपाईँले उसको अहंकारमा चोट मार्नुभएको छ, उसले पर्खेर बस्छ नि भित्रभित्रै, वैमनस्य साथ छ। जित्ने कुरा नगर्नुहोस्, प्रेम गर्नुहोस्। प्रेममा जिते पनि त्यो व्यक्तिले तपाईँसँग बदला लिँदैन। प्रेममा कस्तो हो हेर्नु त, कुनै कुनै चलचित्रमा देखाइन्छ, कथा कविताहरू हुन्छन् बडा मिठा मिठा, कि एउटा युवक छन् र युवती दुईटाको बीचमा सुरुमा झगडा छ, एकदम वैमनस्य छ, एकअर्कालाई मर्न मार्न तयार छ, तर कुनै कारणले प्रेम पर्यो। प्रेम परेपछि केही जित्नै पर्दैन, सबै उसको आफ्नै हो। जोसँग प्रेम गर्नुभएको छ नि उसको सर्वस्व तपाईँकै हो। विचार गर्नुहोस् त, यदि तपाईँ कोही धनी व्यक्तिलाई प्रेम गर्नुहुन्छ, धनी व्यक्तिलाई चिन्नुहुन्छ भने उसको धन तपाईँको होइन, काम लाग्दैन? तपाईँ कति मात्रामा धनी हुनुहुन्छ, जति मात्रामा तपाईँको हृदय ठुलो छ, जति मात्रामा तपाईँको हृदय सानो छ त्यति गरिब हुँदै जानुहुन्छ। यदि कोही बलवान व्यक्तिसँग तपाईँको प्रेम छ भने उसको बल तपाईँको बल हो कि होइन? तपाईँ एकदमै एकदमै दुब्लो पातलो भयो भने केही फरक पर्दैन, तपाईँ निर्बल भएर के फरक पर्छ? त्यही भएर त भगवान्लाई के भनिन्छ, निर्बल के बल राम, जसको निर्बल छ भगवान्सँगै प्रेम गरे पनि ब्रह्माण्डको मालिक हो ऊ, मलाई बचाउन आइहाल्छ नि, मलाई के फरक पर्छ र? अब म कहीँ हार्नै पर्दैन, केही पनि गर्नु पर्दैन, कसैलाई जित्न पनि जानु पर्दैन, ब्रह्माण्डको मालिक। हेर्नु त, भगवान शिवलाई हामीले सर्पको माला लगाइदियौँ, कस्तो जान्ने ऋषिहरू होला, कस्तो अद्भुत प्रज्ञा होला। मृग चर्ममा बसे, बापको छाला बेरे, हातमा त्रिशूल छ, डमरू छ, कस्तो अद्भुत भगवान शिवको बिम्ब बनाएको होला। हामीलाई पृथ्वीमा पाइने कुरा मध्ये सबभन्दा बढी सर्प र बिच्छीसँग डर लाग्छ, सबैलाई डर लाग्छ। त्यो सर्प त मेरो मालिकले आफ्नै घाँटीमा बेरेर बसेको छ, जब मेरो मालिक मेरो भगवान मसँग छ भने मलाई सर्पसँग के डर? त्यो अर्थ अब भगवान शिवका कथा पढ्नुभयो भने उनले घरी गरी उनले त्रिपुरासुर घरी अरू कुनै व्यक्तिलाई जितेको देखाइन्छ। यसको अर्थ के हो भने जतिसुकै बलवान होस्, म उनीसँग भएँ, उनलाई मैले मेरो पक्षमा बनाउन सकेँ भने मैले सबै जित्न सक्छु, मलाई कहिल्यै डर छैन, कुनै तनाव छैन, कुनै चिन्ता छैन। भगवान शिवको कोही भक्त भयो भने न तनाव हुन्छ, न चिन्ता हुन्छ, न डर हुन्छ, केही पनि हुँदैन। त्यो हातमा त्रिशूल छ, त्रिशूल भनेको के हो? ज्ञान कर्म र भक्ति छ। ज्ञानको पराकाष्ठा, कर्मको पराकाष्ठा र भक्तिको पराकाष्ठा छ। अब यत्रो ब्रह्माण्डको सबैभन्दा ठुलो विद्वान मसँग छ भने मलाई चिन्ता के को? अब सारा चिन्ता तनावहरू, भक्तिको अभावमा जन्मिने रोगहरू, प्रेमको अभावमा लाग्ने रोगहरू हुन् यिनीहरू। त्यसकारणले माता पिताबाट सुरु गर्न सक्नुहुन्न, परमपिता परमात्माबाट सुरु गर्नुहोस्, उसैसँग प्रेममा पर्नुहोस्, कि आफ्नो माता पितासँग प्रेम पर्नुहोस्, कि ब्रह्माण्डको माता पितासँग प्रेम पर्नुहोस्, प्रेममा पर्नुहोस्, तपाईँलाई कामै काम लाग्छ, जिन्दगी बहुत रमाइलो हुन्छ, बहुत आनन्द आउँछ। त्यो आनन्द जुन अहिले कल्पना पनि गर्न सकिँदैन, त्यत्रो विराट आन्दोलनमा पुग्छ। माता पितालाई पोजिटिभ फिल गराउने कोसिस नगर्नुहोस्, आफू पोजिटिभ फिल गर्नुहोस्, माता पितालाई नसुधार्नुहोस्, सुध्रिनुपर्ने मै हो भन्ने बुझ्नुहोस्।
1: रिभर्स ओसमोसिस तथा युवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर,
2: स्वर्गद्वारी ड्रिंकिङ वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिङ वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5630-021 र होटल दाङग्याली नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 1540 चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
4: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू,
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
10: अन्य 26 गते डाक्टरी सेवाहरू,
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
12: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
13: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा।
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 1540 पुटोक दाङ, सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-35-700।
15: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
16: विशेषज्ञ डाक्टरी सेवाहरू,
15: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
16: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
17: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
16: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
15: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
19: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा UAE पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क
20: शक्ति इंजीनियरिंग कॉलेज घोराही दांग।
21: फोन नंबर 082-562-601 98-578-3590 98-578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमीन कार्यक्रम में केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
22: डाक्टर आउने बारे सूचना।
23: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमटी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर खोराहीमा।
22: डाक्टरद्वारा दिइने सेवाहरू
23: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातीमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
22: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
24: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
25: बिरामी जाँचो निमिति यही असोज 17 गते शनिबार
26: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
27: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ।
28: सम्पर्क फोन नम्बर 98479-57193 र 98-128-89-028।
29: होइन के भयो दाई, किन झुक्रे आएर बस्नु भएको?
30: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
29: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
30: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
29: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
30: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
29: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
31: प्रश्न छ, जस्तो प्रश्न सोधिन्छ त्यस्तै उत्तर पाइन्छ भनिन्छ। जीवनमा हामीले सोध्नै पर्ने प्रश्न चाहिँ के हो? कति राम्रो। अब यो त त्यही नै हो, जस्तो प्रश्न सोध्यो उत्तर त त्यस्तै नै पाइन्छ। मैले एउटा प्रश्न सोधेको छु, अर्कै उत्तर दिएर त कामै लागेन। प्रश्न अनुसारको जवाफ आउनु त स्वाभाविक कुरा हो, आउँछ नै। तर मैले सोध्नुपर्ने प्रश्न चाहिँ के हो? कस्तो प्रश्न? जीवनमा सोध्नै पर्ने प्रश्न चाहिँ के हो? जीवनमा सोध्नै पर्ने प्रश्न के हो त्यो अरूलाई नसोध्ने, आफूलाई सोध्ने। तपाईँलाई चाहिएको के हो? तपाईँको समस्या के हो? कहाँ अड्किनु भएको छ? तपाईँको जीवनमा एउटा गति छ, तपाईँको गति कहाँ गएर अगतिमा रूपान्तरित भएको छ? कहाँ अगति पर्नु भएको छ? त्यो गाँठो फुकाउनु नै प्रश्न बन्न सक्छ। आफूलाई हेर्ने, म कहाँ अड्किएको छु, कहाँ रोकिएको छु, मेरो विकासलाई कुन कुन कुराहरूले अवरुद्ध बनाएको छ, मेरो जीवन विकासमा के कुराहरू समस्याका रूपमा बसेका छन्, त्यसको समाधानको प्रश्न हुनुपर्छ। प्रश्न जीवन्त हुनुपर्छ, प्रश्न आफ्नो समस्यासँग सम्बन्धित हुनुपर्छ। हामी सामान्यतया प्रश्न गर्छौँ अरूको, आफ्नो गर्दैनौँ। हामी के भन्छौँ? भगवान कृष्णले गीतामा यो भन्नुभएको थियो, अर्जुनले यस्तो प्रश्न सोधे, किन सोध्या होला? अब अर्जुनले यस्तो प्रश्न किन सोध्या होला, अर्जुनलाई थाहा होला, हामीले के थाहा? उहाँको मनस्थिति उहाँलाई थाहा छ, उहाँको मर्का उहाँलाई थाहा छ, उहाँको त्यतिखेरको समस्या उहाँलाई थाहा छ। अर्जुनका प्रश्न ज्ञानका लागि बनेका थिएनन्, समस्या समाधानको लागि थिए। आफू अत्यन्तै सङ्कटमा भएको बेलामा आफ्नो सङ्कट समाधानको लागि प्रश्न थिए, अरू कसैका लागि होइन। हाम्रो जीवनमा पनि त्यस्तै हुनुपर्छ। मेरो चाहिँ सङ्कट के हो, म कुन सङ्कटमा छु, म कुन अप्ठ्यारोमा छु, त्यसको बोध हुनुपर्छ र त्यहाँबाट प्रश्न आउनुपर्छ। प्रत्येक व्यक्ति अर्जुन हो, प्रश्न गर्नुहोस्। या कृष्णको कमी छैन, तपाईँभित्रबाट साँचो मनले प्रश्न उत्पन्न गर्यो भने कृष्ण तपाईँभित्रै प्रकट हुन्छ, जवाफ दिन कहीँ बाहिर खोज्नु पनि पर्दैन। तपाईँको अन्तस्करणबाट आउँछ जवाफ। बस साँचो हृदयले प्रश्न गर्नुहोस् न, त्यो प्रश्न बुद्धि भर्ने होइन, समस्या समाधानको लागि हुनुपर्छ। जीवनमा मेरो समस्या के हो, त्यसको समाधान के हो, त्यतापट्टि निर्देशित हुनुपर्छ। कसले के गर्यो, कहाँ के गर्यो, अरूको कथासँग सम्बन्धित प्रश्नहरूको केही अर्थ छैन। बुझ्यो अलिकति यो ज्ञान, यो भन्या के हो, यो शब्दको अर्थ के हो, बुझ्नुभयो, अलिकति ज्ञान बढ्यो, अरूलाई भन्न काम लाग्यो, तर जीवनमा काम लाग्दैन, तपाईँलाई काम लाग्दैन। तपाईँलाई त्यो कुरा काम लाग्छ जुन समस्या तपाईँमा छ र त्यसको समाधान पायो भने काम लाग्छ। मलाई समस्यै छैन, त्यस विषयमा कुरा गरेर के गर्नु, मलाई प्यास नै लागेको छैन भने अगाडि कति प्रकारका पानीहरू, तातो पानी, चिसो पानी, मन तातो पानी, के पानीका धेरै यो परिकारहरू छन् भनेर के काम। मलाई भोकै लागेको छैन, विभिन्न प्रकारका खानाका परिकारहरू यहाँ राखेको छ, त्यसको विषयमा ज्ञान दिएर के काम। जुन बेलामा मलाई जे चाहिन्छ त्यो विषय भयो भने एकदमै इन्ट्रेस्ट हुन्छ, साख हुन्छ, हामी ध्यान दिएर सुन्छौँ, बुझ्छौँ, कुरा एउटा एउटा कुरा भित्र छिर्छ, आफूलाई काम नलाग्ने कुरा छिर्दैन। कति मानिसहरू भन्छन् किताब पढ्यो पढ्यो पढ्यो दिमागमा जाँदै जाँदैन, कति घोटिएर पढेको छ है, मेमोरीमै जाँदैन, भरे जाँच दिने बेलामा केही पनि आउँदैन, जति घोटिएर पढे पनि आउँदैन, जति सिके पनि हुँदैन। के भएको यो, के भएको भने तपाईँलाई काम नलाग्ने कुरा सिक्नुभयो, तपाईँको त्यो सिकाइ तपाईँको मर्कासँग सम्बन्धै राख्दैन, तपाईँको आवश्यकतै थिएन त्यो, तपाईँलाई कुनै कुरा नभई भएन, त्यो भएन भने प्राणै जान्छ। त्यस्तो कुनै मान्छेलाई यस्तो बिमारी छ कि मर्न लागिसक्यो र त्यो बिमारीको औषधिको विषयमा कसैले ज्ञान दिइरहेको छ भने त्यसले यसरी सुन्छ, यसरी सिक्छ कि जीवनमा कहिल्यै बिर्सदैन। एकपटक जाने जाने जाने पुरा ध्यान लाग्छ, सुनाइमा प्राण लाग्छ, सब कुरा आउँछ। तर के गर्नु, हामी त्यो विषय खोजिरहेका छौँ, त्यो विषयमा जानकारी लिन खोजिरहेका छौँ जुन विषय हामीलाई आवश्यकतै छैन, जीवनमा प्रयोगमा पनि कहिले आउँछ कि आउँदैन त्यो पनि थाहा छैन, त्यस्तो विषय पढिरहेका छौँ। सारा समस्याको जड यही नै, पहिलो कुरा मेरो विषय के हो पत्ता लगाउनुपर्छ, मेरो जीवनको मूल समस्या के हो पत्ता लगाउनुपर्छ र यसको समस्याको समाधानको खोजी गर्नुपर्छ। त्यो खोजी गर्ने, त्यो समस्याको समाधानमा मद्दत पुर्याउने हर एक विषयप्रति एकदमै चाख बढेर आउँछ, त्यसप्रति व्यक्ति सजग हुन्छ, होसमा रहन्छ र होसमा रहेर जानेका सिकेका पढेका कुराहरू कहिले कहिले बिर्सदैन। एकपटक पढ्यो बस पुग्यो, आफ्नो समस्या पत्ता लगाऊ र मेरो जीवनको मूल प्रश्न के हो अरूलाई नसोधौ, मेरो जीवनको मूल प्रश्न के हो आफूलाई सोधौ। मूल प्रश्नको अर्थ मूल समाधान, मूल समस्या र मूल समाधान। मेरो जीवनको मूल समाधान के हो, मेरो जीवनलाई प्रगतिमा लैजानबाट रोकेको केले छ, मैले खोजेको कुरा प्राप्त हुनबाट मलाई केले रोकेको छ, सबभन्दा पहिला त्यो पत्ता लगाउने र त्यसको समाधान के हो त्यो खोजी गर्ने। समस्या पत्ता लगाउनु भयो कि समाधान आफै आउँछ, बिमारी पत्ता लगायो कि औषधिको समस्या हुँदैन, तर बिमारी नै पत्ता लागेन भने जस्तो औषधि भए पनि के गर्ने, रोग यो हो भन्ने पत्ता लाग्यो भने त औषधि कहीँ न कहीँ कसैले पनि भनिदिन सक्छ, चिनाइदिन सक्छ, औषधिको खोजीले पूर्णता पाउन सक्छ, तर बिमारी नै थाहा छैन भने के काम। त्यसकारण आफ्नो जीवनको मूल प्रश्नको अर्थ, आफ्नो जीवनको मूल समस्या के हो त्यो तपाईँलाई थाहा हुन्छ, अरूलाई थाहा हुँदैन। तपाईँको जीवनको समस्या के हो मलाई थाहा, तपाईँले आफूले खोज्नुपर्छ, आफैले जान्नुपर्छ। यही यसैलाई आत्मअनुसन्धान भनिन्छ, आफ्नो अनुसन्धान आफै गर्नु, मलाई के चाहिएको छ आफै खोजी गर्नु, आफै जान्नु र आफूलाई चाहिएको कुरा पत्ता लगाइसकेपछि अब त्यो कुरा कसरी प्राप्त हुन सक्छ प्रश्न भित्रबाट जुन प्रश्न जन्मियो जवाफको तपाईँ चिन्ता नगर्नुहोस् जवाफ